0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष पेन्स
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
3: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
6: दुर्गाको कि टाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको कि टाउको दुख्ने छिनमै आरा झन्डु बाम
7: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ झन्डु बाम
8: हेलो के छ तेरो खबर
9: ठिक छु यार सन्चै छस्
8: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
9: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
8: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
9: मैले पनि किन्नु छ के सँगै किनौ न
8: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
9: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
8: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
11: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-67-887
12: तन्ना आजै फेरि हाल्नुहोस्
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज कोक्रा इन्टरनेट तपाईको पहिलो रोजाई।
13: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्वत 2083 साल असोज 4 गते आइतबार। तदनुसार सन् 2026 सेप्टेम्बर 20 तारीक नेपालसम्म 1146 भदौ शुक्ल पक्ष नवमी तिथि। तब हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। आलोचना सुन्ने र राज्यलाई जवाबदेही बनाउने संस्कारले मात्र लोकतन्त्र बलियो हुने, राष्ट्रपति पौडेलको भनाई। संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्ने संकल्प गर्न आह्वान। पोखरामा प्रभात फेरी सहित संविधान दिवस मनाइयो। संघीयता कानूनमा संघ सरकारले सहजीकरण नगरेको मुख्यमन्त्री पाण्डेको गुनासो। लामाचौरमा 27 तायामचा नृत्य प्रतियोगिता सम्पन्न, 34 टोली बीच प्रतिस्पर्धा। माथिल्लो त्रिशुली एक आयोजनाको टनेलबाट 11 शव निकालियो, बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी। कुमुदिनी होम्समा दोस्रो कुमुदिनी कार्निभल आयोजना, 58 स्टल मार्फत विद्यार्थीका प्रतिभा प्रस्फुटन। निजी क्षेत्रसँग सम्वाद नगरी सरकार अगाडि बढ़न खोजेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको गुनासो। बजेटको कार्यान्वयन पक्ष फितलो रहेको टिप्पणी। ट्रम्पद्वारा रूसमाथि व्यापक प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै र प्रदेश स्तरीय कल्प मीडिया फुटसलको उपाधि एनएसजेएफ गण्डकीलाई। एसियाली खेलकुद खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टीमको विदाई।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका, स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने

0: 87266 र 553834
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ। संविधान दिवस 2083 अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। हामीले असहमतिलाई सम्मान गर्ने आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौं भने मात्र लोकतन्त्र बलियो हुन्छ पौडेलले भन्नुभएको छ। संविधानले स्थापित गर्न चाहेका संकल्पहरू पूरा हुन्छन्। यसका लागि संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्ने संकल्प गर्न उहाँले आह्वान गर्नुभएको छ। कुनै पनि नेपालीले न्याय सम्मान र सुरक्षित भविष्यका लागि राज्यसँग याचना गर्नु नपर्ने दिनमा मात्र संविधानको साँचो अर्थ बोध हुने उहाँको भनाइ छ। राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको पौडेलले प्रष्ट पार्नुभएको छ। शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा नहुने उहाँले बताउनु भएको छ। जसले नागरिकमा आशा जगाउन सकोस्, नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ उहाँले भन्नुभएको छ, न त व्यवस्था नै सफल हुन्छ। व्यवहारले राजनैतिक परिवर्तनलाई पुष्टि गर्न, राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा परिवर्तन ल्याउन आवश्यक रहेको उहाँले औल्याउनु भएको छ। आजको दिन राजनैतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्य सत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउने विश्वास पौडेलले व्यक्त गर्नुभएको छ। संविधान कागजमा लेखिएको शब्द वा वाक्यको संग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको पौडेलले स्मरण गराउनु भएको छ। यसको महत्व त्यति बेला प्रकट हुन्छ जब राज्य नागरिकको आर्तनादसँगै उभिन्छ, उहाँले भन्नुभएको छ। सरकार नागरिकको सेवक बन्छ र न्याय राज्यको मूल ध्येय बन्छ। कुनै पनि नेपालीले आफ्नै देशमा एक्लो र पराय अनुभूति गर्न नपर्ने अवस्था सृजना गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी सरकारले मात्र नागरिक सर्वोच्चता स्थापित गर्न सक्ने उहाँको तर्क रहेको छ। संरचनागत लाभांशको परम्परागत चरित्र तोडेर सबैलाई समान हक, सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी संविधानका वाचा पूरा नहुने उहाँले स्पष्ट पार्नु भएको छ। संविधान दिवसलाई विपत्तिको पीड़ासँगै आत्म

समीक्षाको दिनका रूपमा लिनुपर्ने पौडेलले बताउनु भएको छ। संविधान जारी भएको 11 वर्ष पूरा भएको अवसरमा पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ।

गणतान्त्रिक नेपाल स्थापना भएपछि निर्माण भएको संविधानको स्मरण गर्दै शनिबार देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा संघीय सरकारद्वारा राजधानीको सैनिक मनसुनी खेलमा विशेष समारोह आयोजना गरियो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश मनोज कुमार शर्मा लगायतको उपस्थिति थियो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधान प्रतिको निष्ठा र पालनामा पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले जनताले मागेको सुशासन, विकास, समृद्धि र सामाजिक न्याय पूरा गर्न सरकार कटिबद्ध रहेको प्रश्न पार्नु भएको छ। शहीदको रगतले लेखिएको संविधान कामले पूरा गर्ने बताउँदै प्रधानमन्त्री शाहले भन्नुभयो, यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य यी हाम्रा लागि शर्त होइनन्, यी हाम्रा राष्ट्रिय जीवनका आधार हुन्। यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने यो कागजको खोस्टो बन्ने कुरा पनि बिर्सन नहुनेमा सरकार सचेत रहेको प्रश्न पार्नु भएको छ। उहाँले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको जानकारी गराउनु भएको छ। उहाँले भन्नुभयो, म प्रष्ट भन्छु, यो शुरूआत हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको ज्वरो गहिरो छ, तर त्यो ज्वरो उखेल्ने हातहरू अझ झन बलिया छन्। प्रधानमन्त्री शाहले सुशासनलाई नाराका रूपमा नलिई कामका रूपमा लिँदै अगाडि बढ़िरहेको उल्लेख गर्नुभएको छ। यस्तै संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सह अस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्ने संघीय सरकार प्रतिबद्ध रहेको जानकारी गराउनु भएको छ।

संविधान दिवस 2083 को अवसर में गण्डकी प्रदेश सरकार को आयोजना में पोखरा में संविधान विशेष समारोह सम्पन्न भएको छ। दिवस का अवसर में पोखरा को शहीद चोक में शहीद स्मृति में माल्यार्पण समेत गरिएको छ। विशेष कार्यक्रम को उद्घाटन गण्डकी प्रदेश का प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश का मुख्यमंत्री सुरेन्द्र राज पाण्डेले संविधानले परिकल्पना गरेको संघीयता कार्यान्वयनमा संघ सरकारबाट पर्याप्त सहजीकरण हुन नसकेको गुनासो गर्नुभएको छ। प्रदेशले निर्माण गरेका कानून कार्यान्वयन गर्न र संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न संघ सरकारसँग पटक पटक आग्रह गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। उहाँले वित्तीय संघीयता र कानून निर्माणको अवस्था अझै कमजोर रहेको पनि बताउनु भएको छ। संघीयता कानूनमा देखिएको कमजोरीले संघीय व्यवस्थामाथि प्रश्न उठाउनेहरूलाई बल पुगेको उहाँको भनाइरहेको छ। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संविधान दिवस राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य मान्यता र जनताको अधिकार प्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। उहाँले संविधानको मर्म अनुसार सुशासन, सामाजिक न्याय र नागरिक मैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै समृद्ध समाज निर्माणमा सबै तहका सरकार र नागरिकको साझा भूमिका रहने उल्लेख गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्र लगायत सरकारवालासँग संवाद नगरी बन्द कोठामा मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको 30 वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले जोशका साथ काम गर्न खोजे पनि अनुभवको कमीका कारण दिशा पहिलाउन नसकेको बताउनु भएको छ। सरकार संवादमा छैन, अरूलाई विश्वास गर्दैन। श्रेष्ठले भन्नुभयो, आफूहरूबीच मात्रै छलफल गरेर सबै काम पूरा हुन्छ। हामी सक्षम छौं, हामी विज्ञ छौं भन्ने मात्र छ, तर अर्थतन्त्रको विज्ञ को हो भन्ने हेक्क्या राखिएको छैन। उहाँले हालैको एक कार्यक्रममा अर्थमन्त्रीलाई सरकारवालासँग छलफल नगरी नतिजा नआउने भनी सुझाव दिँदा हाम्रो छलफल टुँडी खेलमा होइन बन्द कोठामा हुन्छ भन्ने जवाब पाएको प्रसंग सुनाउँदै त्यस्तो मानसिकताले समस्या ल्याउने बताउनु भएको छ। चालू आर्थिक वर्षको बजेटलाई नराम्रो नभएको भन्दै उहाँले कारण पक्ष भने फितलो रहेको टिप्पणी गर्नुभएको छ। बजेट आएको 3 महिना भन्दा बढ़ी भइसक्यो। साउनदेखि नै कार्यान्वयनले गति लिन्छ भन्ने अपेक्षा थियो, तर त्यो हुन सकेन उहाँले भन्नुभएको छ। निजी क्षेत्रले बजेटलाई पहिले स्वागत गरेर पछि विरोध गर्ने गरेको आरोपबारे प्रतिक्रिया दिँदै उहाँले भाषण सुनेपछिको प्रारम्भिक प्रतिक्रिया र दस्तावेज अध्ययन तथा कार्यान्वयनपछिको मूल्यांकन फरक हुनु स्वाभाविक भएको स्पष्ट पार्नुभएको छ। निजी क्षेत्रले जे हो त्यही बोल्छ, महासंघ बोल्छ पनि सुन्छ पनि उहाँले भन्नुभएको छ। शनिबार परेको संविधान दिवसको सन्दर्भमा बोल्दै श्रेष्ठले संविधान संशोधन सम्बन्धी छलफलमा महासंघले प्रधानमन्त्री कार्यालयमा आफ्ना सुझाव पेश गरिसकेको जानकारी दिनुभएको छ। तीन खम्बे नीतिलाई पुनरावलोकन गर्नुपर्ने, समाजवाद उन्मुख अर्थतन्त्रको अस्पष्टता हटाई खुला बजार अर्थतन्त्रतर्फ अगाडि बढ़नुपर्ने र व्यक्तिगत सम्पत्तिको हक सुनिश्चित हुनुपर्ने सुझाव राखिएको उहाँले बताउनु भएको छ। संशोधन सम्बन्धी थप सुझाव भए महासंघमा पठाइदिन उहाँले जिल्ला संघहरूलाई आग्रह गर्नुभएको छ। रूपा गाउँपालिकाले अगाडि सारेको भूमि बैंकको अवधारणालाई स्वागत योग्य भन्दै उहाँले लेखनाथ उद्योग वाणिज्य संघले त्यसलाई अपनत्व लिनुपर्ने बताउनु भएको छ। पोखरा औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने चर्चाप्रति भने उहाँले असहमति जनाउनु भएको छ। राज्यले औद्योगिक क्षेत्र भनेर छुट्याइसकेपछि त्यो त्यही हुनुपर्छ। बिरालोले बच्चा सारे जस्तो गरेर औद्योगिक क्षेत्र सार्दा हुँदैन उहाँले भन्नुभएको छ। ढल तथा पूर्वाधार व्यवस्थापनको जिम्मा राज्य र स्थानीय सरकारले लिनुपर्ने र प्रदूषण नियन्त्रणको मापदण्ड पालना गर्न उद्यमी पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाई रहेको छ। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले एक वर्षीय कार्यक्रममा संघले संघीय प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै बजेट सुनिश्चित गरेको बताउनु भएको छ।

0: पालपाली बहुउद्देश्य सहकारी संस्था लिमिटेडले सहकारी पत्रकारिता पुरस्कार 2083 पत्रकार विजय नेपाल सम्मानित भएका छन्। संस्थाको शनिबार 8 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा नगद 200,000 टीका र सम्मान पत्र सहित सम्मान गरिएको हो। पालपाली समाज पोखराको पहलमा 2076 असार 13 गते खोलिएको उक्त सहकारीले प्रत्येक 4 वर्षमा सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि डाक्टर होम प्रसाद नेउपाने, पालपाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, सहकारीका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे, पूर्व सल्लाहकार जनपुकार मनकर्मी, पूर्व सम्मानित पत्रकार श्यामनाथ कुमार लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्। तपाईं रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबेब केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46-525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारभटिनी पारी, एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
14: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
17: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू:
17: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
18: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
17: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
18: पेट, छाती, मुटु, थायराइड तथा मधुमेह रोग,
17: न्युरो सर्जरी सेवा,
18: बाल रोग,
17: नाक कान तथा घाँटी रोग,
18: मानसिक तथा स्नायु रोग,
17: प्रसूति तथा स्त्री रोग,
18: छाला, यौन तथा कुष्ठ रोग,
17: नेत्र रोग,
18: दाँत तथा मुख रोग,
17: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
18: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
17: सुविधा सम्पन्न आईसीयू सेवा,
18: डिजिटल एक्सरे,
17: सिटी स्क्यान सेवा,
18: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
17: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
18: फिजियोथेरापी, युरोफ्लोमेट्री,
17: केमोथेरापी,
18: सुरक्षित गर्भपतन सेवा,
17: होल बडी चेकअप, हेल्थ प्याकेज,
18: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
17: फोन 061-572-648-572-849।
19: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
20: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
19: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
20: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625163
21: हेलो
22: हजुर नमस्कार
21: हेलो
22: नमस्कार काका सुन्नु भएन
21: हेलो हेलो
23: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
22: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
23: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
22: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
23: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
22: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
23: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
24: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
25: होम केयर सेवा होम केयर सेवा
26: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
25: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
26: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
25: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
26: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
25: सुत्केरी नवजात शिशुको हेरचाह
26: क्यान्सर सर्जरी राहतकारी हेरचाह
25: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
26: डाक्टर ल्याब सेवा
25: औषधि डेलिभरी सेवा
26: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2 77
27: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98563405 98563405
28: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसारभर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
27: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-1031-50-01-30 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन
29: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
30: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
29: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
30: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
0: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
29: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
30: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
29: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेटफ्लिक्स इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-8071।

कुमुदिनी होम्सले विद्यार्थीको सृजनशीलता आत्मविश्वास र व्यावहारिक सिप अभिवृद्धि गर्ने उद्देश्यले दोस्रो संस्करणको कुमुदिनी कार्निभल आयोजना गरेको छ। शनिबार विद्यालय परिसरमा आयोजित कार्निभलको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै श्रेष्ठले गण्डकी प्रदेश विविध जात जाति भाषा संस्कृति र परम्पराले समृद्ध रहेको बताएका छन्। गण्डकी प्रदेशमा करिब 105 जात जातिको बसोबास रहेको छ भने 72 भाषा बोलिन्छन्। प्रत्येक जात जातिको आफ्नै भाषा संस्कृति खानपान लिपि तथा मौलिक परम्परा रहेको उल्लेख गर्दै यस्ता विविधता संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाल सभ्यता र संस्कृतिका दृष्टिले समृद्ध मुलुक भएको दावी गर्दै श्रेष्ठले नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृति र सभ्यतालाई आत्मसात गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताएका छन्। संस्कृति र सभ्यता नयाँ पुस्तामा हस्तान्तरण गर्न नसकिए भविष्यमा गम्भीर प्रश्न खड़ा हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले यस्ता कार्यक्रमले विद्यार्थीमा हामी पनि केही गर्न सक्छौं भन्ने आत्मविश्वास विकास गर्न सहयोग पुग्ने बताएका छन्। विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिकेका अनुसार यस वर्षको कार्निभलमा विद्यार्थीले 58 स्टल सञ्चालन गरेका थिए। स्टलमा विभिन्न प्रकारका नेपाली तथा अन्य खानाका परिकार, फास्ट फूड, खेलकुद तथा मनोरञ्जनका सामग्री र विभिन्न हस्तकलाका सामग्री राखिएका थिए। पालिकाले शिक्षा हासिल गर्नुका साथै विद्यार्थीलाई भविष्यमा आफ्नै खुट्टामा उभिन सक्ने आत्मविश्वासी र सृजनशील बनाउन अतिरिक्त क्रियाकलाप तथा यस्ता कार्निभलले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। नेपाल पत्रकार महासंघले भोटेकोशी बाढ़ीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोग स्वरूप ₹1,00,000 उपलब्ध गराउने निर्णय गरेको छ। महासंघले बाढ़ीमा परेका नयाँ पत्रिका शाखाका सदस्य तथा महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्व सल्लाहकार शेखर ढुंगाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीलाई नेपालीका परिवारलाई जनै ₹1,00,000 उपलब्ध गराउने भएको हो। पत्रकार थामीको हिजै कुशको शव बनाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। यस्तै परिवार तथा घरबार समेत गुमाएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई ₹1,00,000 आर्थिक सहयोग उपलब्ध गराइने भएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी गर्दा थप 11 शव फेला परेका छन्। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले अडिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारी बाहिर निकालेको हो। बाढ़ीका कारण आयोजना स्थलबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन् र बेपत्ता अन्य व्यक्तिको खोजी कार्य जारी रहेको छ। नेपाली कंग्रेस पोखरा महानगरपालिका वडा नम्बर 19 15 वडा अधिवेशनबाट प्रकाश बास्तोला विष्णु सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनबाट सभापति सहित नयाँ कार्य समिति र 51 जना क्षेत्रीय प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचित पदाधिकारीमा उपसभापति ओमराज बास्तोला र सरिता जीसी केसी, सचिव सोमनाथ पौडेल, सहसचिवमा गोविन्द बहादुर खत्री छेत्री रहेका छन्। त्यसैगरी सदस्यहरूमा पशुपति अधिकारी, बद्रीराज गौतम, गुप्त बहादुर लामिछाने, भगवती थापा राउत, नारायण प्रसाद बास्तोला, महेन्द्र केसी, राज बास्तोला र मंजू केसी निर्वाचित भएका छन्। अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै आगामी दिनमा संगठन सुदृढीकरणका गतिविधिलाई अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8 देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गरेका छन्। मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणाली अब केही दिनमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गरेको छ। सामाजिक सञ्जालमा लेख्दै आँधीमा परिणत भएमा त्यसको नाम अर्णव हुने र यसको प्रभाव नेपालमा असोज 8, 9 र 10 पर्ने देखिएको उल्लेख गरेका छन्। ती दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै वर्षाको तीव्रता कति हुने भन्ने बारे अझै प्रश्नसँग निर्क्योल हुन बाँकी रहेको उल्लेख गरेका छन्।

एकता बचतता ऋण सहकारी संस्था लिमिटेड पोखरा 14 चौथेको शनिबार 15 वार्षिक साधारण सभा तथा 7 अधिवेशनले रामबहादुर थापा मगरको अध्यक्षतामा सर्वसम्मत नयाँ संचालक समिति निर्वाचित गरेको छ। संचालक समिति उपाध्यक्षमा प्रकाश केसी, सचिवमा भरत मणि भट्टराई र कोषाध्यक्षमा ज्योति तामाङ चुनिएका छन्। सदस्यमा निर्मला पौडेल, अमृता केसी, भुवन राज नेउपाने, लीला बहादुर घरती छेत्री र कर्णबहादुर थापा चयन भएका छन्। अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा जयमोहन भट्टराई तथा सदस्यमा विष्णुहरि सुवेदी र रीता सुवेदी छानेको छ। नयन बचत तथा ऋण सहकारी संस्था पोखरा 26 अध्यक्षमा शिवहरि सुवेदी चयन भएका छन्। संस्थाको शनिबार 15 वार्षिक साधारण सभा तथा 7 अधिवेशनले निवर्तमान सचिव सुवेदीलाई अध्यक्षको जिम्मेवारी दिएको हो। समिति उपाध्यक्षमा शोभा मोहन सुवेदी, सचिवमा सन्दीप सुवेदी, सहसचिवमा हरिप्रिया पौडेल, कोषाध्यक्षमा बुद्धिसागर पौडेल र सदस्यमा शिवहरि भण्डारी, शालिग्राम तिवारी, रति त्रिपाठी ढकाल, सीता कुंवर र पिपला अरियाल सापकोटा रहेका छन्।

तमु समुदायको अग्रणी सामाजिक संस्था तमुदी नेपालको अध्यक्षमा सुबेदार मेजर श्री प्रसाद गुरूङ निर्विरोध भएका छन्। संस्थाको यही 9 र 10 असोजमा हुने 42 औं वार्षिक साधारण सभा तथा 17 औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि शनिबार मनोनयनमा उनको मात्र एकल उम्मेद्वारी परेको हो। यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ। प्रमुख निर्वाचन अधिकृत एवं तमुदी नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरूङका अनुसार निर्वाचन समितिले 9 असोजमा निर्वाचित कार्य समितिको आधिकारिक घोषणा गर्नेछ। यसै गरी वरिष्ठ उपाध्यक्षमा गौमाया गुरूङ, प्रथम उपाध्यक्षमा अधिवक्ता जुना कुमारी गुरूङ, द्वितीय उपाध्यक्षमा गोपाल गुरूङ, महासचिवमा कृष्ण कुमार गुरूङ, सचिवमा श्रीरंग गुरूङ, सहसचिवमा बाल कुमारी गुरूङ, कोषाध्यक्ष जगत बहादुर गुरूङ र सहकोषाध्यक्षमा काशीमा गुरूङको एकल उम्मेद्वारी परेको छ। उनीहरू पनि निर्विरोध भएका छन्। कार्यकाल 3 वर्षको हुनेछ। मादी 2 ताङतिङ गाउँ भई भारतीय सेनाबाट सुबेदार मेजर दर्जामा सेवानिवृत्त श्री प्रसाद गुरूङ तमुदी नेपालको वर्तमान वरिष्ठ उपाध्यक्ष थिए। यस पूर्व 2 कार्यकाल कोषाध्यक्ष, केन्द्रीय सदस्य साथै ताङतिङ दूत पोखरी तमु समाज पोखराको सफल नेतृत्व गरिसकेका छनृ।

0: पोखरा 19 पुरान चौरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 46 युनिट रगत संकलन भएको छ। संविधान दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखरा 19 उपशाखाको आयोजना तथा प्राकृतिक स्रोत व्यवस्थापन कलेजको समन्वयमा उक्त कार्यक्रम भएको हो। रेडक्रस सोसाइटी कास्की शाखा सभापति उर्मिला खड्काले पहिलो रक्तदाता रविन चौला गाईलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेको हो। मानव जीवनलाई निरोगी र तन्दुरूस्त बनाउन नियमित रूपमा रक्तदान गर्न आवश्यक रहेको बताएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615-91-728, मोबाइल 9956-0027-29।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615-88-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061 578 1161 578 162

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हेर, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

विषमजनक पुनः अलर्टमा स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि थप कड़ा आर्थिक प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्। नयाँ कानूनले रूसी तेल र प्राकृतिक ग्यास खरीद गर्ने प्रमुख देशमाथि थप शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिएको छ। कानून अनुसार रूसबाट तेल वा ग्यास खरीद गर्ने पाँच ठूला देशका वस्तुमा 100% अतिरिक्त भन्सार लगाउन सकिनेछ। यसले चीन र भारत जस्ता रूसी ऊर्जा खरीद गर्ने देशलाई असर पार्न सक्छ। कानूनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, रूसी सरकारका अधिकारी, बैंक तथा अन्य वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउने व्यवस्था पनि गरेको छ। चीनमा चालू वर्षको पहिलो आठ महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेखनीय रूपमा बढ़ेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढ़ेको छ। यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन्। यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479 अर्ब 95 करोड़ युआन कायम भएको छ।

0: अमेरिकामा तीनवटा संचार माध्यममाथि प्रतिबन्धको घोषणा गरिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन सम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका हुन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गर्दै ती संचार माध्यमले आफ्नो प्रशासन र अमेरिका सम्बन्धी समाचार प्रकाशन गर्दा आफूले तथ्यपरक नठानेका सामग्री निरन्तर प्रकाशित गरेको आरोप लगाएका छन्। उनले भविष्यमा अन्य संचार माध्यममाथि पनि यस्तै कदम चाल्न सक्ने संकेत गरेको सीएनएनले जनाएको छ। अब खेल समाचार। कल्प मीडिया एण्ड मल्टीपर्पोज प्राली अन्तर्गत नयाँ लिपि न्यूज .com द्वारा आयोजित गण्डकी प्रतिस्तरीय मीडिया कप फुटसल प्रतियोगिता 2083 को उपाधि नेपाल खेलकूद पत्रकार मंच एनएसजेएफले जितेको छ। शनिबार पोखरा रंगशाला स्थित बहुद्देश्य खेल मैदानमा आयोजित फाइनलमा एनएसजेएफले नेपाल पत्रकार महासंघ बागलुङलाई 2-0 गोलले पराजित गरी उपाधि हात पारेको हो। गण्डकीले नगद 50,000 रूपियाँ, सील, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। साथै प्रतियोगिताको सर्वोत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरूङ सुमन घोषित भएका छन्। गुरूङलाई नगद 5,000 रूपियाँ प्रदान गरिएको छ। उपविजेता बागलुङले नगद 30,000 रूपियाँ, सील, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। बागलुङका रोहन जोशी सर्वोत्कृष्ट खेलाड़ी घोषित भई 5,000 रूपियाँ प्राप्त गरेका छन्। सर्वोत्कृष्ट प्रशिक्षक र खेलाड़ीलाई एडभेन्चर पार्टनर गो बन्जी मार्फत फ्लाई कुपन समेत प्रदान गरिएको छ। प्रतियोगिताका विजेता टीम खेलाड़ीलाई विशेष अतिथि गण्डकी विश्वविद्यालयका उपकुलपति डाक्टर कृष्णराज अधिकारीले पुरस्कार प्रदान गर्दै मीडियाकर्मीले खेल मार्फत स्वास्थ्य र भाइचाराको सन्देश दिन खोजेको भन्दै प्रशंसा गरेका छन्। एसियाली खेलकूद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टीमको विदाई गरिएको छ। राष्ट्रिय खेलकूद परिषदले एसियाली खेलकूदमा खेल्न जाने नेपाली क्रिकेट टीमको शनिबार विदाई गरेको हो। क्रिकेटका सबै खेलहरू जापानको नागोया स्थित पालोमा मिजुहो रंगशालामा सञ्चालन हुने र सबै खेल टी20 ढाँचामा हुनेछन्। पुरूष क्रिकेटमा नेपाल समूह एमा अफगानिस्तान र जापानसँग परेको छ। समूह चरणका खेल सेप्टेम्बर 24 26 सञ्चालन हुनेछन्। एसियाली खेलकूदको 20 संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहकृत जापानका सम्राट नारूहितोले उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा नेपालसहित सबै सहभागी टीमले मार्च पास गरेका छन्। सेभ दि मिशन राष्ट्रिय खेलकूद परिषद राखेपका उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टीमले मार्च पास्टमा सहभागी भएको थियो। पोखरामा कर्पोरेट पुरूष विद्यार्थी छात्रा खुल्ला महिला पुरूष 5 किलोमिटर आमा समूह र कर्पोरेट महिला समूहको 3 किलोमिटर दौड़ प्रतियोगिता सम्पन्न भएको छ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको आयोजनामा शनिबार कर्पोरेट महिला पुरूष पोखरा 10 का आमा समूह तथा टोल विकास संस्थाका महिला सदस्यहरू विद्यार्थी छात्रा र खुल्ला महिला पुरूष दौड़ सम्पन्न भएको हो। मंचले नियमित रूपमा आयोजना गर्दै आइरहेको साप्ताहिक तथा मासिक दौड़ अन्तर्गत प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको 21 श्रृंखला अन्तर्गत रहेर पोखरा रंगशालामा उक्त प्रतियोगिता आयोजना गरिएको रेस डाइरेक्टर तेज बहादुर गुरूङले जानकारी दिएका छन्। पोखरा रंगशालाको फुटबल मैदानबाट शुरू भएको दौड़ पोखराका विभिन्न ठाउँहरू परिक्रमा गरी सोही ठाउँमा पुगेर समापन भएको हो। कर्पोरेट पुरूष दौड़तर्फ प्रतिभा माविका आइला साईले पहिलो स्थान हासिल गर्दा कान्तिपुर एकाडेमीका कुलचन्द्र अधिकारी दोस्रो र एनआईएमबी बैंकका उमेश अधिकारी तेस्रो भएका छन्। कर्पोरेट महिला दौड़मा माउन्ट अन्नपूर्ण माविका शिक्षक भीम कुमारी पुन पहिलो, एनआईएमबी बैंककी सुजाता मास्के दोस्रो, अल्फा एकाडेमीकी रेशमा गुरूङ तेस्रो स्थानमा रहेका छन्। सो विधामा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले 4 स्थान हासिल गरेका छन्। वडा नम्बर 10 स्तरीय आमा समूह दौड़तर्फ आशा राणा प्रथम, किरणा थापा द्वितीय र नारायणी देवी पहाड़ी तृतीय भएका छन्। त्यसैगरी खुल्ला पुरूष दौड़मा माउन्ट अन्नपूर्णका अमन तिलिजाले पहिलो हुँदा भने माउन्ट अन्नपूर्णकी क्रमशः साजन तामाङले दोस्रो र टेनिस छन्त्यालले तेस्रो स्थान प्राप्त गरेका छन्। सोह्र वर्ष मुनिको छात्र दौड़मा छोरेपाटन माविका सुवान विकले पहिलो, कालिका स्कूलका प्रतीक मगरले दोस्रो र किसान सुनारले तेस्रो स्थान हासिल गरेको द्वितीय उपाध्यक्ष कृष्ण तिमिल सिन्हाले जानकारी दिएका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: 93.4 आलोचना सुन्ने र राज्यलाई जवाबदेही बनाउने संस्कारले मात्र लोकतन्त्र बलियो हुने, राष्ट्रपति पौडेलको भनाई। संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्ने संकल्प गर्न आह्वान। पोखरामा प्रभात फेरी सहित संविधान दिवस मनाइयो। संघीयता कार्यान्वयनमा स्वयं सरकारले सहजीकरण नगरेको मुख्यमन्त्री पाण्डेको गुनासो। लामाचौरमा 27 तायमाचा नृत्य प्रतियोगिता सम्पन्न, 34 टोलीबीच प्रतिस्पर्धा। माथिल्लो त्रिशुली 1 आयोजनाको टनेलबाट 11 शव निकालियो। बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी। कुमुदिनी होम्समा दोस्रो कुमुदिनी कार्निभल आयोजना, 58 स्टल मार्फत विद्यार्थीका प्रतिभा प्रस्फुटन। निजी क्षेत्रसँग संवाद नगरी सरकार अगाडि बढ़न खोजेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको गुनासो। बजेटको कार्यान्वयन पक्ष फितलो रहेको टिप्पणी। ट्रम्पद्वारा रूसमाथि व्यापक प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै र प्रदेश स्तरीय कल्प मीडिया फुटसलको उपाधि एनएसजेएफ गण्डकीलाई एसियाली खेलकुद खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टीमको विदाई। यहाँ 6 बजे कनपन हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथीका प्रतिभा प्रस्फुटन। निजी क्षेत्रसँग संवाद नगरी सरकार अगाडि बढ़न खोजेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको गुनासो। बजेटको कार्यान्वयन पक्ष फितलो रहेको टिप्पणी। ट्रम्पद्वारा रूसमाथि व्यापक

0: विश्वतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: ओहो नाचर बे, कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
6: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोला नि च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे।
6: हजुर किमे झोको लाइनि छ्याबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
6: समुदाय रवा ताक रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
5: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिन्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज।

0: रामचोक पोखरा। फोन नंबर 9802851717 9802851717।
1: होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856997।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 9808501, 9808501702।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061527426537526।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा तथा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 01590162 590163।
10: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
11: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 01651978, मोबाइल 9856007729।
12: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
10: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560334005, 9560334005।

0: स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसला।
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9985600536।
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
3: हरेक

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: हेलो, के छ तेरो खबर?
8: ठिक छु यार, सन्चै छस्?
7: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
8: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
7: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
8: मैले पनि किन्नु छ के, सँगै किनौ न।
7: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
8: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार, हो त्यही जाऊ न।
7: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
9: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
10: जुनसुकै ब्रान्डका आकर्षक तन्न सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
11: तन्ना, आजै फेरि हाल्नुहोस्
12: रेडियो अन्नपूर्ण 93.4।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो नभने 93.4 मेगा सुनेर बस्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। नेपाली कंग्रेस यति बेला आफ्नो 15 महाधिवेशनको निर्णायक चरणमा प्रवेश गरेको छ। वडा तहदेखि केन्द्रसम्मका अधिवेशन प्रक्रिया अगाडि बढ़िरहेका छन् भने असोज 16 19 काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका कंग्रेसले सार्वजनिक गरिसकेको छ। कंग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशनबाट वडा कार्य समिति चयन सँगै क्षेत्रीय प्रतिनिधि छनौट हुनेछन् र त्यसपछि गाउँ नगर प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदै महाधिवेशन प्रतिनिधि चयन हुने प्रक्रिया अगाडि बढ़नेछ। तर यसपटकको महाधिवेशन केवल नियमित सांगठनिक प्रक्रिया मात्र नभई कंग्रेसको आन्तरिक शक्ति सन्तुलन, नेतृत्वको निरन्तरता, पार्टी एकता र आगामी राजनैतिक दिशासँग पनि जोड़िएको छ। विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कंग्रेसभित्र नयाँ नेतृत्व संरचना बनेको छ। त्यसपछि पूर्व सभापति शेरबहादुर देउवा पक्ष र वर्तमान नेतृत्वबीच वैधानिकता तथा महाधिवेशन प्रक्रियालाई लिएर मतभेद देखिँदै आएको छ। पछिल्ला दिनमा देउवा पक्षका केही नेताहरू वर्तमान नेतृत्वले अगाडि बढ़ाएको महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेका छन् भने देउवा पक्षबाट छुट्टै महाधिवेशनको तयारी समेत भइरहेको सार्वजनिक विवरणहरू आएका छन्। यीबीच सर्वोच्च अदालतको आदेश, क्रियाशील सदस्यता, अधिवेशनमा सबै तहका सदस्यको सहभागिता र प्रतिनिधि चयनको विषय पनि चर्चामा छ। कंग्रेसले विशेष महाधिवेशन अघि कायम रहेका पदाधिकारी तथा सदस्यहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी गराउने धारणा सार्वजनिक गरेको छ। आज हामी यिनै विषयको सरकारित रहेर हामी चर्चा गर्नेछौ, कुराकानी गर्नेछौ। कास्की कंग्रेसको संगठनात्मक राजनीतिलाई नजिकबाट बुझ्नुभएका नेता कृष्ण केसीसँग आज हामी कंग्रेसको 15 महाधिवेशनको वर्तमान अवस्था, नेतृत्वको प्रतिस्पर्धा, पार्टीभित्र देखिएको मतभेद, देउवा र थापा पक्षबीचको सम्बन्ध, महाधिवेशनले तय गर्ने कंग्रेसको भावी दिशा तथा कास्की कंग्रेसको संगठनात्मक अवस्था बारे विस्तृत कुराकानी गर्दैछौं। केसी कास्की कंग्रेसको पूर्व सभापति पनि हुनुहुन्छ, साथै हाल केन्द्रीय सदस्यको रूपमा पार्टी गतिविधिमा सक्रिय हुनुहुन्छ। कास्की कंग्रेसको लामो संगठनात्मक अनुभव बोक्नुभएका केसीसँग हामी महाधिवेशनले कंग्रेसलाई कसरी पुनर्गठन गर्न सक्छ, नेतृत्व चयनमा कार्यकर्ताको भूमिका कस्तो हुनुपर्छ र आगामी दिनमा कंग्रेसले आफूलाई कसरी अगाडि बढ़ाउनुपर्छ भन्ने विषयमा कुराकानी गर्छ।
2: नमस्ते, धन्यवाद। आराम छु, अभ्यस्तता त छ होइन मेरो, के भन्दा अभ्यस्तता त म घरिघरि सधैँ व्यस्त रहने मान्छे, अब अहिले अझ बढी व्यस्त होइन। सांगठनिक रूपले अब अधिवेशन लागेको छ, जिल्लाको समग्र परिस्थितिमा साथीभाइहरूको सम्पर्कमा अधिवेशनमा पनि थोरै चासो, अनि अब केन्द्रीय समितिमा पनि भएको हुनाले होइन केन्द्रतिरका नि केही विषयवस्तुहरूमा जोडिनुपर्दा थोरै अहिलेपछि भन्दा व्यस्त।
1: अब केन्द्रीय सदस्यको रूपमा तपाईँ यति बेला चाहिँ अब अहिले कार्यकर्तामा पुगिराख्नु भएको छ, वडा अधिवेशन कतिपय ठाउँमा सम्पन्न भइसकेका छन्, त्यसले जारी रहन्छ। अब यो 15 महाधिवेशनको औपचारिक रूपमा अघि बढ़िरहँदाखेरि कार्यकर्तामा चाहिँ नेपाली कंग्रेसका कार्यकर्ताहरूमा एउटा किसिमको चाहिँ उत्साह देखिन्छ र एक किसिमको अन्यल पनि देखिन्छ। कास्की र गण्डकी प्रदेशमा चाहिँ यो तल्लो तहको हुन्छ नि अधिवेशनको माहौल कस्तो पाउनु भएको छ, कार्यकर्तामा के खालको चाहिँ छलक
2: होइन? अब यसले के हो भन्दा अब हामीले त अब सबै जिल्लामा नपुगे पनि राष्ट्रिय अवस्थाको कुरा गर्ने हो पार्टीको अधिवेशनबाट भने आम होइन पार्टीका कार्यकर्ता शुभेच्छुक समर्थकमा त एउटा उत्साह आएकै छ। यसको अलावा सिङ्गो मुलुकभित्र पनि काँग्रेसले अहिलेको काँग्रेसको अधिवेशनका गतिविधिले एउटा राजनीतिकलाई एउटा तरंगित बनाएको छ र यो चासोको विषय पनि बनेको छ। गण्डकी प्रदेशभित्र र कास्की जिल्लाकै कुरा गर्ने हो भने पनि मलाई लाग्छ यो अधिवेशनले एउटा पार्टीको आन्तरिक अधिवेशन त गर्ने नै भयो, सांगठनिक अधिवेशन यो आवश्यक थियो, गर्ने नै भयो। र यो बीचमा पार्टीमा देखिएका केही मतमतान्तर, मत भिन्नता होइन, नेताहरूमा अलिकति जुन खालको एउटा खटपटको अवस्था थियो त्यसले यो अधिवेशनले के गर्दैछ भने त्यसलाई एकतामा परिणत पनि गर्दैछ। उत्साहका साथ होइन उत्साहका साथ र के पार्टीलाई बलियो बनाएर लिएर जानुपर्छ भन्ने एउटा दृढ विश्वासका साथ चाहिँ अब केही समय अगाडिसम्म बाहिर रहेका नेताहरू सरदेह नेताहरू पनि अब बाहिर बसेर हुँदैन. अब हामीलाई के छ त भन्दा समय हामीसँग यस्तो साँघुरिँदै आएको छ कि हाम्रो बीचको विवाद हामीभित्रको चाहिँ बेमेलले चाहिँ के हुनसक्छ भने हाम्रो आफ्नो अवस्था त अब छोडौँ जे हुन्थ्यो सिङ्गो मुलुकको होइन अहिलेको चाहिँ परिस्थिति जुन छ मलाई लाग्छ अब राष्ट्रियता होइन अनि तपाईँको प्रजातन्त्र यो वर्तमान संविधान भित्रै पनि अहिले सरकार थाई सरकार थाई त नभन एउटा बहुद्वितीय बहुमतको बलियो सरकार छ तर सिङ्गो राज्य व्यवस्था र जनताहरू अस्थिर भएका छन् त्यसले गर्दाखेरि यो बेला काँग्रेसको अधिवेशनले आम नेपाली जनता र मलाई त लाग्छ सत्तामा रहने पार्टी र अन्य राजनीतिक पार्टीलाई समेत नेपाली कंग्रेसको यो अधिवेशनले मुलुकमा राजनीतिक थायित्व दिन सक्छ भन्ने कुरामा अरूलाई पनि थोरै अरूलाई पनि यसले सन्देश दिएको छ र अरूले पनि त्यो आशा गरेका छन्।
1: मैले अघि दुईवटा शब्द प्रयोग गरेँ कंग्रेसको महाधिवेशन सन्दर्भमा, एउटा उत्साह एउटा अन्यल। खास गरी उत्साह चाहिँ अब एउटा किसिमले भनौँ न महाधिवेशन भनेपछि श्रोता कार्यकर्तामा उत्साह त छाउने नै भयो, तर अन्यल चाहिँ के कारणले छ भन्दाखेरि महाधिवेशन एउटै मात्र महाधिवेशन हुन्छ कि दुईवटा महाधिवेशन हुन्छ भन्ने कुरामा चाहिँ कार्यकर्ता लेभलमा त्यो खालको अन्यल छ होइन। तपाईँहरू संस्थापन पक्षले असोज 16-19 महाधिवेशन चाहिँ तय गर्नु भएको छ, त्यसको तयारीमा लाग्नु भएको छ, मंगिरमा पनि फेरि अर्को महाधिवेशन हुन्छ भन्ने छ,
2: अब एउटा कुरो के सबभन्दा पहिलो कुरो के प्रष्ट रहौं भने राजनीतिमा लाग्ने पार्टीको नेतृत्वमा रहने पार्टीको समर्थनमा रहने पार्टीका विभिन्न संगठनमा रहने चाहे नेता हुन् चाहे कार्यकर्ता समर्थक हुन् सधैँ रहिरहन्छन् र सधैँ नेतृत्वमै उहाँहरू रहिरहनुहुन्छ सधैँ पार्टीमा जोडिरहनुहुन्छ भन्ने कुरा हुँदैन होइन। हामीले विगतको इतिहास हेऱ्यौँ भने धुरन्धर ठूल्ठूला नेताहरू पनि अन्तिम चरणमा आउँदा विविध कारणवश आजदेखि त म काँग्रेस छैन अथवा एमाले छैन भनेर भनेको अवस्था हो। अब रह्यो भन्दा के भन्दा नेपाली कंग्रेस पार्टी दुईटा छ भन्ने बुझाइ नै अब आम नेपाली जनतालाई अथवा सबैलाई म के अनुरोध गर्छु भन्दा नेपाली कंग्रेस दुईटा छ भन्ने कुरै बुझ्न छोडिदिउँ। नेपाली कंग्रेस एउटा छ, किन एउटा छ भने हामीले विधान अनुसार पनि नेपाली कंग्रेस गगन थापाकै सभापतित्वमा रहेको कांग्रेस पार्टीको विधान अनुसार नै छ, हाम्रो के अरे सर्वोच्चको फैसलाले नि त्यही प्रमाणित गरेको छ, निर्वाचन आयोगले नि त्यही प्रमाणित गर्यो र यो सबै प्रक्रियाभित्र अहिले केही असन्तुष्ट नेताहरू छन् उहाँहरूले स्वयं गगन थापालाई नै सभापति मानेर उहाँकै हस्ताक्षरले सही गरेको हस्ताक्षरसहित चुनावमा उम्मेद्वार बन्नुभएको छ र अर्कोतिर फेरि म तपाईँलाई एउटा कुरा के भनौँ भने सरकार अथवा अन्य राजनीतिक पार्टी अथवा नागरिक समाज विभिन्न संघ संस्था अहिले पनि नेपाली कांग्रेस पार्टीलाई आधिकारिक रूपले बोलाउनु पर्यो भने सर्वदलीय मिटिङै बस्नु पर्यो केन्द्रमा भने राज्यले अथवा चाहिँ जस्तै हिजो के अरे संविधान दिवसकै दिन भयो विभिन्न राष्ट्रिय सरकारको तर्फबाट आयोजना गरिने राष्ट्रपतिद्वारा आयोजना गर्ने कार्यक्रममा नेपाली कंग्रेस भनेर चिठी कसलाई लेखिन्छ भन्दा सानेपाको नेपाली केन्द्रीय कार्यालय र त्यहाँ रहेको चाहिँ हाम्रो सभापति गगन कुमार थापालाई नै बोलाइन्छ। अब यस मानेमा तपाईँ भन्नुहोस् अब के कारणले
1: तपाईँले भन्नुभएको कुरा स्पष्ट छ, कारण त नेपाली कंग्रेस एक छ, मैले भन्न खोजेको मतभेदको मतभेदको सम्बन्धमा त प्रष्ट रूपमा दुई
2: होइन मतभेद त के हुन्छ भन्दा मतभेद त सधैँ जीवन्त रहन्छ। हेर्नुहोस् मतभेद त तपाईँको के भन्दा हाम्रो बोल्ने एउटा मुख भयो, मेरो एउटा मुखबाट निस्केको वाक्य किसिम किसिमको वाक्य हुन्छ, मतभेद त मान्छेका मनभित्र पनि हुन्छन्। तपाईँले मलाई आज रेडियो अन्नपूर्णमा बोलाउँदा नि मसँग दुईटा मत थिए, एकातिर आम कार्यकर्तासँग आज भेटघाट गर्छु भन्ने, एउटा तपाईँले, मैले यो दुईटा भित्र चोइस के गरेँ भने कार्यकर्तालाई एकछिन पछाडि ल्याएर म तपाईँको रेडियो मार्फत मसँग भेट नहुने आम कार्यकर्ता जनता सबैलाई सुन्नुहुने सबैलाई एउटा केही मेसेज दिन्छु भनेर म आएँ। मतभेद मनभित्र नै हुन्छ, त्यो भएर यो रहिरहन्छ, फेरि यो जीवन्त कुरा त्यो भएको हुनाले हामी के हो भने हामीले अहिले भनेका छौँ पार्टी दुईटा छ भन्ने कुरा को बुझाइबाट सबै बाहिर निस्क नेपाली कंग्रेस एउटा छ र रहेको कुरा के हो भन्दा हामीले अहिले नै भने मैले त धेरै ठाउँ भने मैले अहिले अगाडि एउटा उसमा अन्तर्वार्ता पनि दिएको थिएँ मैले काठमाडौँमा, मैले के भने त्यो बेला अहिले हाम्रो पार्टीको सभापति गगन कुमार थापाले पनि हिजो नि भन्नुभयो अस्ति केन्द्रीय समितिको बैठकमा नि के भन्नुभयो भन्दा यो 16 गते चाहिँ सुरु हुने अधिवेशनमा हाम्रो शरददेव नेता निवर्तमान पार्टी सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर दायित्व कार्यक्रमको प्रमुख अतिथि भएर आउन म उद्घाटन सत्रमा भनेर आइदिनु हुन अनुरोध त्यो कुरा मैले लगभग एक महिना अगाडि मेरो उसमा भनेको थिएँ हामी के चाहन्छौ भनेर भन्दा शेरबहादुर दाई नेपाली कंग्रेसको स्वर असल स्वरमा हुने अधिवेशनको उद्घाटन कार्यक्रम थलमा प्रमुख अतिथि भएर सर्वोच्च नेताको रूपमा आएर बसेको हेर्न चाहन्छ यो मैले मात्र होइन कांग्रेसको केन्द्रीय नेतृत्वले नै होइन नेपाली कंग्रेसका कार्यकर्ताले मात्रै होइन सिंगो यो देशमा प्रजातन्त्रको पक्षमा यो संविधानको रक्षाको पक्षमा रहने आम नेपाली जनता र सिङ्गो मुलुकले अहिले त्यही खोजेका छ त्यो भएर अब शेरबहादुर दाईलाई केही कुराहरू लाग्न सक्छ उहाँ नि एउटा मान्छे हो
1: होइन उहाँले अब यो प्रतिस्पर्धामा नआउने भनेर अलिकति पछिल्लो क्रमको अभिव्यक्तिमा चाहिँ उहाँले लचकता चाहिँ देखाउनु भएको छ होइन जस्तै शेरबहादुर दाई स्वयं महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्छ भन्ने आवाज गगन थापाले यो बोलेको कुरा पनि त्यो चाहिँ एउटा किसिमले उहाँलाई अभिभावकीय भूमिकामा रहन लागि आग्रह गरेको भन्ने बुझिन्छ यो महाधिवेशनमा सहभागी गराउने वा भनौँ न सबैलाई एक टिका बनाउने जिम्मेवारी चाहिँ कसको हो
2: होइन जिम्मेवारी अहिले वर्तमान नेतृत्वकै हो हामी मन केन्द्रीय सदस्य भएको हुनाले मेरै नेतृत्व हो अब हामी केमा हो भने हामी एउटा कुरा कहाँनिर पुग्न सकिँदैन भने विशेष महाधिवेशन गर्नु हुँदैन थियो भनेर त्यो इस्यु उठ्यो भने त्यो स्वीकार्न सकिँदैन होइन र अर्को के कुरा आइरहेको छ
1: भने फर्कने सम्भावना
2: रहँदैन त्यो त्यो त्यो त्यो त्यो त्यो हामी त्यहाँ जाँदैनौँ यो विधान अनुसार भएको हुनाले यसलाई मुलुकको ऐन कानून र सबैले चाहिँ उ गरेर फैसलामा समेत कानून दिएको हुनाले यो हामी त्यता जान्नु र हामी जान पनि चाहँदैनौँ त्यो सम्भव पनि छैन अब रह्यो के हो भन्दा शेरबहादुर दाईलाई नै अहिले पार्टी सभापति बनाएर 15 महाधिवेशन गरेर ह्यान्ड ओभर गर्ने भन्ने कुरा छ यो सम्भव छैन त्योभन्दा अरू सबै कुराहरूलाई स्वीकार्य छ होइन जस्तै शेरबहादुर दाईलाई सर्वोच्च नेता बनाएर मानेर त्यो कार्यक्रम उद्घाटन कार्यक्रमको चाहिँ प्रमुख अतिथि बनाउने कुरा होइन उहाँहरूले प्रतिनिधित्व गरेर आउने कुराहरूमा पार्टीका सांगठनिक कुराहरूमा उहाँहरूलाई कहीँ कतै कुनै पनि कुराले रोक्ने कुरा नै हुँदैन रोक्न खोज्ने कुरा पनि हुँदैन त्यसैले के हो भन्दा जिम्मेवारी पनि अहिलेको चाहिँ गगन कुमार थापाको नेतृत्वको केन्द्रीय नेपाली कंग्रेसको केन्द्रीय समिति होइन नेताहरूको हाम्रो हो हामी अहिले पनि शेरबहादुर दाईलाई आजका मितिमा पनि म के भन्छु भन्दा त्यो कार्यक्रमको उद्घाटन सत्रमा उहाँ प्रमुख अतिथि भएर आउनुपर्छ र त्यसमा हाम्रो कुनै कन्जुसै छैन
1: भन्ने तपाईँहरूको मान्यता भए आउनुहुन्छ कि आउनुहुन्न
2: उहाँ आउनु पर्छ यदि म अर्को कुरो नि भन्छु इतिहास कहिलेकाहीँ निर्मम बन्छ यदि शेरबहादुर दाईले त्यो मिस्टेक गर्नुभयो भने नेपालको इतिहास हामी शेरबहादुर दाई हामीसँग नआउँदा नि हामी शेरबहादुरलाई एउटा कुरा हामी प्रश्न के छौँ भने नेपाली कंग्रेसले शेरबहादुर देउवा अथवा नेपाली कंग्रेसका सँग जोडिएका कुनै पनि नेता अथवा कार्यकर्तालाई अहिलेको हाम्रो के अरे नेपाली कंग्रेस अब हामीले जुन हामी जिम्मेवारीमा छौं उहाँहरूलाई गाली गरेर उहाँको अपमान गरेर उहाँलाई बाहिर राखेर हामी बलिया हुन्छौँ भन्ने कुरो हाम्रो दिमागमा छैन उहाँहरू सहित हामी बलियो हुन् उहाँको सम्मान त्यो भएर उहाँ यदि त्यो दिन उहाँ आउनु भएन भने इतिहास लेख्नेले लेख्नेछन् र उहाँको बारेमा म शब्द अहिले भन्दिनँ तर त्यो लेखाएको इतिहासमा उहाँ नेपालको र नेपाली कंग्रेस भने नेपालकै राजनीतिमा उहाँलाई फरक ढंगले उहाँको चाहिँ हुन्छ त्यो त्यो मौका उहाँले दिनु हुँदैन
1: तपाईँहरूको पछिल्लो चाहिँ केन्द्रीय समिति बैठकले जुन खालको निर्णय गर्यो होइन महाधिवेशनको सन्दर्भमा जस्तै देवा पक्षका केही नेताहरूले चाहिँ थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी पनि हुन थाले होइन सानेपा पुग्न थाले होइन अब यसलाई पार्टी एकताको संकेत मान्ने कि अब तत्कालीन राजनीतिक परिस्थितिको परिणाम कसरी मान्न सकिन्छ
2: अनि यसलाई त जसरी बुझ्दा नै हुन्छ यो पार्टी एकता र कांग्रेसलाई बलियो बनाउने अभियानको शुरूआत पनि हो र त्यो अभियानमा सबै नेताहरूले जोडिनु भएको छ एउटा कुरा के हो भन्दा परिस्थितिले नेता धेरै हुन सक्छ तर राजनेता हुने अवसर कमै आउँछ यो बेला कांग्रेसका माथिल्लो तहमा रहेका नेताहरूलाई राजनेता भएर सोच्नुपर्छ यो बेला. त्यो भएको भएर के हो भन्दा यो अहिले जुन चाहिँ अहिले नेताहरू सबै आएर जोडिरहनु भएको छ होइन, धेरै ठुला धेरै ठूलो चाहिँ केन्द्रीय होइन निवर्तमान समितिमा रहेका धेरै साथीहरू अहिले फेरि आइरहनु भएको छ. यसले के हो भन्दा यहाँ कसैको व्यक्तिगत लाभ र हानिको कुरा होइन, उहाँहरूले जुन निर्णय गरेर नेपाली कंग्रेसको अहिले यो अधिवेशनमा जोडिन नेताहरू आउनुभयो, उहाँले जुन फराकिलो छाती उच्च विचार होइन जुन देखाएर आउनुभयो म त्यसलाई सम्मान गर्छु. र यसले के गरिरहेछ भन्दा आम नेपाली जनतालाई कांग्रेस पार्टीभित्र र कांग्रेस यो मुलुकको एउटा अब यो अधिवेशनबाट हेर्नुहोला, सबैले आशा गरेको नि त्यही हो, हामीलाई विश्वास नि त्यही छ, नेपालको मूल शक्तिकै रूपमा अब कांग्रेस फेरि यो अधिवेशनबाट चाहिँ सशक्त भएर बलियो कांग्रेस भएर सुस्पष्ट विचारमा नीतिमा कार्यक्रममा संगठनमा हामी सबैभन्दा उत्कृष्ट र ठूलो लार्जेस्ट पार्टीको रूपमा हामी चाहिँ यो अधिवेशनलाई स्थापित हुन्छ.
1: अब एउटा सानो तब्का चाहिँ संस्थापन पक्षतिर फर्कियो होइन, ठूलो तब्का त अझै उता बाँकी नै छ. यो संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा र इतर समूहलाई समेट्न अहिले पनि निरन्तर प्रयास गरिरहेकै छ. 16 भनेको त नजिक आइसक्यो होइन, यो 16 गते अगाडि नै पार्टी 100% एकताबद्ध हुने सम्भावना चाहिँ
2: त्यो त छैन. सम्भावना त एउटा कुरो मान्नुहोस्, 24 घण्टाले सत्ता परिवर्तन हुँदो रहेछ, 24 घण्टा नि काफी रहेछ नि त. त्यो भएको हुनाले आज
1: 4 गते
2: एकदम यो यसमा त तपाईँको मान यहाँ त मिनेट मिनेट महत्वपूर्ण छन्. हरेक नेता कार्यकर्ता जिम्मेवार हुनुहुन्छ, यसमा कोही तलमाथिका कुरा छैन. र म त के विश्वस्त छु भने के कुरामा विश्वस्त छु भने 16 गतेसम्म जाँदा के अरे शेरबहादुर दाई सहित ले यो अधिवेशन सम्पन्न गर्नको लागि आफ्नो उपस्थिति र आम नेपाली कांग्रेसका कार्यकर्तालाई आह्वान गर्नुहुन्छ भन्ने लाग्छ. अब ठूलो र सानोको कुरा ठूलो
1: म फेरि प्रश्न गरे, शेरबहादुर देउवाले चाहिँ गगन थापाको प्रस्तावलाई स्वीकार गर्नुहोला, उहाँको आह्वानलाई स्वीकार गर्नुहोला?
2: यो त के हो भन्दा पात्र त एउटा संगठनमा नेतृत्वमा आउने पात्र हिजो शेरबहादुर दाई हुनुहुन्थ्यो, अहिले गगनजी आउनुभयो. नेपाली कंग्रेस त स्थापना कालदेखि आज नि छ, भोलि इतिहासको धेरै लामो पछिल्लो कालखण्डसम्म जान्छ नि त. यो अहिले के हो भन्दा गगनलाई मान्ने नमान्ने कुरा नि होइन, गगनलाई जोगाइदिने कि नजोगाउने कुरा होइन, नेपाली कंग्रेस जोगाउने कि नजोगाउने भन्ने पनि त कुरा हो नि त. ल शेरबहादुर दाईलाई जीवनको यो उत्तरार्धमा आएर ल कांग्रेस दुईटा विभाजित गरेर अनि उहाँकैले विभाजन गरेका कारणले यो देशमा कांग्रेस पार्टीलाई कमजोर बनाएर जानी त्यो त्यो त्यो त्यो के अरे काममा शेरबहादुर दाई जस्तो नेता लाग्नु होला अब. ल उहाँको मान्नुहोस् उहाँलाई प्रधानमन्त्री नै हुन हुने हो अब भने फेरि चुनावबाट प्रधानमन्त्री नै हुने हो भने त सिङ्गो र एउटो मजबुत काङ्ग्रेसबाटै चुनाव जितेर आएर होला नि त. ल उहाँले विभाजित भएर गएको काङ्ग्रेस अथवा अर्को खोलेको कुनै पार्टीले के त्यो सम्भावना देख्नुहुन्छ? सक्नुहुन्छ? शेरबहादुर दाईका उमेरका हिसाबले अहिले राष्ट्रिय राजनीति र जनताका चाहिँ त्यो सोच विचार अहिले जनतामा आएको चाहिँ राजनैतिक चेतनाको चाहिँ एउटा फरक खालको उसमा के सम्भव छ? छैन नि त. अब म के कुरामा उहाँहरूले 16 गतेसम्म यो अधिवेशनमा आउनुहुन्छ भन्ने कुरामा म किन विश्वस्त छु भने शेरबहादुर दाई जस्तो लामो राजनीतिक इतिहास भएको नेता, उहाँले त पार्टी विभाजन पनि नेतृत्व नै गरेर भन्नुभयो, त्यसबाट हुने पार्टी विभाजनबाट पर्ने असर के हुँदो रहेछ त्यो पनि भोग्नु भएको छ. हिजो सिङ्गो एउटा पार्टीको पनि उहाँ नेता भएर बस्दाको अनुभव पनि छ, पार्टी विभाजनको अनुभव पनि छ, फेरि पार्टी मिलाएको अनुभव पनि छ. सिङ्गै एउटा पार्टीको बहुमतको सरकारमा पनि उहाँ हुनुहुन्छ अनि गठबन्धनको सरकारमा नि के हुन्छ, उहाँसँग जति धेरै अनुभव सायद कमै नेताहरू छन् एकातिर, त्यत्रो अनुभव भएको नेता अब त्यहाँ पुग्नुहुन्छ नि. अर्कोतिर सबैभन्दा अर्को पक्ष के हो भने अहिले जुन संयोजकको रूपमा रहने डाक्टर शशांक कोइराला बीपी कोइरालाको कान्छो छोरा, आज कतिपय मान्छे विचारले काङ्ग्रेससँग जोडिएलान्, नीति कार्यक्रमले जोडिएलान्, इतिहासले जोडिएलान्, कतिपय बीपी कोइरालाको परिवारले गल्ती गर्दैन, बीपी कोइरालाको सन्तानले कुनै गलत काम गर्दैन र प्रजातन्त्रको विपक्षमा होइन देशका जनताले का विरूद्धमा होइन राष्ट्रियताका विरूद्धमा त्यो परिवारका कोही सदस्य जान्दैनन् भन्ने विश्वासमा पनि के अरे कोइराला परिवारका कई सदस्य को अनुहार हेरा पनि कांग्रेस भएका छन्। अब बीपी कोइरालाले अथवा मात्रै हैन उहाँको हजुरबा कृष्णप्रसाद कोइरालाले देश निकाला भएर यत्रो खली खाएर सारा कुरा भएर बनाएर यहाँसम्म आएको कांग्रेस के डाक्टर शशांक कोइराला अब त्यो विभाजन गर्नु होला, उहाँलाई दिन्छ त्यो ल उहाँले चाहनु भयो भने नि क्या। धेरै साथीहरू बस्दा ल फलान फलानाले गल्ती गरे तीसँग किन मिल्ने भन्दा हो कि भन्यो भने नि एक्लै कोठा गएर अथवा सिटिङ रूममा गएर त्यो परिवारतिरको त्यो फोटो कहीँ देख्दा होइन कृष्णप्रसाद भट्टराई अनि गएर चाहिँ के अरे बीपी कोइराला सुशीला आमा गिरिजाप्रसाद कोइराला त्यो परिवारलाई क्या अनि मान्छ उहाँको मन अनि सक्नुहुन्छ अनि डाक्टर शशांक कोइराला त सक्नुहुन्छ पार्टी फुटाल्न उहाँहरूका कारणले हामी काङ्ग्रेसमा पनि एकछिन मान्नुहोस् उहाँका चरित्र देखेर उहाँका व्यवहार देखेर उहाँको चाहिँ प्रजातन्त्रप्रतिको निष्ठा इमान्दारिता उहाँले आम जनता कार्यकर्तामा गर्ने शालीन व्यवहार देखेर आम काङ्ग्रेसको जोडिया छन् अनि यत्रो जनताको विश्वासलाई उहाँहरू जस्तो नेताले भत्ताभुङै बनाएर अनि चुडालेर तपाईँको चाहिँ सबै मुलुक बर्बाद हुने यो देशको के अरे जनताको चाहना भावना चाहिँ माथि ठेस पुग्ने गरेर काङ्ग्रेस फुटाल्नुहुन्छ भन्ने मलाई लाग्दैन। त्यो भएर यो काङ्ग्रेस एक हुन्छ भन्ने कुरा हाम्रो मात्रै अनुरोधले होइन, शेरबहादुर देउवा शशांक कोइराला र शेखर कोइरालाका कारणले यो पार्टी एक हुन्छ। हेर्नुहोस्
1: अब यो नेतृत्वको सन्दर्भमा चर्चा गरौं, अब नेतृत्वको कस्तो हुन्छ नेपाली कंग्रेसको नेतृत्व भन्ने पनि एउटा किसिमको आम चासोको विषय छ। यति बेला चर्चा के पनि छ भने सभापति गगन थापा नै पुनः सभापतिमा सर्वसम्मत हुने सम्भावना बारे पनि चर्चा भइरहेको छ। यदि त्यस्तो अवस्था बन्यो भने कंग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा कस्तो हुन्छ?
2: होइन मलाई म अहिले के लाग्छ भने नि म त यो अधिवेशनमा तलदेखि माथिसम्म पार्टीको आन्तरिक उसमा नेतृत्वमा आउने कुरामा स्वस्थ प्रतिस्पर्धा हामी जो भनिरहेछौँ त्यो आवश्यक पनि छ। तर म के भन्छु भन्दा यो अधिवेशनलाई प्रतिस्पर्धाको हामीभित्रैको प्रतिस्पर्धाको अधिवेशन नभन्न, किन भन्दा हामी अहिले मुलुकमा धेरै कुराहरूमा हामी प्रतिस्पर्धा होइन, यहाँको देशको अहिलेको अर्थतन्त्र हेऱ्यो भने, शान्ति सुरक्षा हेऱ्यो भने, सरकारप्रति जनताले हेर्ने जनताको आम धारणालाई हेऱ्यो भने र देशको अहिलेको राष्ट्रिय राजनीति अथवा राष्ट्रियताका बारेमा हेऱ्यो भने लाग्छ नेपालको विगतको इतिहासबाट अहिलेसम्म हेर्दा हामी असाध्यै कमजोर राज्य सत्ताको अवस्थामा छौं र राज्य सत्ता करिब दुई तिहाईको सरकार संख्यामा छ तर राज्य सञ्चालन गर्ने र जनताका भाषाहरू जनताका आवाजहरू बोल्ने र संविधानलाई समय अनुसार परिमार्जन गर्दै संशोधन गर्ने सदन अहिले सबैभन्दा कमजोर छ। त्यहाँ जनताका कुराहरू उठ्दैनन्, त्यहाँ संविधान सुधारका कुरा उठ्दैनन्, सीमाका कुरा उठ्दैनन्, राष्ट्रियताका कुरा उठ्दैन, प्रजातन्त्रका केही कुरा उठ्दैन। अहिले कस्तो छ भन्दा सदन मजाकको एउटा थलो बनेको छ। त्यो भएको हुनाले के हो भन्दा हाम्रो संगठन र हामी नेता बीचको प्रतिस्पर्धा भन्दा नि बाहिर एउटा प्रतिस्पर्धामा गएर यो सबै कुराबाट मुलुकलाई अहिले जोगाउनु पर्ने अवस्था छ। त्यो भएको हुनाले के हो भन्दा सर्वसम्मत होइन तपाईँले अहिले नै भन्नुभयो एउटा परिस्थिति के हो भन्दा समय अनुसार होइन जुन अहिले चाहिँ विशेष महाधिवेशनबाट गगनजी अहिले चाहिँ सभापति भएर आउनु भएको छ, मलाई लाग्छ विविध कारणले मुलुकको आवश्यकताले र जनताको चाहनाले कार्यकर्ताका चाहनाले नेतृत्वमा त्यत्रो ठूलो प्रतिस्पर्धा कटुता हुन्छ भन्ने मलाई लाग्दैन। सम्भवतः सर्वसम्मतै होला, नभए पनि नेपाली कंग्रेसको 15 महाधिवेशनको सभापति गगन कुमार थापै हो, उहाँ नै भन्नुहुन्छ। त्यहाँ कसैले मलाई लाग्छ प्रतिस्पर्धा गरेर होइन प्रतिस्पर्धा गर्नुपर्छ किन त्यसै छोड्ने भन्ने खालले कोही नेताहरू त्यसरी जानुहुन्छ जस्तो लाग्दैन। अहिले के हो भन्दा
1: एउटा कुरा चाहिँ कस्तो भने व्यवस्थापनको सर्कस पनि छ तपाईँहरूलाई होइन, अब जस्तै सानेमा फर्किएकाहरूलाई पनि त व्यवस्थापन एक ढंगले गर्नुपर्ने पनि छ, यो सबैको व्यवस्थापन चाहिँ कसरी हुन्छ?
2: होइन यस्तो छ, यो समस्या त के हो भन्दा नि अब संख्या धेरै भएपछि र पद थोरै भएपछि यो समस्या त जाँच गरेर हामीले अहिले हिजो मात्रै हामीले वार्ड वार्डमा अधिवेशन गऱ्यौँ होइन म मेरो जहाँ क्रियाशील सदस्य थियो म पनि त्यहाँ क्षेत्रीय प्रतिनिधि भएर आउनुपर्ने हामीले एउटा हाम्रो सुधारको सांगठनिक सुधारभित्रको सबैभन्दा महत्वपूर्ण सुधारको शुरूआत हामीले हिजोबाट गर्यौँ गगन कुमार थापाले नै आफ्नै क्रियाशील सदस्यता इकाइमा जहाँ छ त्यहीँ गएर उहाँ क्षेत्रीय प्रतिनिधि भएर आउनु म केन्द्रीय सदस्य होइन म महाधिप पाँचमा मेरो क्रियाशील सदस्य छ म त्यहाँबाट क्षेत्रीय प्रतिनिधि भएर यहाँ अरू सरै भएर आएँ होइन हामीले त्यहाँबाट शुरूआत गरेर गएका छौँ त्यसले गर्दाखेरि अब यो सबै परिस्थितिमा के हो भन्दा हामीले हाम्रो संगठनलाई व्यवस्थापन गर्ने नेतालाई व्यवस्थापन गर्ने कुरामा समय अनुसार अहिलेको जुन छ होइन जेएनजीका कुरा छन् यो सबै कुराका हामीसित फेरि अब कस्तो भन्दा काङ्ग्रेससँग जेनेरेस ठूलो जेनेरेस तगत लिएर छ क्या यहाँ अहिलेको पछिल्लो जेएनजी पनि छ होइन एउटा 45 देखि 50-55 वर्षभित्रको एउटा लियर छ होइन जति मान्नु 60-75 वर्षभित्रको एउटा लियर छ त्योभन्दा माथि अर्को लियर छ यो विभिन्न तह छ अब यसमा के हो त भन्दा हामीले यो सबैको व्यवस्थापन गर्दा सबैको व्यवस्थापन गर्दा हाम्रो पार्टीभित्र पनि आन्तरिक हाम्रा क्लस्टरहरू छुट्याएका छौँ त्यहाँबाट प्रतिनिधित्व गराउँछौँ हामी सबै तहका अनि व्यक्ति व्यक्तिको कुरा आउँदाखेरि के हो भने मलाई लाग्छ हामी सबैले बुझेका छौँ अब हामी त फलान त्यहाँ बस भन्दाखेरि के रहन्छ भन्दा मलाई फलानाले राख्यो राखेन भन्ने कुरा हुन्छ हामी सकभर बसेरै छलफल गरेर त्यसलाई पनि मिलाउँछौँ यदि मिलाएनौँ भने होइन हाम्रो परम्परै हो मतदानमा जानियो
1: तपाईँ स्वयं पनि अब केन्द्रीय सदस्य हुनुहुन्छ होइन 15 महाधिवेशनमा तपाईँको दावी वा सांगठनिक भूमिका चाहिँ कुन पदको लागि रहन्छ
2: होइन मेरो त स्वाभाविक अहिले म जुन पदमा छु होइन म त्यहीँ रहन्छु तर के हो भन्दा मेरो त्यही पदमा मेरो दावी रहन्छ तर म के भन्छु भने जस्तै भोलि गएर यहाँको अधिवेशन सकेपछि गएर केन्द्रीय नेताहरूसँग बस्दा हामी जस्तै अहिले आएर होइन शीर्ष नेताहरू लिडरहरू पनि अहिले यहाँ जोडिनु भएको छ मेरो उपस्थिति केन्द्रीय कमिटीमा नरहँदा र अर्को कुनै एउटा चाहिँ होइन कुनै एउटा साथी एउटा नेतालाई त्यो ठाउँमा राखेर जाँदाखेरि अहिले पार्टीभित्रको राम्रो एकताको सन्देश जान्छ भन्ने हामीलाई मलाई पनि लाग्यो नेताहरूलाई लाग्यो भने म त्योभन्दा पनि अलग भएर बस्न तयार छु
1: तपाईँहरूले अब बदलिएको कंग्रेसको कुरा गर्नु भएको छ कंग्रेसलाई बदल्नुपर्छ भनेर कुरा गरिरहनु भएको छ होइन तपाईँको नजरमा बदलिएको कंग्रेस भनेको कस्तो हो नयाँ अनुहार मात्रै हो कि कार्यशैली वा नीतिमा पनि परिवर्तन
2: होइन त्यो मैले अहिले भने नि बदलिएको कांग्रेसको शुरूआत त हामीले हिजोबाटै शुरू गर्यौं नि हिजोबाटै हामीले के शुरू गर्यौं भने पहिलो कुरो हाम्रो योभन्दा अघिल्लो 14 महाधिवेशनसम्म केन्द्रीय समितिमा भएका केन्द्रीय सदस्यहरू स्वत अर्को 15 महाधिवेशनका महाधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई हामीले अन्त्य गर्यौं यो हाम्रो लामो समयदेखि चल्दै आएको एउटा परम्पराको रूपमै रह्यो यसलाई हटाउन गाह्रो पनि भयो हटायौँ र हामी जो तलैबाट सबै कार्यकर्ता सरह क्या हाम्रो पार्टीको सभापति गगन कुमार थापा पनि काठमाडौँको उहाँको चाहिँ क्रियाशील सदस्यता रहेको ठाउँमा गएर एउटा साधारण काङ्ग्रेसको क्रियाशील सदस्य जो अहिले बन्नु भएको छ उहाँसितैबाट लाइनमा बसेर आफ्नो उम्मेदवारी दर्ता गरेर उहाँहरूलाई चाहिँ भोट माएर उहाँहरूले कन्भिन्स गरेर चुनिन सुरु गरेको एउटा पहिलो कुरा अनि अर्को कुरा के हो भने हाम्रो पार्टी संरचना जुन छ नि हामीले त्यसलाई विधानमा पनि व्यवस्था गर्छौँ कतिपय कुरा हाम्रा माथि जाँदाखेरि केन्द्रले निर्णय गरेर हुने कुरा नै सबै कुरा अधिकार केन्द्रमा थियो त्यसलाई कर्मिक रूपले हामीले तल ल्याउँदैछौँ हामीलाई अहिले के लागेको छ भन्दा तल्लो तहको आम जनतासँग जोडिने संगठनलाई जति सशक्त र बलियो बनाउन सक्यो त्यति नै पार्टी बलियो हुँदछ नि हामीलाई त्यसलाई फेरि के भन्दा अधिकार छ नि कतिपय कुराहरू अब विधानले व्यवस्था गरेर पनि आउँछौँ होइन निर्वाचनमा उम्मेद्वार तय गर्ने कुरादेखि लिएर तल नेतृत्व छान्ने कुराहरूदेखि लिएर हामी तलै तहमा दिँदै आउँछौँ र तलै तहबाट हामीले त्यसलाई सुधार्दै लिएर जान्छौँ र अनि अर्को कुरा के हो भन्दा अब आउने होइन हाम्रो त्यो कार्यक्रममा दस्तावेजको रूपमा पनि आउला अनि हाम्रा शिक्षाका नीतिहरूमा हाम्रो स्वास्थ्यको नीतिमा हाम्रा परराष्ट्र नीतिहरूका सम्बन्धका बारेमा अर्थतन्त्रका आर्थिक योजनाका बारेमा विकास नेब्राका मोडलका बारेमा पनि हामी अब के हो भन्दा अहिलेसम्मको स्थिति के रह्यो हाम्रो भने इतिहासलाई भोट माग्यौँ हामीले विगतलाई भोट माग्यौँ अब नेपाली कंग्रेस वर्तमानमा रहेर भविष्यलाई भोट माग्छ अब हामी के गरेर जान्छौ भने नेपाली कंग्रेस स्पष्ट धारणाका साथ अब ढोलमुले खालको नीति ऊ गरेर होइन हाम्रा अर्थतन्त्रका आर्थिक कार्यक्रमको बारेमा हामी उत्पादनलाई आम जनतासँग र अहिले बेरोजगारका कारणले विदेशी नपर्ने नेपालीहरूको जुन अवस्था छ यसलाई मुलुकभित्र एकैचोटि त सम्भव छैन आजको आजै भोलिको भोलि हामी त्यो 100 दिन म सरकारमा गएँ भने गल्ली विदेशका गल्ली गल्ली ल्याउँछु भनेर भने जस्तो हामी त्यो भन्दैनौँ तर हामी के हो भन्दा एउटा दीर्घकालीन एउटा योजना सहित देशको अर्थतन्त्र सुदृढ बनाउने उत्पादनको क्षेत्र बढाउने रोजगारीका अवसरहरू दिलाउने यो खालका गतिविधि होइन व्यावसायिक र व्यवहारिक खालको वैज्ञानिक खालको शिक्षा नीति ल्याउने आम नेपाली जनताहरूका पहुँचमा स्वास्थ्यलाई पुर्याउने यी कुराहरूमा हामी स्पष्ट कार्यक्रमसहित जान्छौँ हामी
1: तपाईँहरूले अघि तपाईँलाई अघि कुरा गर्नुभयो जस्तै थुप्रै लेयर्स छ नेपाली कंग्रेसमा भनेर भन्नुभयो होइन भन्नुको अर्थ चाहिँ नाति पुस्तादेखि चाहिँ हजुरबा पुस्तासम्मका व्यक्तिहरू नेपाली कंग्रेसमा जोडिएको छ भनेर होइन पुस्तान्तरणको आवाज पनि जोडतोडले उठ्ने गर्छ नेपाली कंग्रेसभित्र नेपाली कंग्रेसमा चाहिँ सबैभन्दा गुनासो बढी कार्यकर्ता लेभलमा हुने भनेको चाहिँ एउटै मान्छेले धेरै समयसम्म पद ओगरेर बस्यो माथि उक्लिने ठाउँ रहेन सिलिङ भयो भन्ने खालको चाहिँ गुनासो रहने गर्छ यो नयाँ पुस्ताको ऊर्जालाई सन्तुलित रूपमा समायोजन गर्ने चाहिँ वैधानिक मोडल चाहिँ के छ नेपाली कंग्रेसभित्र
2: होइन वैधानिक मोडल जस्तै मान्न पार्टीको संगठनभित्रकै कुरा गर्ने हो भने हामीले त्यो क्लस्टरै छुट्यायौं होइन जस्तै के भन्दा 35 वर्षभन्दा 18-20 वर्षदेखि त 35 वर्षभित्रका युवा युवतीहरूलाई नेपाली कंग्रेसको संगठनभित्र ल्याउन हामीले त्यो क्लस्टरै छुट्याइदिया छौँ त्यो क्लस्टरमा त्यही उमेर समूहका मात्रै प्रतिस्पर्धा गर्छन् र अनि त्यहाँबाट पनि उहाँहरूको प्रतिनिधित्व हुन्छ जस्तै मान्नुहोस् त्यही क्लस्टरबाट प्रत्येक इकाइबाट 3 जनाका दरले आउँदै आउँदै आउँदै आउँदै जाँदा केन्द्रीय समितिमा 21 अब बन्ने केन्द्रीय समितिमा 21 जना त्यही समूहको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य इलेक्टेड भएर आउनुहुन्छ अनि अर्कातिर के हो भन्दा उहाँलाई फेरि अर्को खुला छुट पनि के छ भने उहाँ अन्य खुला क्षेत्रबाट पनि त्यो उमेर समूहको साथीहरू आउनुहुन्छ जस्तै मानस खुला हाम्रो अब हाम्रो एउटा निर्वाचन क्षेत्र र त्यहाँ विभिन्न जस्तै जनजाति आदिवासी जनजाति भनेर क्लस्टर छ हाम्रो त्यो समूहमा पनि त्यो क्लस्टरमा पनि त्यही उमेर समूहका साथीहरू पनि जान सक्छन् महिला भन्या छ त्यहाँ पनि यो सबै ठाँडा र खुला प्रतिस्पर्धाबाट हामी 10 जना जाने जुन व्यवस्था छ उहाँहरू त्यहाँ पनि आएर प्रतिस्पर्धा गरेर जान सक्नुहुन्छ यो भनेपछि नेपाली कंग्रेसको संगठनलाई हामीले सबै ठाउँबाट त्यो जेनजी समूहहरू कांग्रेसको संगठनमा आउन र नेतृत्वमा जान सक्ने हामीले एउटा डोर ओपन गरिदिएका छौँ त्यहाँबाट जान्छन् अब कुरा के हो भन्दा अब म के अनुरोध गर्छु भन्दा जेनजी समूह माथिल्लो उमेर समूहले अथवा राज्यमा बस्नेहरूले दिएर लिने मात्रै समूह हो भन्नुबाट अब जेनजी बाहिर निस्कनुपर्छ जेनजी नीति निर्माणमा पनि जानुपर्छ उहाँहरू त्यहाँ पनि आएर प्रतिस्पर्धा गरेर जान सक्नुहुन्छ यो भनेपछि नेपाली कंग्रेसको संगठनलाई हामीले सबै ठाउँबाट त्यो जेनजी समूहहरू कांग्रेसको संगठनमा आउन र नेतृत्वमा जान सक्ने

0: नागरिकताबाट चाहिँ अब जेएनजीहरू आउनुपर्छ र हामी त्यो जेएनजी समूहलाई हामी संरक्षण गरेर हामी उनीहरूलाई राजनीतिक पार्टीभित्र राज्यका हरेक अङ्गमा उनीहरूको जुन ऊर्जा छ नि उनीहरूका जुन ऊर्जा छन् केही गर्न सक्ने इच्छा शक्ति छ उनीहरूले जुन ज्ञान हासिल गरिरहेका छन् जुन अहिले प्रविधिसँग बढी जोडिरहेका छन् होइन अब एल्गोरिदमको नाममा गएर त्यो गलत प्रविधिमा गलत खालका होइन तपाईँको स्टाटसहरू लेख्ने गलत काममा प्रयोग हुने होइन सही काममा अब मुलुक बनाउने जिम्मा हामीले त अहिले यहाँसँग जहाँसम्म ल्याइदिउँ नि हिजो जुन समय थियो त्यो समयमा लाइफ चेन्ज गर्दै गर्दै गर्दै गर्दै ल्याएर अहिलेको जेनेरेसनलाई हामीले योसम्म ल्याइसके पछाडि अब यसमा उनीहरू लिने हैसियतमा मात्रै होइन अहिले भएको जुन अवस्था छ अग्रजोले जहाँसम्म ल्याइए यसलाई अब कसरी यसका गल्ती छन् कमजोरी छन् यसलाई के सुधारेर लिएर जानुपर्छ यसको जिम्मामा पनि उनीहरू बसेर सुधार्नुपर्छ र उनीहरूले के भन्दा यो अहिलेको चाहिँ अवस्था जुन छ यो अवस्थाबाट भोलिको मुलुकको लागि र भोलिको नेपाली जनता युवाको लागि हामीले के गर्नुपर्छ भनेर आउनुपर्छ त्यसमा हाम्रो पुस्ता उहाँहरूलाई अभिभावक भएर बस्न तयार छन् तर म के अनुरोध गर्छु भन्दा भविष्य जेएनजीको हो मैले अहिले भने अब इतिहाससँग भोट मागेर पनि हुँदैन इतिहासका गफ गरेर पनि हुँदैन अब भविष्यको लागि भोटमा हुने अब भविष्यको लागि भोटमा हुँदा मैले अहिले भने म 60 ओभर भएँ मलाई अब 35 वर्षको एउटा उमेरका कुरा होला अब अहिले मसँग सँगै आएको मेरो सानो बाबु अहिले के अरे 21-22 वर्षको भयो ऊ त 70 वर्षसम्म पछाडिको हो नि त अब त्यो भएर के भन्दा त्यो जेएनजी पुस्ता जिम्मेवार बन्नु पर्यो अनि हामी चाहिँ के अरे भन्दा उनीहरूलाई जिम्मेवारी र पदमा ल्याएर जिम्मेवारी दिने कुरामा हामी पनि लचिलो भएर जानु पर्यो पुस्तान्तरण गर्न जानु पर्यो हामीले सुरु गरेका छौँ तपाईँको नेपाली कंग्रेसले हेर्नु होला मलाई अहिले हामीले त 74 चुनावबाट यहाँ भन्दा कांग्रेसले उठाएको त कस्तो हुने भन्दा अरूले उठाएको 75 वर्षको पनि जेएनजी हुने भयो युवा बहुत क्रान्तिकारी होइन हिजो हामी चाहिँ थाकेर गएका सांसद पनि युवा बने अनि हामीले उठाएको चाहिँ तपाईँको निश्चल राई जस्तालाई नि कोही कोहीले बुढो भनिदिन्छ यो बुढो पार्टीले उठाएपछि त बुढै त होला नि हाम्रो कन्सेप्ट क्या हाम्रो सोचे के भन्दा काङ्ग्रेस भनेको बुढो पार्टी हो त्यहाँ बुढाहरूको होल छ भनेपछि त्यहाँ त बुढा के युवाले त अवसरै पाउँदैन भन्छ नि अब विदल भयो भने गगनलाई पनि शेरबहादुर नै हो कि जस्तो नि मान्दैन कसै कसैले तर फरक हो नि त त्यो भएर के भन्दा काङ्ग्रेसले जुन फरकको अभियान लिएर आएको छ यसलाई जेएनजी अथवा युवाहरूले पनि स्वीकार दिनु पर्यो हामीलाई हिजोको ढंगले बुझेर मात्रै भन हामीलाई अबबाट अबको काङ्ग्रेस के हो भनेर बुझ्दिन पनि म जेएनजीलाई अनुरोध गर्छु
1: हामी कार्यक्रमको लगभग उत्तरार्धको समयमा आइसकेका छौं तपाईँ कास्की कंग्रेसको पूर्व सभापतिका रूपमा पनि तपाईँले जिल्लाको संगठनलाई नजिकबाट नेतृत्व गर्नुभएको छ अब यो कुराकानीमा तपाईँसँग कास्की कंग्रेसको बारेमा सोधिन भने अलिकति अन्याय पनि हुन सक्ला अहिले कास्की कंग्रेसको संघात्मक अवस्थालाई चाहिँ तपाईँले कसरी निहाल्नु भएको छ
0: होइन एउटा कुरो के हो भन्दा नेपाली कंग्रेस कास्कीको सांगठनिक रूपले हामीले जुन खालले नेतृत्व परिवर्तन हस्तान्तरण गर्दै गर्दै आयौं जस्तै म आउँदा होइन सुकरात दाई र म भइरहँदा म पनि सुकरात दाई भन्दा युवा बनेर आएँ होइन जस्तै मैले छोडिरहँदा 14 अधिवेशनमा छोड्दा मेरै समूहमा 1-2 वर्ष तल माथिको साथीलाई छोडे अब आउने नेतृत्व त्योभन्दा अलिक तल जान्छ त्योभन्दा पछाडि फर्कँदैन होइन अलिक तल जान्छ र कर्मिक रूपले यो तल तल तल हुँदै जान्छ र हामी के गर्दैछौँ भने कास्की काङ्ग्रेसको उसमा अब हामी गुट फुट र टुटमा होइन हामी एकतामा विश्वास गर्छौँ अब हामी म सबै साथीहरूलाई नेपाली कंग्रेस कास्कीका सबै क्षेत्रका सबै साथीहरू लाई सबै तहगत साथीहरूलाई के अनुरोध गर्छु भन्दा गुट टुट र फुटमा होइन कुन ग्रुपमा जाने होइन जस्तै एउटा गाउँपालिका अथवा एउटा वार्डमा हामीले अधिवेशन गरिरहँदा त्यहाँको संगठनको लागि अधिवेशन गरे हो त्यहाँ छनौट गरेर ल्याएका प्रतिनिधि त्यहाँको संगठन बनाउन ल्याएको अब एउटा अमुक मान्नुहोस् एउटा गाउँपालिकाको एउटा वार्डबाट हामी प्रतिनिधित्व गर्दैछौ त्यहाँ कुनै नेताको प्रभावमा त्यसलाई भोट दिने मान्छे जानियो यहाँको संगठन मतलब छैन भन्ने ढंगले यो अधिवेशन जानु हुँदैन पहिलो कुरो हाम्रो संगठन हामी जहाँ आएका छौं त्यहीँ त्यो संगठन बोलियो म केन्द्रीय सदस्य भएको छु माथि 5 चाहिँ प्रतिनिधि भएर आएको छु त्यही ठाउँमा के अरे नेपाली कंग्रेसको कमजोर हुने जनताका बीचमा उसको उपस्थिति नदेखिने न्यून रहने हो भने अनि म यहाँ आएर चाहिँ के अरे नेता भएर त्यसले के अर्थ राख्दैन त्यो भएर सबै साथीहरूलाई के भन्दा कोही कसै नेताका पछि लाएर

0: कसैलाई नेता बनाउने नाममा म त फलानालाई भोट हाल्न जाने हो भनेर सायद आउनुभएको छैन, आउनुभएको छ नि त्यो दिमागबाट निकालिदिनुहोस्। नितान्तै नेपाली कंग्रेस कास्कीको मजबुत संगठन, एकताको संगठन र सशक्तको संगठन र आम कस्केली युवा नेपाल कस्केली जनताको भरोसाको पार्टी र नेतृत्व ल्याउने खालको सोचका साथ सबै जाम त्यसमा चाहिँ हामीले कहाँ के कुर्बानी गर्नुपर्छ म त तयार छु।
1: अब कंग्रेस एक होस् भन्ने त अब कंग्रेस भित्रका मात्रै होइन कंग्रेस बाहिरकाले पनि कंग्रेस एक होस् भन्ने नै चाहेका छन्। तथापि विश्लेषण चाहिँ कसरी गरिन्छ भन्दाखेरि 16 गतेसम्म आएन भने कंग्रेस त स्पष्ट रूपमा विभाजनको दिशातर्फ गयो भन्ने नै छ। यदि इतर पक्ष छुट्टै महाधिवेशनको दिशामा अगाडि बढ़्यो भने जिल्ला र पालिका तहका कार्यकर्तामा पर्न सक्ने फुटको असरलाई चाहिँ कसरी रोक्नुहुन्छ?
0: होइन हामी त अनि कसरी रोक्ने भनेको कुरो जस्तै हामीले अधिवेशन गरिसक्यौं तल्लो इकाइको त होइन अब त्यो त्यसमा मलाई लाग्छ सबै साथीहरू जोडिनु भएको छ। अब कहीँ कोही साथीहरू नियतवश जोडिनु भएको छैन भने अब त्यो साथीहरूलाई हाम्रो म भेटेर नै कुरा गरौँला, हामी अरू तरिकाले नै अनुरोध गरौँला र यो अन्नपूर्ण रेडियो तपाईँ मार्फत पनि के अनुरोध गर्छु भने हामी कमजोर हुने उतिर नलागौं, एकतामै हाम्रो भविष्य छ र त्यो भएको हुनाले म सबै साथीहरू कास्कीका सबै तहगत साथीहरूमा रहनुभएका साथीहरूलाई नबिच्किदिनु हुन होइन उत्तेजनामा नआइदिनु हुन आग्रह र पूर्वाग्रहमा नरहिदिनु हुन अनुरोध गर्दै अझै पनि हामी पार्टीभित्र हामीले समेटेर जान सक्ने पार्टीभित्र रहन सक्ने पार्टीभित्रै रहेर काम गर्न सक्ने भएको हुनाले सबै साथीहरू जति जोडिनुभयो जोडिनुभयो, कोही साथीहरू बाहिर रहनुहुन्छ भने त्यसलाई जोड्ने वातावरण बनाउँला र अर्को खालको अधिवेशन गर्ने अर्को पार्टी खुले खुलुस भनेर जाने उसबाट चाहिँ नगइदिनुहोस् भन्न मेरो अनुरोध छ।
1: अन्तमा 15 महाधिवेशन सम्पन्न भएपछि नेपाली जनताले नेपाली कंग्रेसलाई कस्तो देख्न पाउनेछ र आम नागरिक र शुभेच्छकहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
0: होइन म के भन्नु अब आउने कांग्रेस नयाँ नेतृत्व होइन नयाँ विचार नयाँ नीति नयाँ कार्यक्रम र मैले भने आम नेपाली जनताको होइन राष्ट्रियता प्रजातन्त्र समाजवादमा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबूत बनाउने कसैप्रति आग्रह र पूर्वाग्रहको राजनीतिबाट अलग र पृथक रहने गरी नयाँ खालका सोच र विचारका सहित जनताले आशा गरेको जनताले खोजेको र जनताले विश्वास गर्न लायक पार्टी हामी नयाँ नेतृत्व नयाँ युवाहरूसहितको होइन नेतृत्व र युवाहरूलाई नै हामी बढी राजनैतिक संगठनको प्राथमिकतामा राखेर एउटा स्वच्छ स्वच्छ विचार र स्वच्छ राजनैतिक चाहिँ एउटा नेतृत्वसहित हामी आउँछौं र हामी मलाई लाग्छ यो सशक्त खालको र मैले अहिले भने नि हामी देशको मूल पार्टीको रूपमा चाहिँ हामी यो अधिवेशनबाट हामी आउँछौं।
1: यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद सञ्जयजी।
1: आजकलाई कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। आज हामीले खास गरी कंग्रेसको 15 महाधिवेशनको वर्तमान अवस्था, नेतृत्वको प्रतिस्पर्धा, पार्टीभित्र देखिएको मतभेद, देवा र थापा पक्ष बीचको सम्बन्ध र महाधिवेशनले तय गर्ने कंग्रेसको भावी दिशा तथा कास्की कंग्रेसको संरचनात्मक अवस्था बारे कुराकानी गर्यौं, जसका लागि हामीसँग नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कंग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी यो कुराकानीमा जुटिरहनु भएको थियो। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु। नमस्कार।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट।

0: विश्वतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैदापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: Ho.
1: Good morning and a very warm welcome to our guest, audience and listeners. It's me, Sangeeta, technically supported by Irby. You are tuned 93.4 MHz. समसामयिक विषयमा कुराकानी गर्ने क्रममा आज छौ हामी हिजो मात्रै असोज 3 गते सम्पन्न भएको ताई मचा प्रतियोगिता जुन लामा चौरमा भएको थियो त्यसका लागि कुराकानी गर्नका लागि नेवाखल कास्कीका महासचिव श्रीकृष्ण कथिलाज्यू हाम्रो स्टुडियोमा आइसक्नु भएको छ. स्वागत छ यहाँलाई कार्यक्रममा.
2: धन्यवाद.
1: यही भाद्र 20 गते हुने भनिएको ताई मचा महोत्सव प्रतियोगिता यस्तै केही कारणवश पछि सर्न गएर यही हिजो असोज 3 गते सम्पन्न भइसकेको छ र असाध्यै रमाइलो अनि जुन एउटा मौसमले पनि साथ दिएको र हरेक टोलहरूबाट जुन सहभागिता रहेको थियो त्यो पनि असाध्यै हर्षोल्लासका रूप जुन सहभागिता देखिएको थियो. बिहान 8 बजे शुरू भएको कार्यक्रम करिब करिब राति 12 बजे मात्र सकिएको थियो. यो कार्यक्रमको जुन प्रतियोगितामा प्रथम द्वितीय अनि यो जुन क्याटेगोराइजहरू भयो महिलातर्फ अनि पुरूषतर्फ यसको रिजल्टको बारेमा एकचोटि बताइदिनुहोस् न.
2: हस्. धन्यवाद संगीताजी. यो सबैभन्दा पहिला चाहिँ म न्यायखला कास्कीका महासचिव श्रीकृष्ण कतिला र हिजो जुन असोज 3 गते भयो 2083 सालको तायमचा नाच प्रतियोगिता न्यायखलको आह्वानमा र लामाचोर नेवाखल गुठीको आयोजनमा हुन गइरहेको थियो. यो चाहिँ अघि नै उहाँले भनिसक्नु भएको 20 गते हुने प्रोग्राम चाहिँ यो अहिलेको नेपालको यो बारी पिरियडको कन्डिसनले गर्दाखेरि यो असोज 3 गते भयो. जुन हिजो प्रतियोगिता भयो धेरै राम्रो सोचे भन्नाले अझ राम्रो माहौलमा सम्पन्न भएको थियो. यसमा चाहिँ प्रतियोगितामा चाहिँ 35 टोलीको सहभागिता थियो. यसमा चाहिँ आयोजक टोली पनि सहभागी भएको थियो. त्यसले गर्दा 35 वटा भयो. यसमा चाहिँ 17 महिला र 17 पुरुष समूह गरेर 34 टोलीले त्यहाँ प्रतियोगितामा चाहिँ भाग लिएकोमा त्यसमा पनि अझ 3 टोलीले अप्रतियोगितामा समूहले त्यहाँ आफ्नो प्रस्तुति गरेको थियो. यसमा चाहिँ अब सबैको नाच राम्रो थियो. राम्रो हुँदाहुँदा नि अब यो प्रतियोगिता भनेपछि फर्स्ट सेकेन्ड थर्ड छुट्याउनै पर्ने कन्डिसनले गर्दाखेरि जजहरूले आफ्नो सोभियत प्रयोग गरेर 3 जजहरू बसेको थियो. उहाँले चाहिँ महिलातर्फ र पुरुषतर्फ अलग अलग को डिभाइडमा चाहिँ यो फर्स्ट सेकेन्ड थर्ड छुट्याएको थियो र फर्स्ट सेकेन्ड थर्डमा महिलातर्फका सबभन्दा पहिला चाहिँ सन्तना पुरस्कार प्राप्त गर्ने टोली थियो रूपा देउराली नेवाखलले प्राप्त गरेको थियो भने अनि तेस्रोमा चाहिँ शिशुवा नेवाखल र दोस्रोमा चाहिँ बागबजार नेवाखल भएको थियो भने र पहिलो महिला समूहमा नदीपुर टायमाचा नाच समिति प्रथम भएको थियो. यस्तै गरी यसको अब राशिको फलमा पुरस्कारको कुरामा भन्नुपर्दाखेरि यसमा चाहिँ सन्तनाले 20,000 र तेस्रोले 25,000 दोस्रोले 30,000 र पहिलोले 40,000 प्राप्त साथसाथै प्रमाणपत्रहरू र मायाको चिन्हहरू पनि त्यो सँगसँगै प्राप्त गरेको थियो. र पुरुषको तर्फ भन्नुपर्दाखेरि पुरुषतर्फ पनि एकदम प्रतिस्पर्धात्मक रूपमा भएको थियो. 17 टोलीमा चाहिँ सन्तना प्राप्त गर्ने रानी पौवा तायमाचा नाच समितिले प्राप्त गर्न सफल भएको थियो भने तेस्रोमा चाहिँ
1: नयाँ बजार
2: समूहले प्राप्त गरेको थियो भने दोस्रोमा चाहिँ पृथ्वीचोक नेवाखलले प्राप्त गरेको थियो भने यसमा पुरुषतर्फको चाहिँ पहिलो हुन सफल हुनुभएको छ. तेर्सापोती तायमाचा नाच समितिले प्राप्त गरेको छ भने यसमा पनि पुरस्कारमा नगद पुरस्कार प्रमाणपत्र र ट्रफी यसमा राखिएको थियो. यसमा चाहिँ सन्तना प्राप्त गर्नेले 25,555 प्राप्त गर्नु भएको छ भने र तेस्रोले 55,555 र दोस्रोले 77,777 थियो भने र पहिलो हुनेले 1,11,111 साथसाथै प्रमाणपत्र र ट्रफीहरू प्राप्त गर्न सफल भएको थियो.
1: हामी यहीबाट अन्नपूर्ण एफएम परिवार अनि हामी सबैको तर्फबाट जस जसले जुन प्रतियोगितामा विजय हासिल गर्नुभयो। आज उहाँहरूलाई धेरै धेरै बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु। र यहाँले भन्नुभयो पुरूष र महिला तर्फको छुट्टा छुट्टै अनि यसमा प्राइजको क्याटेगोराइज पनि छुट्टा छुट्टै थियो र त्यसमध्ये पनि तीनवटा चाहिँ अप्रतिस्पर्धीको रूपमा थियो। कस्ता टीमहरू चाहिँ अप्रतिस्पर्धीको रूपमा रहनुभयो?
2: यो कस्तो टीम भन्नाले अहिले चाहिँ पोहोरदेखिको हाम्रो एउटा चाहिँ नेवाखोला कास्कीले के उस गरेछ भने हामीले सब पोखराभरिको सबै समूहलाई बोलाएर चाहिँ यस अब यो पहिलो हुने टोलीले पहिलादेखि गुनासो के आएर पहिलो हुने टोलीले भाग नलिँदै हुन्थ्यो भन्ने गुनासो आइरहेको वखतमा चाहिँ हामीले पोहोरदेखिको एउटा सब पोखरेली समितिहरू टाढा समितिहरूलाई बोलाएर चाहिँ हामीले मिटिङमा छलफल गरेर कसरी जाने के गर्ने भन्ने समूहमा गर्दाखेरि सबैले चाहिँ अब आउने कुनै पनि यो वर्ष फर्स्ट हुनेले अर्को वर्ष चाहिँ समूहमा प्रतियोगितामा भाग नलिने तर चाहिँ समावेश गरेर चाहिँ आफ्नो प्रस्तुति गर्नुपर्ने भएको हिसाबले चाहिँ यसमा चाहिँ दुईवटा टोली चाहिँ फोहोर शिशुआमा भएको तायामा नाच प्रतियोगितामा चाहिँ गैरापाटन पुरुष तर्फको प्रथम र गौडगौँडाको चाहिँ महिलातर्फको प्रथम भएको टोली दुई टोलीले यो प्रतियोगितामा भाग नलिएको र आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो भने एउटा चाहिँ अहिले नयाँ के अरे लासोकबाट आएको समूहले पहिलो प्रयास भएको हुनाले उहाँले चाहिँ आफ्नो चाहिँ प्रस्तुति मात्रै गर्नुभएको थियो।
1: त्यसपछि भनेको आयोजकको टिम एउटा
2: आयोजक टिम त लास्टमा आफ्नो चाहिँ यो जुन चाहिँ यो सबै के अरे प्रतियोगिता सम्पन्न भइसकेपछि जजहरूलाई पनि आफ्नो काउन्टिङ गर्नलाई अलिकति समय लाग्ने र उसको के अरे प्रमाणपत्र सब मिलाउनु पर्ने भएको हुनाले आफ्नो त्यहाँ खाली हो नहोस् भनेर आफ्नो आयोजक टोलीले चाहिँ आफ्नो प्रस्तुति गरेको थियो। यो पनि चाहिँ अर्को वर्ष चाहिँ फेरि प्रतियोगितामा भाग लिने समूह हो।
1: अनि यो पुरूष र महिला तर्फको जुन प्राइजको अमाउन्टको कुरा छ इट्स भास्ट डिफरेन्स छ होइन, यो चाहिँ नै किन नेवाखल्लाले यसलाई समन्वय गर्न नसकेको हो कि यो यसरी नै मिलाइरहेको, यसको बारेमा थोरै जानकारी दिनुहोस् न।
2: यो सबैले भन्ने गर्थे यो किन यत्रो फरक पुरस्कारको भन्ने कुरामा चाहिँ यो सबभन्दा पहिला चाहिँ तायामा चाहिँ नाच प्रतियोगिता भनेको चाहिँ पुरुषहरूले मात्रै गर्ने पुरुषहरूलाई चाहिँ महिलाको उस वेशभूषामा नाचिने एउटा तायामा चाहिँ नाच प्रतियोगिता नाच हो, यो गाई जात्रा पनि भनिन्छ। यो पहिलादेखि चलिआएको पुरुषहरूले मात्रै भएको र अहिलेको जेनेरेसनमा चाहिँ युवा वर्ग धेरै युवतीहरू भर्खै यङ जेनेरेसन धेरै भएको हुनाले यो धेरै बसेन तपाईँको चाहिँ यो 8-9 वर्ष जति भयो यो चाहिँ अब पुरुषहरू पनि हामी पनि नाच्छु हामी पनि नचाउनु पर्छ भन्ने समूह र धेरै टोल टोलमा चाहिँ पुरुष महिलाहरूको समूह पनि के अरे आइरहेको हुनाले चाहिँ अब यसलाई पहिला त महिलाहरू नाच टोल टोला नाचे पनि यो पुरुषको के अरे प्रतियोगितामा भाग लिने थिएन। अब यो 2-4 वर्ष भयो अब महिलाहरूले पनि भाग लिन्छु भनेर धेरै गुनासो आइसकेपछि हामी धेरै छलफल गरेपछि यो नेवाखोला कास्कीले पनि अब महिलाहरूलाई पनि भाग लिन दिने तर पुरस्कार के गर्ने त नि भन्ने कुरामा चाहिँ उहाँलाई चाहिँ हौसला स्वरूप एउटा चाहिँ केही राखौँ भनेर गर्दाखेरि चाहिँ पहिलो प्रतियोगितामा चाहिँ सबै समूह पुरुष महिला एकै ठाउँ हुन्थ्यो र महिलालाई एक टोलीलाई मात्रै उहाँलाई चाहिँ सम्मान स्वरूप भनेर चाहिँ महिला 500 टोली आए पनि एउटा टोलीलाई मात्रै हामी सम्मान स्वरूप भनेर केही नगद पुरस्कार दिन्थ्यौँ र त्यही अनुसार चलिरहेको त पछि यो भएन। अब यो महिला समूह पनि बढ्दै गयो टोल टोलमा गर्दा पहिला 2-3 टोली मात्रै थियो भने अहिले 17 टोली भइसक्यो महिलाको। अब यसलाई पनि केही गर्नुपर्छ भनेर छुट्याउनुपर्छ भनेर महिलाको पनि फर्स्ट सेकेन्ड थर्ड चाहिँ फोर्थ भएको भर छुट्याएको छ। यसलाई अब केही गर्नुपर्छ पुरुषको दाँजा मात्रै अलि जान मिल्दैन किन पुरुषहरूको मात्रै भएको हुनाले अब महिलालाई पनि केही सम्मान गर्नुपर्छ भनेर यसलाई चाहिँ हौसला दिउँ भनेर चाहिँ यो डिफेन्ड भएको नत्र खास यो पुरुषको मात्र नाच र भएको हुनाले महिलालाई पनि सम्मान गर्नुपर्छ भन्ने हिसाबले नै हामीले नेवाखोले कास्कीले यतिसम्म दिए हुने हुन्छ भनेर चाहिँ सबै समूहलाई सल्लाह गरेर सबै पोखराको तामा समितिलाई नै राखेर छलफल बृहत छलफलपछि नै यसरी पुरस्कार राखौँ भनेर छलफल समूह लगपछि उहाँले हुन्छ भनेपछि अनि हामीले यही अनुसारले नेवाखोले पास गरेर लगाएको हो।
1: नाच हेर्दाखेरि त्यो 38 समूहहरू नाचिरहँदा बिहान 8 बजेदेखि शुरू भएको कार्यक्रम करिब 11 बजे सकिएको थियो र जुन ग्रुप आएर नाच्दा पनि एउटै बाजा छ एउटै लुगा छ एउटै ताल छ एउटै हरेक कुरामा डिफरेन्स झ्याप्पै अरूले हेर्दा त देखिँदैन तर तपाईँ एउटा विगत लामो समयदेखि आफू पनि यस क्षेत्रमा आबद्ध हुनुभएको र नेवा क्लबको महासचिव भएको नाताले कस्तो डिफरेन्स कसरी मतलब यो फर्स्ट सेकेन्ड थर्ड भनेर छुट्याउन कतिको गाह्रो हुन्छ र साँच्चीकै यसमा चाहिँ नि हेरिने चाहिँ के हुन्?
2: यसमा हो तपाईँले भने जस्तो यो फर्स्ट सेकेन्ड थर्ड छुट्याउन धेरै गाह्रो हुन्छ। यो चाहिँ यसमा डिफरेन्ट भनेको मान्छेलाई हेर्दाखेरि चाहिँ सबै एउटै ताल नाच्छ, लुगा पनि एउटै छ, बाजा पनि एउटै छ भन्छ, तर चाहिँ जजहरूले चाहिँ आफ्नो मूल्याङ्कन गर्छ, तर न्यायालयले पनि एउटा चाहिँ त्यो अनुसारले चाहिँ एउटा क्याटेगोरी राखेको हुन्छ, यसरी मूल्याङ्कन गर्ने भनेर चाहिँ हामी सबैलाई सल्लाह गरेर यसरी राखौँ भनेपछि सबै हुन्छ भनेपछि हामीले न्यायालयले पनि त्यो अनुसारले चाहिँ एउटा क्याटेगोरी राखेर चाहिँ जजहरूलाई चाहिँ हामीले मूल्याङ्कन गर्नु भनेर हामीले चाहिँ भनिराखेको अवस्था यसमा चाहिँ मूल्याङ्कन कसरी हुन्छ भने अरूले हेर्दाखेरि एउटै देखे तापनि मेन चाहिँ बाजाको सेटहरू हुन्छ, बाजाको सेटमा चाहिँ तपाईँको सबभन्दा पहिला खिन, झ्याली, ता, छिनमुनी, ढल्की हुन्छ भने तपाईँको यसमा चाहिँ फेरि अनि मुवाली पनि हुन्छ होइन, यो सबै एउटा सबै सेट एउटाको त्यसको अलग नम्बर हुन्छ एउटा चाहिँ, अनि तपाईँको चाहिँ यसमा चाहिँ प्रस्तुति कसरी हुन्छ, नाचको लचकदार कसरी हुन्छ, अनि वेशभूषा उसले कस्तो ड्रेस लगाएको छ, ड्रेसमा चाहिँ के कमी भएछ भन्ने एउटा कुरा हुन्छ, एउटा मेकअप, मेकअपमा कसरी मेकअप कस्तो मेकअप गरेछ र उनीहरूको अनुशासन, यो तीन चारवटाको क्याटेगोरी छुट्याएर चाहिँ जजले चाहिँ मूल्याङ्कन गरेर यही आधारमा चाहिँ नम्बर दिइराखेको छ। यसमा नम्बर चाहिँ तपाईँको सबैको सय सय अङ्क राखेको, तीनजना जज राखेको हुन्छ, तीनजना जजलाई चाहिँ सय सय नम्बरको चाहिँ मूल्याङ्कन दिएको, उही आधारमा उनीहरूले मूल्याङ्कन गरेर फर्स्ट सेकेन्ड सर्च छुट्याउने हो।
1: अनि यो सबै भइरहँदा झ्यापै हेर्दाखेरि अरूले हेर्दा उस्तै उस्तै देखिने र अब प्रतिस्पर्धामा आइसकेपछि सबैको उद्देश्य भनेको जित्नु नै हुन्छ होइन, अब कसैलाई पुरस्कार प्राप्त गर्नु मात्रै हुन्छ भने यो सान्त्वनालाई तृतीय, तृतीयलाई द्वितीय र दोस्रो हुनेलाई प्रथम किन भएन भन्नेको एउटा मनमा एउटा केही खुल्दुलीहरू भइरहने हुन्छ। यो गर्दाखेरि मनमुटावका कुराहरू कस्तो पाउनु भएको छ विगतका दिनमा र आजको दिनसम्म?
2: यो मनमुटाव भनेको चाहिँ यस्तै हुन्छ, प्रतियोगिता भनेपछि हामीले न्यायालय कास्कीले के आह्वान गरेछ भने यो संस्कार संस्कृति जोगाउने हो, यो जोगायो भने राम्रो हुन्छ भनेर हामीले त्यही अनुसारले भनिरहेको छौँ। सबैलाई हामी चाहिँ पुरस्कार जित्नै पर्छ भनेर आउने होइन कि, यसलाई आफ्नो संस्कार जोगाउने हो भनेर चाहिँ हामीले आह्वान गरिरहेको छ, त्यही अनुसारले नै आइरहेको छ। त्यही अनुसारले तपाईँको फर्स्ट सेकेन्ड सर मात्रै छुट्याउने, प्रतियोगिता मात्रै जित्ने भनेको भए तपाईँको पोखरामा यसको प्रतियोगिता हुन सम्भवै छैन, किनभने पोखरामा प्रतियोगिता भनेको चाहिँ फर्स्ट सेकेन्ड थर्ड छुट्याउने भनेको समूह एकदम एक्ज्याक्ट सात आठ टोलीलाई मात्रै एकदम क्याटेगोरी गरिन्छ, तर पोखराभरि किनभने आफ्नो संस्कार जोगाउनु पर्छ भनेर नि अहिलेसम्म 38-39 टोली भइसकेको छ, आज अर्को वर्ष दुई टोली चाहिँ थपिनेछ होइन, यो अनुसारले संस्कार जोगाउनेलाई हिसाबले गर्दा आउने हो, तर फर्स्ट सेकेन्ड थर्ड छुट्याउने पनि हिसाबले चाहिँ जजहरूले चाहिँ सानो सानो कुरामा पोइन्ट गरेको हुन्छ क्या, तपाईँको नाच्दाखेरिको ताल कसैले उल्टो सुल्टो नाचेछ कि नाचेकैन, कसैले झुकिसके झुकेन, अनि बाजा बजाउँदा चाहिँ शुद्धता पनि हेरिन्छ, मेन बाजाको शुद्धता, शुद्धता राम्रो भएन भने सबै बाजा एउटै बजे जस्तो हुन्छ हेर्ने दर्शकहरूलाई, तर जसले के गर्छ भने एकदम शुद्धता हेरेको त्यही भनेर मूल्याङ्कन गरेको हुन्छ, र उनीहरू नाच्दाखेरिको हाउभाव के छ सानो सानो कुरा पनि जजले एकदम मूल्याङ्कन गरे, तर अडियन्सलाई थाहा हुँदैन, यस्तो सानो सानो मिस्टेक अडियन्सलाई केही थाहा हुँदैन, जजले एकदम तिनजना जजले एकदम निहालेर हेर्छ कि एक उनीहरूले पनि गाह्रो छ जज गर्न त्यति सहिलो छैन, उनीहरू एक निहालेर हेरेर पनि उनीहरू त्यही अनुसारले आधारमा त्यो नम्बर दिएको भएर उनीहरूले फर्स्ट सेकेन्ड थर्ड छुट्याउने हो।
1: कस्तो राम्रो कुरा आयो कि यसमा प्रतिस्पर्धामा आउनेहरू भन्दा पनि संस्कृति संरक्षणका लागि भनेर आउने टीमहरू र नेवार समुदायहरू पोखराभरि अझ यति धेरै टीमहरू सहभागी हुनुहुन्छ र उहाँहरू सबै चाहिँ संस्कृति संरक्षणका लागि भनेर असाध्यै लागि परिरहनु भएको छ। कस्तो पाउनु भएको छ आजको युवावर्ग? हामी देख्छौ हरेक कन्सल्टेन्सीमा जाऊ, हरेक भाषा सिक्ने ठाउँमा जाऊ, त्यहाँ युवावर्गको लाइन ताती जुन मेला महोत्सवमा भन्दा पनि बढ़ी देखिएको हुन्छ। कस्तो छ यो नेवार समुदायमा चाहिँ नि यो विदेश पलायन हुनेको अवस्था, अनि भोलिको दिनमा यो संस्कृति संरक्षणका लागि युवा वर्ग रहला अथवा युवा वर्गको कमी आउला भन्ने कुरामा यहाँको कस्तो महसुस गरिरहनु भएको छ भोलिका दिनका लागि?
2: मेरो विचार अब हामीले न्यायालयको उसमा चाहिँ हामीले यस्तो विचार गर्दाखेरि युवा वर्गमा यस्तो भइरहेछ कि युवा वर्गमा अलि यस्तो जोस लागेको छ कि हाम्रो संस्कार संस्कृति बचाउनु पर्छ भनेर उहाँहरू एकदम लागि परेछ। आजको भन्दा 8-10 वर्ष पहिला भन्दा अहिलेको उसमा यसको हेर्दाखेरि मैले पनि यति मूल्याङ्कन गरिराख्दाखेरि युवावर्ग यति जोस जागर छ संस्कृति बचाउने भनेपछि यति लागि परेछ, यति लागि परेछ, यही टाइममा छ पढ्दै उसको नि हामीले पहिला भने नि अब पहिला आजभन्दा 25-30-40 वर्ष अगाडि चाहिँ कुनै सीमित क्षेत्रमा मात्रै टाइममा हुन्थ्यो, त्यो पनि भोलि निस्किन्छ निस्किन्छ भन्ने थाहा हुँदैन, 8 टोलमा मात्रै टाइममा प्रति समूह भइरहन्थ्यो भने पछि प्रतियोगिता भयो, यसो गर्दा गर्दा तपाईँले 38-39 समूह भइसक्यो, किन यो युवा वर्गले गर्दा नि हो नि, के अरे अहिलेको यो यङ जेनेरेसनमा के छ भने पढ्नु पढ्ने पढ्नेको पढाइ छ धेरै, यो अलिअलि यो शिक्षित पनि धेरै पहिला भन्दा धेरै शिक्षितहरू पनि छ, विदेश पनि गइरहेको छ, किनभने नेपालको कन्डिसन कस्तो छ भने पढाइमा रोजगारीले गर्दाखेरि कोही विदेश गएका छन् नगएको भएन, विदेश नगएर पनि विदेशमा बसेर पनि नेपालको आफ्नो संस्कारलाई त जोगाइरहेको छ उहाँहरू, विदेशमा बसेर पनि यहाँ केही प्रतियोगिता केही समूह केही कार्यक्रम भए पनि विदेशबाट सहयोग आइरहेको छ, यसमा अहिले पनि युवावर्गमा एकदम जोस जागर भइरहेको छ। तर अहिले यो जुन तायमचा मात्रै होइन, तपाईँको पोखरामा भएको नेवारले मात्रै होइन, यो तायमचा धानेको नेवारी समूहको हो, तर अहिलेको आएर सबै नेपालीको भइरहेछ। तपाईँ अहिले सबै जुन टोलटोला नाचिरहेको छ युवतीहरू नेवारीहरू मात्रै नाचे होइन, बाहुन छेत्री नाचेछ, गुरुङ मगर नाचिरहेछ, राई लिम्बू नाचिरहेछ, यति बेला मुस्लिमहरू पनि नाचिरहेछ, दलितहरू पनि नाचिरहेछ, कुनै पनि टोलमा चाहिँ पुरा नेवारहरू कुनै पनि समूहमा छैन, किन एक दुईजना मिसिरहेको छ युवाहरू आफू साथी सर्कलले गर्दाखेरि युवाहरू युवतीहरू यस्तो छ कि कुनै पनि जात जातिकोहरू आएर नाचिरहेको छ, यसलाई हामीले नेवार समूहलाई यसलाई हामीले गौरव बोलिरहेको छ, आफ्नो संस्कृति जोगाउनलाई नेवारले मात्र नगर्ने अरू जातले पनि यसलाई सहयोग गरेर धानिरहेको छ, यो यसले गर्दाखेरि यो युवावर्गले गर्दा हाम्रो यो संस्कृतिलाई हामी के गर्छौँ भने अहिले मात्रै हामी त पुस्तौँ पुस्तकमा चल्छ भने हामी ढुक्क नेवा खल कास्की एकदम ढुक्क भइरहेको छ। यसमा नि एउटा कुरो सानो एउटा कुरो जोडौँ, यस यो टायामोचा सम्बन्ध नभएर हामी भैरव संस्कृति संरक्षण समिति एउटा भयो भने भैरव पोखराको छ, यो चाहिँ 200-250 वर्ष पुरानो हो, यसमा पनि पहिलाको भन्दा अहिलेको युवावर्गले गर्दा यति उस भइरहेको छ कि चलायमान भइरहेको छ कि यो अब भैरव संस्कृति संरक्षण नाच पनि तपाईँको ढुक्कले 50 वर्ष ढुक्कले आनन्द छ युवाहरूले चलाइदिन्छ कि। यस्तै गरी अरू पनि कुनै पनि नेवाखोलालाई आयोजना गर्ने आफ्नो संस्कार संस्कृति सम्बन्धी भाषाहरू सम्बन्धी उसहरू छ, युवावर्ग यति लागि परेछ यति कसरी गर्नुपर्छ भने उनीहरू जे पनि कसरी हजुर अब कुनै पनि नेवाखोलाले आयोजना गर्ने प्रोग्रामहरू छ, यसमा युवाहरू यति लागि पर्छ यति लागि युवाहरूले गर्दा नै सक्सेस भइरहेको छ कि। यो मानेमा युवाहरूले त हामी युवा अहिलेको युवा युवतीहरूलाई नेवाखोले कासीले धेरै धेरै धन्यवाद दिन चाहन्छु कि यस्तो संस्कार संस्कृति लागिरहेको छ पुस्तौंसम्म लागिरहोस् भनेर उहाँहरूले शुभकामना दिन चाहन्छु।
1: हिजोको दिनमा कतै लोप होला कि भन्ने नेवार संस्कृतिहरू छन्, आज चाहिँ नि युवावर्गले धानिएको अवस्था रहेको छ र हामीले जे देख्यौं कति हिजोको जुन यो असोज 3 गते शनिबारको कार्यक्रम थियो उहाँहरूलाई आज बिहानको चटारो थियो। पोखरा बाहिर रहनुभएका पोखरेलीहरू अथवा पोखरालाई माया गर्नुहुने पर्यटकहरू पनि पोखरा गाई जात्रा महोत्सव प्रतियोगिताका लागि भनेर आउनुभएको हामीले पायौं। यसै गरिकन जुन यो संस्कृति जुन बाजादेखि लिएर नृत्यदेखि लिएर सबै कुरामा युवाहरूको लगाव जुन देखिएको छ, पोखराको जुन एउटा संस्कृतिलाई संरक्षणका लागि भनेर उहाँहरू झुर्मुराइरहेको यो क्षणमा आज पोखराभित्र मात्र नभइकन उहाँहरूभरि गएर विदेश जानुभएका पोखरेली नेवार समुदायका विशेषतः युवाहरूले उता गएर पनि हाम्रो संस्कार संस्कृतिलाई संरक्षण गर्नका लागि जात्रा महोत्सव मेलाहरू आयोजना गरिरहनु भएको हामी सोशियल मीडियामा पनि देख्न पाउँछौ हेर्न पाउँछौ र यहाँले भन्नुभयो कि भोलिका दिनहरूमा पनि यो संस्कृति संरक्षणका लागि नेवाखल ढुक्क छ भन्नुभयो। हुन त भनिरहनु पर्दा नेवाखल कास्कीले जसरी नेवार समुदायलाई एकीकृत गरेर भाषा संस्कार संस्कृतिको लागि भनेर जुन पहल गरिरहेको यो क्षणमा चाहिँ नि जुन वर्तमान अध्यक्ष हुनुहुन्छ अशोक पालिखीज्यूको जुन बल निर्णय अनि एकदमै जुन नेतृत्व गर्ने एउटा अनि सबैलाई समेट्न सक्ने एक प्रकारको उहाँको लिडरसिप छ त्यसलाई पनि पोखरेली नेवारहरूले सल्युट नै गरेको पाएका छौ हामीले र यसरी नै भनिरहनु पर्दा भोलिका दिनहरूमा गाई जात्रा को चाहिँ एउटा सेड्युलाइज भइसकेको अवस्था हुन्छ करिब 3 वर्षका लागि, यो चाहिँ कसले पाउने भएको छ यो बारेमा पनि बताइदिनुहोस् न।
2: हस् यो चाहिँ गाई जात्रा प्रतियोगिता चाहिँ नेवाखोला कास्कीले चाहिँ पहिलेदेखि गरिरहेको छ, हामीले चाहिँ के गर्छौँ भने यसमा चाहिँ सब टोलका पोखरा भएका समूहहरूलाई बोलाएर चाहिँ वृहत छलफल गर्छौँ, यस्तै छलफलमा हामी चाहिँ 3 वर्षको लागि चाहिँ पहिल्यै अग्रिम चाहिँ नाम घोषणा गर्ने भन्दा पनि पहिला समूहमा आइसकेको सबैलाई सोधिसकेपछि हामीले यसलाई के गर्छ भने अब आज यस वर्ष गऱ्यो भने उहाँ यो टोलले चाहिँ 20-25 वर्ष पहिला अब पाउँदैन यो समूह पालो अनुसारले, अब नगरेको हामीले सबभन्दा पहिला नेवाखोला कास्कीले नयाँ नयाँ टोल नगरेको टोलहरूलाई हामीले प्राथमिकता दिन्छौँ यो प्रतियोगिता गर्नलाई, र हामीले यसपालि चाहिँ अस्तिको एउटा चाहिँ मिटिङले चाहिँ के गरेछौँ भने भेलाले चाहिँ अब 3 वर्षको कार्यकालको लागि 3 वर्षको लागि हामीले नेवाखोलाले अब 84, 85, 86 डिक्लेयर गरिसकेको छ यो प्रतियोगिता गर्नलाई. यसमा जसरी यो अब 2084 सालको प्रतियोगिताको लागि फिटिचोक नेवाखोलाले आयोजना गर्दै हुनुहुन्छ भने 2085 सालको प्रतियोगिताको लागि मालेपादन नेवा समूहले आयोजना गर्दै हुनुहुन्छ भने 2086 सालको लागि गैराबाटन नेवाखोलाले चाहिँ यो आफ्नो प्रतियोगिताको लागि जिम्मा लिइसक्नु भएको छ. उहाँहरू अहिलेदेखि नै उहाँहरू आफ्नो यो प्रतियोगिता गर्नलाई अहिले यो वर्षदेखि नै उनीहरूलाई लागि परिरहेको छ. यस्तै यो प्रतियोगिता गर्नलाई पनि अब यो चान्सुनी पैसाले त भ्याउँदैन, टोललाई त धेरै चताएर हुन्छ. आफ्नो अब 84 सालमा अब पृथ्वीले गर्दै हुन्छ भने उहाँलाई त्यति सहिलो त छैन. यो त धेरै बासमा छ, खर्च धेरै छ. खर्च धान्नलाई पनि हामीले सबभन्दा पहिला चाहिँ सहिलो आयोजित टोलीलाई के छ भने सबभन्दा सहिलो चाहिँ यो पुरस्कारको राशि छ. पुरस्कार राशिमा नै उहाँले चाहिँ पुरस्कार राशिले गर्दा उहाँलाई चाहिँ धेरै सहिलो भइरहेको छ. नेवाखोलाले एउटा चाहिँ नेवाखोलालाई सहिलो पनि नेवाखोलालाई एउटा चाहिँ पुरस्कारको राशि दिएर पनि सहयोग गर्ने उहाँहरू हुनुहुन्छ. तेर्सापति निवासीहरू उहाँ हुनुहुन्छ, दाजुभाइ हुनुहुन्छ, रामकुमार श्रेष्ठ, रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठ. चारजना दाजुभाइले चाहिँ आफ्नो बुवा आमाको स्मृतिमा चाहिँ उहाँले चाहिँ विगत 4 वर्षदेखि प्रत्येक वर्ष 10 लाख रुपियाँ उहाँले दिनुहुन्छ. त्यही 10 लाखबाट नै हामीले चाहिँ नेवाखोला कास्कीले यो फर्स्ट सेकेन्ड थर्ड र फोर्थ पुरस्कार राखी दिएर पनि रहेको पैसाले नयाँ ठाउँमा निस्किने कुनै पनि टोलमा चाहिँ नयाँ नाच निस्किँदैछ भने हामीले नेवाखोला कास्कीले चाहिँ उहाँलाई सहयोग गरेर नाच निकाल्न हामी प्रेरणा गर्छौँ हामी नेवाखोला कास्कीले. यस्तै मानिमा चाहिँ यसपालि चाहिँ बाग्लोचोरमा नाच निस्कियो, हामीले त्यहाँ पनि सहयोग गऱ्यौँ, छोरी पाटेललाई सहयोग गरेछौँ, त्यहाँ पनि नाच निस्किँदैछ निस्कियो. उहाँहरू चाहिँ नाच निस्कियो तर यसपालि चाहिँ प्रतियोगितामा भाग लिन आउनु भएन, अर्को वर्ष आउनुहुन्छ. अब अर्को वर्ष चाहिँ पनि अब दुईवटा टोली निस्किने हुनुहुन्छ. उहाँले पनि नेवाखोला कास्कीले के दिएर उहाँलाई के चाहिन्छ त्यो सामग्री दिएर चाहिँ नाच निकाल्न चाहिँ हामी प्रोत्साहन गर्छौँ. उहाँ त्यो अनुसार नाच निस्किरहेको छ. यो माने उहाँ चारजना दाजुभाइहरूलाई पनि हामी नेवाखोला कास्कीले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ. उहाँले प्रत्येक वर्ष 10 लाख रुपियाँ दिएर चाहिँ सहयोग गरिराख्नु भएको छ. त्यस्तै पुरस्कार पनि प्लस पैसा मात्रै दिएर भएन, नगद मात्रै. यसमा चाहिँ अब तपाईँको पुरस्कारको ट्रफी पनि चाहियो. ट्रफीको लागि पनि हाम्रो चाहिँ नयाँ बजार निवासी श्री राजमान सानमान र राजमानको परिवारले चाहिँ प्रत्येक वर्ष चाहिँ आयोजक टोलीलाई चाहिँ अब उहाँले गिफ्ट ह्याम्पर दिएर चाहिँ सहयोग गरिरहनु छ. उहाँको परिवारलाई पनि नेवाखोला कास्कीले धेरै धेरै धन्यवाद दिन चाहन्छु. र अरू पुरस्कारको ठूल्ठूलो पुरस्कारहरू चाहिँ प्रायः आफैले खोजेर चाहिँ गरिरहनु भएको छ. यसमा पोखरा महानगरपालिकाले धेरै सहयोग गरिरहेको छ. उहाँ महानगरपालिकाले हामीले आयोजक टोली नेवाखोला कास्कीले धन्यवाद दिन चाहन्छु. वडाहरूले दिइरहेको छ. वडाहरूले आफ्नो आफ्नो वडाले चाहिँ प्रत्येक वडाले चाहिँ 3 लाख, 4 लाख, 5 लाख रुपियाँ दिएर चाहिँ आयोजक टोलीलाई सहयोग गरिरहेको छ. यो मानेमा चाहिँ आयोजक टोलीलाई पनि आयोजक गर्नलाई धेरै धेरै सहजीकरण भइरहेको छ. त्यही माने नि यसपालि यो कुन टोली गर्ने भनेर चाहिँ पहिल्यै निवेदन दिएर चाहिँ नेवाखोला कास्कीलाई निवेदन पेश गरेको हुन्छ. त्यो मानेमा धेरै निवेदन पेश आएको खण्डमा हामीले चाहिँ नेवाखोलालाई छानेर मिटिङमा राखेर अनि फेरि होल मिटिङमा छलफल गरेर अनि बल्ल यो कसलाई दिने 3 वर्ष कसलाई दिने भनेर चाहिँ समूह चाहिँ छुट्याएर हामीले नेवाखोला कास्कीलाई उहाँलाई जिम्मा दिएको हुन्छ.
1: यो सँगैसँगै हरेक जुन नाच्ने समूहहरू हुनुहुन्छ उहाँहरूलाई पनि केही
2: अनि जस्तो हामीले पोहोरदेखि चाहिँ के गर्यो भने नेवाखोला कास्कीले यही छलफलबाट फेरि नेवाखोला कास्कीले मात्रै यो हामीले एक्लै निकाले गर्दैन, हामी पोखरेली सबै समूहलाई बोलाएर चाहिँ अब यो केही गर्ने त नि प्रतियोगिता भाग लिनेले फर्स्ट सेकेन्ड थर्डले त पैसा त पुरस्कार पायो, अब नहुनेले के गर्ने भन्ने कुरामा चाहिँ विधेयक छलफल पछि हामी यो फर्स्ट सेकेन्ड थर्ड फोर्थ बाहेक अरू समूहलाई प्रतियोगिता अपतियोगिता जो समूह पनि स्टेजमा आएर चाहिँ समूहले आफ्नो प्रस्तुति गर्नुहुन्छ उहाँ समूहलाई प्रत्येक समूहलाई चाहिँ 15,000 रुपियाँ नगद दिएर चाहिँ उहाँलाई प्रोत्साहन स्वरूप हामीले दिइरहेका छौँ.
1: त्यसले गर्दाखेरि उहाँहरूमा भएको खर्चहरू लाग्ने भयो, खर्चहरूलाई पनि केही सहज र एउटा अप्रिसिएसन पनि सबैले पाएको जस्तो र अप्रिसिएसन प्रमाणपत्र मात्र नभइकन राशि
2: होइन
1: धनराशि पनि पाउँदाखेरि उहाँहरूलाई कार्यक्रम गर्न खर्चहरूलाई केही सहयोग पुग्ने भयो. यसरी पोखराभरिका 38-40 वटा समूहलाई एकै ठाउँमा बोलाएर सबैको चित्त बुझाएर गर्दा नेवाखोला कास्कीलाई कतिको सहज असहज कस्तो पाउनुभएको छ यहाँ महासचिव भएको नाताले? किनभने हरेक यो छलफलमा त तपाईँ रहनु भएको छ होइन, यो रहिरहँदाखेरि सबैजना भनेकै मान्छन्, सबैले जे भन्यो त्यो हस भन्छन् भन्ने त छैन, तर पनि यो सबै कुरा मिलाउँदा कतिको अप्ठ्यारो सहज कस्तो पाउनु भएको छ?
2: यो समूह भनेको नि यस्तै हो, जहाँ पनि सहज असहज आउने स्वाभाविक हो. तर पनि नेवाखोला कास्कीमा के भइरहेछ भने अहिलेसम्म त्यस्तो अप्ठ्यारो त्यति छैन जस्तो लाग्छ किनभने सबै युवा युवाहरू छ उहाँले आफ्नो कुरा बुझेको छ तर पनि कोही कोही त आउँछ नआउने होइन अब त्यो नआएको फेरि राम्रो हुनु आउनु नै पर्छ टिका टिका टिप्पणी आएन भने फेरि कसरी अगाडि बढ्ने त नि यही बारेमा नेहाखल कास्की अब वर्तमान अध्यक्ष भयो अशोक पालिकेजी हुनुहुन्छ उहाँले चाहिँ एकदम ठूलो नेतृत्व लिइराख्नु भएको छ उहाँ बाह्र वर्ष भइसक्नु भयो आफ्नो कार्यकाल चलाइराख्नु भएको अझ पनि उहाँ अझ जोस जाँगोले हिँडिरहेको छ उहाँले गर्दाखेरि नेहाखल कास्की एकदम राम्रोसँग चलिरहेको छ र पोखरामा भएको समूहहरू पनि एकदम राम्रोसँग उहाँको निर्देशनलाई सबैले पालन गर्नुहुन्छ तर कोही कोही ठाउँमा आउँछ अब मिटिङमा नि कोही कोही छलफलमा त अब तपाईँको 2-300 जनामा 1-2 जनाको त्यो आउने स्वाभाविक हो तर पनि उहाँलाई पनि हामी सम्झाउँछ सम्झाएर यस्तो उहाँले जुन क्वेसन गर्नुहुन्छ अब नेगेटिभ होस् पोजिटिभ होस् अब नेगेटिभलाई कसरी दिने सहजीकरण गर्ने हामीले आफ्नो त्यसलाई सम्झाएर चाहिँ हामी उहाँलाई चाहिँ चित्त बुझेर जवाब दिएर चाहिँ हामीले पठाएको छौँ गरिरहेका छौँ होइन अब त्यही भएर चाहिँ अहिलेसम्ममा चाहिँ मिटिङहरूमा जति पनि छलफलको कुराहरू आइरहेको छ सबैसँग समूहमा हामी एकदम विगत छलफल गरिरहेछ सबै छलफल गरिसकेपछि उहाँले चाहिँ बहुमतले पास गरेर भन्छ हामी नेहाखल कास्कीले त्यो चिजलाई हामीले अगाडि बढाइरहेको छ यो समूह भनेको चिज चाहिँ नेहाखल कास्की मात्रै होइन कुनै पनि जात जातिहरूको समूह पनि 1-2 दिन त हुनै पर्छ किनभने नेगेटिभ कुरा आएन भने अलिक क्वेसन मार्क आएन भने समूहलाई अलिक के अरे अप्ठ्यारो बाटो रोकिन्छ क्या यो कुराहरू त्यो कोही फेरि सबै राम्रो हुन्छ भने पनि छैन कोही पनि मिस्टेक भइरहेको नै हुन्छ त्यही भएर नि एउटा क्वेसनहरू आइरह्यो भने त्यसलाई सुधार्ने मौका नि पाउँछ सुधारेर पनि गइरहेको छ हामी अहिलेसम्मको हिसाबमा चाहिँ नेहाखल कास्कीले जति पनि यो प्रोग्रामहरू गरिरहेको छ त्यति अप्ठ्यारो भयो जस्तो लाग्दैन कुनै कुनै ठाउँ समूहमा चाहिँ आउने सबै तर पनि मलाई जहाँसम्म लाग्छ मेरो कार्यकाल 3 वर्षको हो म योभन्दा पहिला पनि कार्य समितिमा थियौँ यो म महासचिव भइरहेको 3 वर्ष कार्यकालमा चाहिँ त्यस्तो अप्ठ्यारो महसुस चाहिँ कुनै पनि प्रोग्रामहरू चलाउँदाखेरि गर्दाखेरि कसैकोमा भाग लिँदा जाँदाखेरि चाहिँ त्यस्तो नेगेटिभ कुराहरू हामीले सुन्नु परेको छैन
1: आजको दिनसम्म तपाईँको लगभग 3 वर्ष कार्यकालमा विभिन्न कार्यक्रमहरू भयो नेवाखल कास्कीले विभिन्न कार्यक्रमहरू गर्दा यहाँहरू सहभागी भइ नै रहनु भएको छ र आज अब कार्यक्रमको समय पनि निर्धारित समय पनि सकिने लागिसकेको छ यो पोखरेली नेवार मात्र नभइकन पोखराभरिका जात जातिहरूले आफ्नो संस्कार संस्कृति सबै कुरा जोगाउनका लागि मुख्य कुरा के हो जस्तो लाग्छ किनभने तपाईँ विगत लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ गर्दाखेरि के गर्यो भने पोखराको संस्कार संस्कृति किनभने यो पर्यटकीय क्षेत्र पनि भएको नाताले कसरी यो मिलाउन सकिन्छ यो दुईटै कुरा मिलाएर पोखरालाई कसरी पोखराको इन्ट्रोड्युस वर्ल्ड वाइड कसरी गर्न सकिन्छ जस्तो लाग्छ
2: धन्यवाद यो हाम्रो संस्कृति संस्कार संस्कृति भनेको हामी आफैले बचाउने हो कुनै पनि जात जातिले आफ्नो संस्कार संस्कृति जाँदा आफै लागि पर्छ मैले नगरे कसले गर्ने भन्ने गर्नुपर्छ कुन तपाईँले मैले नगरि नै हुन्छ भने बस्यो भने आफ्नो संस्कार संस्कृति जोगिँदैन त्यो आफूले सिकेको कुराहरू आफूले जानेको कुराहरू युवा पुस्तालाई हस्तान्तरण गर्दै जाने एउटा चाहिँ नेवार समूहमा चाहिँ एउटा के छ भने मलाई खुसी लाग्ने कुरा हो कि अब मलाई कसले सिकायो मेरो बुवा आमाले सिकायो होइन संस्कार संस्कृति कसरी लागि पर्ने किनभने म पर्सनल भन्नुपर्दा नि मेरो बुवा पनि संस्कार संस्कृतिमा एकै लागि पर्ने मेरो बुवा भैरवनाथ नाच्नुहुन्छ घाइजात्रा नाच्नुहुन्छ तोलामा भएको समूहमा सबै लागि पर्नुहुन्छ त्यही भएर म पनि त्यस्तै लागिरहेको छु म पनि भैरवनाथ नाच्छु भैरव संस्कृतिमा लागेको 46 सालदेखि लागिरहेको छु त्यसपछि टाइममा त नासमैदेखि म त्यो पहिलादेखि लागिरहेको छु समूहमा लागिरहेको छु यस गर्दा त मेरो छोराछोरी पनि यस्तो संस्कार संस्कृतिमा लागिरहेको छु त्यही भएर कुनै पनि आफ्नो संस्कार संस्कृति जोगाउनलाई घरको परिवारले चाहिँ भाषाहरू सिकाउने बुवा आमाले सिकाउने बच्चालाई सिकाउने गर्दै गयो भने त्यो आफ्नो नेवार जातीयमा त कुनै पनि जातीयमा चाहिँ ठुला बडाबाट सिक्दै गयो भने आफ्नो छोराछोरी पुस्तालाई हस्तान्तरण गर्दै गयो भने यो कहिले पनि मर्दैन यो सधैँ जीवन्त रहिरहन्छ यो मानेमा सबैले मैले नगरे कसले गर्ने भन्ने उखानलाई चाहिँ टुक्का आत्मसात गर्दै गयो भने यो जीवन्त चलिरहन्छ यो संस्कार संस्कृति भने कहिले मर्दैन चलिरहन्छ यसलाई चाहिँ हामीले के गर्नुपर्छ भने आफ्नो घर मात्रै नभएर टोलमा समूहमा गएर पनि यसलाई यसरी नै हामी चाहिँ संस्कार संस्कृतिको बारेमा जनचेतना दिने बेला बेलामा प्रोग्राम गर्दै जाओ भने चाहिँ यो बेला बेलामा चाहिँ चलिरहने प्रोग्रामलाई नै हुने भएकोलाई यसलाई चाहिँ जीवन्त रहिरहन समूहले आफै आफैमा गर्नुपर्छ भन्ने चाहन्छु
1: धेरै धन्यवाद दिन चाहन्छु शिक्षा मात्र होइन संस्कृति महत्वपूर्ण अङ्ग हो भन्दै आजको जुन कार्यक्रममा यो विशेष एकदमै व्यस्तको बावजुद पनि कार्यक्रम स्टुडियोसम्म आइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भने हिजो जसले पुरस्कार पाउनुभयो यो सम्पूर्ण टोलीलाई अझ विशेषतः भन्नुपर्दा त्यसपट्टि तायामाचा समितिलाई धेरै धेरै बधाई अनि शुभकामना म व्यक्तिगत अनि अन्नपूर्ण एफएम परिवारको तर्फबाट यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु
2: धन्यवाद
1: यहाँको दिन शुभ रहोस्।
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ।
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
3: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी। छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
5: वार्ड आईसीयू, एनआईसीयू, जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा। 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: ठण्डु बाप, ठण्डु बाप, सिरा हरि बाप, दुर्गाको किटाउको दुख्न चिन्मै दुर्गा दे। ठण्डु बाप, एक बाप, तीन काम, ठण्डु बाप।
10: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
11: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
12: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
13: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
14: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905746044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
16: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
17: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
16: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
17: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
15: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185865536, मोबाइल 9956600536।
18: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761800253।
19: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
20: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
19: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
20: शिखर इन्स्योरेन्सको सहकार्यमा
19: अस्पताल खर्च सहाराले गर्छ।
20: ई सेवा सबै सधैँ सँगै।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डाक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2-77।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98-513-55-928, विजिट www.landmarknepal.com।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक,
6: यति बेला पूर्वाह्नको 9 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: एक बाम तीन काम ठंडू बाम रुका खोकी टाउको दुखने चिन मैयारा ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार मा उपलब्ध छ ठंडू बाम
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो तरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: सुवर्ण अवसर।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी
9: भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाइ कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
11: फोन 061-590-162-590-163।
12: 93.4
13: tang gini gini tang

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0615704558577903। मौकाको फाइदा उठाउनुहोस्।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0615917828, मोबाइल 9560702729।
6: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
7: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
10: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-8071।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648-572-849।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Kardai. Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163 होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2077।

0: रेडियो अन्नपूर्ण 93.4।
1: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1162।
4: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-00536।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: ठण्डु बाम ठण्डु बाम पीडा हरि बाम दुर्गाको किटाउको दुख्न छिन्मै दूर गर्ने ठण्डु बाम एक बाम तीन काम ठण्डु बाम
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59-321-061-871
6: के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा में लिन चाहनुहुन्छ नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर

0: र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क विष्णु माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595076044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: रेडियो अन्नपूर्ण 93.4।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: ऐ अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-0536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीले एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हामीले हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाठी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल असोज महिनाको 4 गते आज आइतबार हो, सेप्टेम्बर 20 तारिक रहेको छ।

जो भन्नुहुन्छ भने पनि त्यो ठिक छ, कोही फुर्सदमै हुनुहुन्छ भने कुराकानी गर्न आइसकेपछि आज मैले गाउँखाने कथाका प्रश्नहरू सोध्छु 10 वटा, फरक फरक तरिकाले कार्यक्रमलाई मैले सञ्चालन गरेर आउँछु, त्यो यहाँहरूलाई थाहा नै छ होइन। 10 वटा गाउँखाने कथाका प्रश्न मेरो साथमा छ, एउटा नम्बर यहाँले रोज्नुपर्ने हुन्छ, त्यो नम्बरमा रहेको एउटा प्रश्न मैले यहाँलाई राख्नेछु है त। 061-543-0040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर यही नै हो, यो नम्बर मार्फत तपाईँ एकैछिन पछाडि कल गर्नुहोला है त। आज अब अरू के छ भन्दाखेरि आज आइतबार हो, आइतबारको यो दिनमा सार्वजनिक विदाई छ, आज भाद्र शुक्ल नवमी तिथि रहेको छ। आज सूर्योदय बिहान 5:51 भयो भने सूर्यास्त भरे बेलुका 18:01 जाँदा हुनेछ, 18 भने तपाईँ आफै सम्झिनुहोस् है, फेरि 24 बच्छ नि त होइन, 24 बज्दैन, त्यही भएर पनि तपाईँ हामीलाई यो माध्यमहरू मार्फत सुनिरहनु भएको छ। र आज अब सार्वजनिक विदा छ, हिजो पनि सार्वजनिक विदा, आज पनि सार्वजनिक विदा, दुई दिनको सार्वजनिक विदा पश्चात आज तीनौ दिनमा हामी छौं होइन, तर यो दुई दिन अब सरकारले नै सार्वजनिक विदा दिँदै आएको छ, त्यो यहाँले थाहा पाइरहनु भएको छ होइन त। ठिक छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा हुनुहुन्छ होला, सरकारी कार्यालयहरू भोलिबाट खुल्छन्, अब आजसम्म विदा भइसकेपछि भोलि बिहान 9 बजेबाट नै कोही कतै कामको लागि निस्कँदै हुनुहुन्छ भने भोलि निस्किनु होला सरकारी कामको लागि, आज चाहिँ घरमै बस्नुहोस्। अब प्राइभेटहरू आफ्नो काम गर्नेहरू त सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होइन, पसलमा काम गर्दै रेडियो सुन्दै हुनुहुन्छ होला, अब कोही गाउँघरतिर हो भने यसो यताउता काम गर्दै सुन्दै हुनुहुन्छ होला होइन। ठिक छ, कोही गाडीमा हुनुहुन्छ होला, स्टेरिङ घुमाउँदै रेडियो अन्नपूर्ण सुन्दै अगाडि बढ़िरहनु भएको छ। गर्मी छ बाहिर, त्यति धेरै गर्मी त होइन, ठिकै ठिकै छ, त्यस्तो आत्तिहाल्नुपर्ने गर्मी हुने बेला त छैन, अब बिहान बेलुका त बिस्तारै बिस्तारै चिसो पनि हुन थालिसकेको छ होइन, त्यो भएर अब केही दिन पछाडि फेरि भीषण पानी पर्छ भन्ने भनाइ मात्र हो कि अब के हो त्यो थाहा छैन होइन, 8 गतेबाट त्यस्तो हुन्छ भनेर पनि भनिएको छ, हेरौँ अब के हुन्छ। यो बेलामा अब कहिलेकाहीँ त्यस्तो हुने गरेको पनि हो, दुई तीन दिन झरी पनि लाउन सक्छ। ओके ल ठिक छ, ओके कार्यक्रममा यही नै हो, गीत संगीत सुन्छौं, तपाईँको सहभागिता लिन्छौं आज कुराकानीको क्रममा गाउँखाने कथाका प्रश्नसँगै म रहन्छु। तपाईँले फेसबुक लाइभमा सुन्दै हुनुहुन्छ भने आफ्नो कमेन्टहरू पनि राख्दै गर्नुहोला, फेसबुक लाइभमा कमेन्टहरू मार्फत पनि हामी जोडिने गर्छौं। र अरू त यही नै हो, अब काठमाडौँ जाँदै हुनुहुन्छ भने पृथ्वी राजमार्ग एकदम खुला छ, ढुक्कको साथ यात्रा गर्न सक्नुहुन्छ, अरू पनि खासै अब त्यस्तो यता गण्डकी प्रदेशमा पोखरा बागलुङ पनि खुला छ होइन, त्यस्तै सिद्धार्थ राजमार्ग पनि खुला छ, बेनिजोमसम पनि खुला छ, एकदम ढुक्कको साथ यात्रा गर्न सक्नुहुन्छ। यही नै हो, त्यस्तो खासै आत्तिहाल्नुपर्ने अवस्था चाहिँ छैन, बीचमा पृथ्वी राजमार्ग केही दिन बन्द भयो जसले गर्दाखेरि धेरै असर पनि परेको थियो, अब चाहिँ सहज छ, दोहोरो रूपमा कृष्णवीरमा गाडीहरू दौडिरहेका छन् कोही यात्रा गर्दै हुनुहुन्छ भने है त। ल ठिक छ, अब 11:07 गइसक्यो होइन, थप प्रसङ्गहरू त अब जोड्ने नै छु, एकैछिन एउटा गीत सुने पछाडि प्रश्न हामी साथसाथमा आउनेछौँ। अहिलेको लागि यो कार्की साइलाबाट एउटा आवाज सुनिहालौँ होइन, त्यस पछाडि ठिक छ यही आवाज सुनिहालौँ, मैले ठ्याक्कै यही भन्ने रेडी बनाएँ, यो धेरै पटक बजिरहेको पनि हो होइन, सुनौ ठिक छ, नयाँ नयाँ आवाज हो होइन, नयाँ नयाँ गीत हो, अब यहाँ पोखरेली सोखरेली के भनिएको छ थाहा छ तपाईँलाई होइन, सुनौ एकैछिन त्यस पछाडि म आउँछु।

0: ओके, चलचित्र कार्की साइलाबाट यो गीत यहाँको लागि मैले प्रस्तुत गरे। सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कल इन। पोखरा कल इनको आजको यो बसाई भनेको स्पेशल्ली आइतबारको बसाईमा हामी रहेका छौं। मेरो नाम चाहिँ सबिनो, यहाँलाई थाहा नै छ होइन त? ल ओके, अब कुराकानीको लागि जुट्न सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर मार्फत। आज मैले गाउँखाने कथाका प्रश्नहरू सोधिरहेको हुनेछु तपाईँ आउनुभएको खण्डमा। अब नेपाल भुत्रो खेलाड़ी मञ्चले हिजो मात्रै सम्पन्न गरेको दौड़को एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ। हिजो भव्य र सभ्य रूपमा पोखरा रंगशालामा दौड़ सम्पन्न भएको छ। तपाईँ कतिजना पुग्नु पनि भएको थियो होला, दौड़िनु पनि भयो होला होइन? पानी निकै ठूलो पर्यो, पानीको बावजुद पनि उत्साहजनक रूपमा हजारौं मानिसहरू सहभागी भएर जुन म्याराथन चाहिँ म्याराथन भन्दा नि दौड़ भनौ न, 5 किलोमिटर 3 किलोमिटरका दौड़हरू सम्पन्न भएका छन्। फेरि अर्को महिनाको पहिलो शनिबार दौड़ हुँदैछ। प्रत्येक महिनाको पहिलो शनिबार दौड़को कार्यक्रम आयोजना हुँदै आएको छ, जुन नेपाल भुत्रो खेलाड़ी मञ्चको आयोजनामा हो। मैले थोरै यो प्रसंग यहाँको लागि कोट्याएँ र अब तपाईँसँग टेलिफोन लाइन मार्फत कुराकानी गर्ने मेलो मेसो मिल्दैछ। 061-5340-040 मार्फत आज गाउँखाने कथाका प्रश्नहरू मैले सोध्छु। 1 देखि 10 नम्बरसम्म 10 वटा प्रश्न मेरो साथमा छन्। तपाईँ जहाँ जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर र सहभागिता जनाएर साथ दिनुहोला। अब पछिल्लो समय धेरै सड़क दुर्घटनाका कुराहरू पनि छन् होइन? तपाईँले पनि सुनिरहनु भएको छ होला। दैनिक रूपमा सड़क दुर्घटनामा परि धेरैजनाको ध्यान जाने गरेको छ र यसको प्रमुख कारणहरू यो न्यूनीकरण गर्नको लागि होइन सरकारी निकाय, त्यस पछाडि अब स्थानीय तह र यो विभिन्न समितिहरू हुनुहुन्छ, उहाँहरूले महत्वपूर्ण भूमिका खेल्नुहुन्छ कि होइन? अब सवारीको जुन अवस्था होइन, सबै कुरा बाटोमा जो पनि दोष हुँदैन कि, कोही कोही बेला सवारीको अवस्था पनि कस्तो छ, त्यसलाई मेन्टेनेन्स नगरे कति भयो होइन, त्यसमा स्पीडहरूको कुराहरू हुन्छ, अब ट्राफिकले जुन बुझ्नुपर्ने कुराहरू होइन, अब चेकिङका कुराहरूमा प्रायः जस्तो त्यो होइन झगडा परिरहेका दृश्यहरू हामी देख्छौँ कि आज किन त्यस्तो हुन्छ त भन्दाखेरि, तपाईँले पनि आफ्नो सवारी साधनलाई उचित तरिकाले चलाउनु पर्यो, लाइसेन्स लिनु पर्यो चलाउनुको लागि होइन, बिना लाइसेन्स दौड़ाउन भएन। र अर्को कुरा, नियम पालनका कुराहरू के छ भन्दाखेरि, नियम पालना गर्नुपर्छ भनेर राखिसके पछाडि त्यो पालना गर्नुपर्छ कि, फेरि त्यो पालना गर्ने भन्दा के का लागि नियम होइन कानून भन्ने कुरा पनि आउँछ। त्यही भएर यो एउटा महत्वपूर्ण कुरा हो कि ट्राफिक व्यवस्थापन भनेको। यो मैले किन भनिरहेको छु भन्दा धेरैजना हामीलाई गाडीमा सुन्नुहुन्छ कि होइन, उहाँहरूले पनि त्यो कुराहरू यसो उठाइदिए हुन्थ्यो भन्ने लागेको हुनसक्छ होइन, कहिलेकाहीँ सुनिरहँदाखेरि म आफू पनि नियम पालना गर्छु, अब अरूलाई पनि त्यही हिसाबले सुनाइदिएदेखि उहाँले पनि पालना गर्नुहुन्थ्यो भन्ने हुन्छ कि होइन। त्यही भएर मैले थोरै प्रसङ्ग जोडेँ गाउँखाने कथाका प्रश्नहरू यहाँहरूको लागि आज मैले राखिरहेको छु। 061-5340-040 मार्फत तपाईँ आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ है त, 11:15 स्टुडियो घडीमा। बाँकी समय कुराकानीको लागि मैले छुट्याएको छु र यति भन्दै थिएँ। एकजना साथी चाहिँ टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा वेलकम गर्छु है त। नमस्ते। हेलो
1: हेलो, नमस्कार सबै।
0: नमस्कार हजुर, शुभ नाम, कहाँदेखि?
1: ठिक छ हजुर, हालचाल
0: ठिक छ हजुर, काबिर हो?
1: हजुर हजुर, एकदम ठिक चिन्नुभयो।
0: अनि के छ काबिर मियाको हालखबर?
1: धेरै भयो हजुर, यसो नमस्कारसम्म गरौँ भनेर कि।
0: एकदम राम्रो, अनि के छ हालखबर भनेर सोध्दैछु मैले।
1: हजुर भर्खरै उठेर चिया चिया खानेछु सर, राम्रै छ, एकदम आनन्द छ।
0: ए चिया खाँदै हुनुहुन्छ, बल्ल कति ढिलो आउँदैन, अरूले सहर देखिसके, तपाईँले सपना देख्न थाल्नु।
1: यसो हाम्रो कार्यक्रम आएर यसो एकचोटि बाँच्ने बेलासम्म यसो हाई हलो गरे पनि यसो आनन्द आउँछ भनेर कि
0: है।
1: हजुर
0: ल ठिक छ त्यसो भए, अब आज गाउँखाने कथाका प्रश्न छन्, यहाँले एउटा नम्बर रोज्नु होला।
1: अब जाने पनि नजाने पनि, अब सुरुबाट पर्खिराख्नुभन्दा एकै टिम गरेर बस्नुभन्दा अब एकैचोटि लास्ट टाइममा पुगिदिएपछि आनन्द भयो, अरू कुर्नु परेन होइन।
0: दस नम्बर
1: त्यो भएर चाहिँ अब 10 नम्बरै दिनु।
0: ल तपाईँको लागि दस नम्बरमा रहेको प्रश्न यस प्रकार रहेको छ है त गाउँ खाने कथा अब यो
1: हजुर हजुर अब जाने भनौँला नजाने अब के दिनुपर्ने हो अब मौखिक रूपमा दिनला होइन र
0: है ल ठिक छ केही दिनु पर्दैन तपाईँले जाने
1: दिनुपर्ने कुरा के होइन होइन
0: ल ठिक छ टाउको निकालेर जिउ खाने के होला
1: टाउको निकालेर जिउ खाने अरे
0: टाउको निकालेर फाल्ने त्यसपछि जिउलाई चाहिँ खाने के होला
1: टाउको निकालेर फाल्ने जिउ खाने भनेपछि त यो त अब त्यसो त धेरै चिजहरू सम्मिलित हुन्छ कि अब कुन चाहिँ मिल्ने हो कि नमिल्ने हो थाहै छैन हो
0: तपाईँले एउटा भन्नु न
1: मैले त तपाईँको अब कटहर पनि आउँछ त्यसमा
0: एउटा एउटा भन्नुहोस् त ल हामी मिल्छ क्या छ
1: ल अब कटरै भनिदिउँ
0: ल ठिक छ तपाईँले जस राम्रै राम्रै अनुमान त गर्न खोज्नुभयो हो टाउको निकालेर जिउ खाने भनेको ल्वाङ हो कि है
1: हजुर हजुर त्यो पनि हो त्यही त खानेकुराहरूमा धेरैमा आउँछ त्यस्तो
0: ल ठिक छ एकदम काबिर सम्झिनुभयो खुसी लाग्यो अहिलेको लागि छुटौँ है त
1: हस्
0: हस् जय होस् हजुर जय होस् आउनुहुन्थ्यो काबिर मिया हामीलाई मियापाटनदेखि फोन गर्नुभएको थियो पालो तपाईँसँग कुराकानी गर्ने हो स्टुडियोको टेलिफोन नम्बर 0615340040 यहाँको लागि खुला छ 11:18 स्टुडियो घडीमा बाँकी समय कुराकानीको लागि मैले छुट्याएको छु एकैछिन पछाडि ब्रेक हुन्छ ब्रेकभन्दा अगाडि अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ म उहाँलाई वेलकम गर्छु नमस्ते हेलो
2: नमस्ते
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म यहाँ दिपबाट हो लिची गाडीबाट
0: तपाईँको नाम
2: मेरो नाम बिर्सिनु भयो गोविन्द दाजु म
0: ए गोविन्द सुवेदी है
2: गोविन्द सुवेदी धेरै भन्नु बोलेको
0: अनि के छ गोविन्दको हालखबर
2: हालखबर ठिकै छ सर बसिएको छ खाइएको छ यस्तै हो
0: लामा चौर भन्छ होइन त्यसलाई
2: यहाँ अमरदीप भन्छ
0: ए अमरदीप भन्छ है अन्त
2: हजुर
0: ए बस्ने
2: सर हालखबर
0: अरू हालखबर एकदम राम्रो छ तपाईँको सुनाउनुहोस् बरु के छ
2: मेरो पनि राम्रै छ अहिलेसम्म त्यति नराम्रो केही छैन पहिला पहिला फोनमा अलिअलि बोलिन्थ्यो त्यसो नबोले खोजेको लाएको ठ्याक्क लायो बोल्नु पाइयो तपाईँ घर पर्वत होइन त
0: हो नि हो
2: तपाईँ घर पर्वत मेरो बल्या
0: ए अँ तपाईँको बल्यो है
2: हजुर वारिपारी हो नि त हामी त
0: हो वारिपारी हो
2: वारिपारी हो
0: कति वर्ष बस्नु पऱ्यो त्यता हामी यता आउनुभयो
2: म आएको त थुप्रै हो 35-36 सालतिरै हो
0: पहिले आउनु भएको रहेछ होइन
2: पहिले आएको
0: अब बलेवावासी बागलुङवासी भन्न पाइन्न त मलाई पोखरेली भन्नुपर्छ कि
2: अब पोखरेली भन्नु पऱ्यो सानसानो एउटा आउनु साग्रो घर बनाएको छु के अरे
0: भइहाल्यो नि त्यहाँभन्दा के चाहियो र
2: अब छोराछोरी छन् त्यही हो अब नोकरी गर्ला नि
0: ए गरिहाल्छन् धमाका गर्छन् नि हो नगर के हाल्नु ल ठिक छ अनि आज गाउँ खाने कथा हो क्या एउटा नम्बर रोज्नुहोस् त ल
2: एउटा नम्बर भन्नाले कति नम्बर
0: एकदेखि दस नम्बरसम्म हो पाँच नम्बर रोज्नुहुन्छ पाँच नम्बरमा रहेको प्रश्न यो गाउँ खाने कथाको तपाईँको लागि है त
2: भन्नुहोस् त
0: जता गए पनि पटुकै ओछ्याएको के होला
2: जता गए पनि
0: पटुकै ओछ्याएको के होला बर्बादै भयो त
2: पटुकै ओछ्याएको
0: जता गए नि पटुकै ओछ्याएको के होला
2: यो लुगा ओछ्याएको होइन बाँसको ओछ्याएको होइन कहिले जानिएन सर
0: जानिएन
2: जानिएन
0: हो बाटो भन्दा कस्तो होला बाटो
2: माटो
0: बाटो बाटो
2: बाटो बाटो
0: हो
2: सजिलो रहेछ के अरे अब पटुके ओछ्याएको भन्दा अब जाने होला
0: है
2: अर्कोचोटि लाग्ने
0: है ल ठिक छ गोविन्द सम्झिदिएको
2: बोल्न पाइयो खुसी लाग्यो मलाई बोल्न मन लाग्थ्यो
0: ए हस् ल धन्यवाद हस् ल हस् जता गए पनि बाटो ओछ्याएको पटुका के अरे बाटो होइन जता गए पनि पटुकै ओछ्याएको भनेको बाटो है त हामीसँग कुराकानीको लागि जुट्नु भएको थियो गोविन्द सुवेदी अमरदीपबाट यति बेला क्रममा 0615340040 5340 मार्फत तपाईँ पनि यसै गरी नै आउन सक्नुहुनेछ। म यसै गर्ने प्रश्न सोध्ने गर्छु तपाईँलाई, है त। अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म यसै गर्ने स्वागत गर्दैछु, है त। नमस्ते।
3: नमस्ते।
0: कहाँदेखि को बोल्दै? अर्चलबोर्डबाट अमृत केसी। अर्चलबोर्ड कहाँनिर हुनुहुन्छ? हजुर,
3: बरपाटनतिर,
0: है। अनि के गर्नुहुन्छ अरे?
3: म अहिले पढ्छु।
0: पढ्दै हुनुहुन्छ? तपाईँसँग अस्ति नै पनि कुरा भएको थियो?
3: मेरो यो पहिलोपटक हो।
0: ए, पहिलोपटक हो? ल, ठिक छ। तपाईँको अनि गाउँघर चाहिँ यतै कता?
3: मेरो गाउँघर पर्वत।
0: कता?
3: पर्वत।
0: ओहो, पर्वत कता?
3: मेरो मोदी गाउँपालिका बाजुङ।
0: ए, बाजुङ पो पर्छ है? ए, ल, पढाइको सिलसिलामा अहिले पोखरा हुनुहुन्छ, कहाँ पढ्दै हुनुहुन्छ, के पढ्दै हुनुहुन्छ? सगरमाथा स्कुलमा। कति क्लासमा अहिले? ए, 10 क्लासमा पढ्दै हुनुहुन्छ है? ल, ठिक छ, एकदम राम्रो। पढाइ कस्तो चलिरहेको छ? अब एसई दिने हो? ल, ठिक छ, एकदम राम्रो, है त। सुन्दै हुनुहुन्छ कार्यक्रम? ए, ल, अघि पछि पनि सुन्नुहुन्थ्यो कि आज मात्रै हो? ए, सुनिराख्नुहुन्थ्यो। गजब गजब, ल, एकदम खुसी लाग्यो। तपाईँ जतिको मान्छेले पनि, जेन्जीले पनि प्रोग्राम ठ्याक्कै सुन्नुहुँदो रहेछ भने एकदम खुसी लाग्यो कि, होइन त। ल, ठिक छ, आजको लागि एउटा प्रश्न नम्बर रोज्नुहोस् त, म प्रश्न राख्छु। यो गाउँखाने कथा हो, यो 1-10 नम्बरसम्म हो। 10 नम्बर र 5 नम्बर भने गइसक्यो?
3: 9 नम्बर,
0: है त। ओके, 9 नम्बरमा रहेको यो गाउँखाने कथाको प्रश्न तपाईँको लागि, है त। खाना त खाएँ तर चाखेको छैन अरे, के होला? हो, कसम हो? कसम कसम भन्ने सबैले खान्छन् होइन, तर कसैले चाख्या छैनन् कि अहिलेसम्म, होइन त। तपाईँलाई ठ्याक्कै थाहा रहेछ कि। ल, अमृत, एकदम खुसी लाग्यो, सम्झिँदै गर्नु होला अहिलेको लागि, छुटौँ है त। हवस्, नमस्ते। अमृत केसी हुनुहुन्थ्यो, हामीलाई अर्चल बोर्डदेखि फोन गर्नुभएको थियो। उहाँ सगरमाथा स्कूलमा कक्षा 10 पढ्दै हुनुहुन्छ, उहाँको घर चाहिँ पर्वतको बाजुङ, अहिले चाहिँ अध्ययनको सिलसिलामा उहाँ चाहिँ पोखरा आउनु भएको छ। त्यही नै हो अब, होइन, अध्ययन गर्नको लागि एक ठाउँबाट अर्को ठाउँमा हिँड्नै पर्छ, घर छोड्नै पर्छ कि केही न केही प्रगति गर्नको लागि त घर छोड्नै पर्छ भन्छन् होइन, त्यस्तै जस्तो फेरि प्रगति गर्न जंगलतिर जानुपर्छ भन्ने चाहिँ होइन क्या। ओके, ल, ठिक छ। अमृतलाई धेरै धेरै धन्यवाद र बधाई पनि, उहाँले सही जवाब दिनुभएको छ। अर्चल बोर्डदेखि हामीलाई फोन गर्नुभएको थियो। एकजना साथीसँग कुराकानी गरौँ, त्यस पछाडि एक मुस्टै ब्रेक लिउँला, अनि ब्रेक पछाडि फेरि गीत पनि सुनौला, होइन। ओके, ल, ठिक छ, अहिलेको लागि एकछिन ब्रेकै लिउँ होला, यहाँ ब्रेक राख्ने बेला नि भइसकेको रहेछ, मैले त्यति धेरै ख्याल गरिनँ र अलिक गाह्रो भयो। अहिलेको लागि एकछिन कमर्सियल ब्रेक, ब्रेक पछाडि म आउँछु, सुन्दै गर्नुहोला।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार 2 कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रफुल पोखरा, फोन 061-587-266 र 553-834।
7: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
8: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97150-01-31। पोखरा न्यू रोड BND भवन, सानेमा बैंक रहेको भवन।
9: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
11: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
12: सञ्जीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै सहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क सञ्जीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161, 578-1062।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: ओके यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरेँ. सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिङ. पोखरा कलिङको आजको यो बसाई भनेको आइतबारको बसाई अन्तर्गत हामी छौं. कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर खुला छ. उनीहरूबाट सबिन तपाईँको साथमा यसो एकजना साथी हुनुहुन्छ जस्तो लागिरहेको छ. नमस्ते हजुर. नमस्कार हजुर. कहाँदेखिको बोल्दै हुनुहुन्छ? हजुर नमस्कार. ए वालिङबाट मुकेश गुरुङ. अनि के छ मुकेश हालखबर? एकदम ठिक ठाक छ. वालिङतिर के के हुँदैछ? भन्नु खोजेको तपाईँ वालिङ बजार झर्नको लागि कति टाइम लाग्छ?
1: वालिङ जानलाई लगभग गाडीमा लगभग
0: दुई ढाई घन्टा लाग्छ है.
1: गाडी उता के भन्छ उता पश्चिमतिर पर्छ हाम्रो पूर्वतिर.
0: अनि भनेको तपाईँको सिमाना उता पाल्पातिर पर्यो?
1: बिरुवा
0: भने ए त्यताबाट यता तनहुँतिर निस्कन छिटो पर्यो यता दुलेबाटातिर.
1: त्यसरी सजिलो हुन्छ सर.
0: ओ त्यही भन्नु खोजेको मैले है. भनेको यता पोखरातिर आउनलाई यता दुलेगाउँडातिरबाट छोटो पर्यो तपाईँलाई. ए यता भीमातिर निस्केर आउने बाटो कि ल ठिक छ. ओके खुसी लाग्यो एकदम. मुकेश अनि खाना खानुभयो?
1: भर्खरै खाना खाएर अब बाख्रा गराएर हिँड्नु लागेको सर.
0: ए ल ठिक छ. आफ्नो काम त गर्नै पर्यो नि अब होइन. ल खुसी लाग्यो एकदम. अब एउटा नम्बर रोज्नुहोस् त ल. 10, 5 र 9 गइसक्यो.
1: 10, 5 र 9 गइसक्यो है. एउटा
0: 10, 5 र 9
1: छ नम्बर
0: दिनुहोस् न. ल 6 नम्बर प्रश्न तपाईँको लागि है त. ओके प्रश्न यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला. जन्मदाखेरि ठूलो हुन्छ पछि सानो सानो हुँदै जान्छ, के होला?
1: मैनबत्ती सर.
0: मैनबत्ती ठिक भन्नुभयो. मैनबत्ती पनि भयो, अब कुचो पनि भयो
1: अर्को
0: होइन. ल एकदम खुसी लाग्यो मुकेश. सम्झिँदै गर्नु होला अहिलेको लागि छोडौँ है. त
1: हस्
0: नमस्ते. मुकेश गुरुङ हामीलाई फोन गर्नुभएको थियो यति बेला क्रममा. वालिङदेखि सेङ्जाको वालिङबाट हामीलाई नियमित रूपमा सम्झिने गर्नुहुन्छ, एकदम खुसी लाग्छ. मुकेश आगामी दिनमा पनि यसरी नै यहाँको साथ मैले पाउने रहेछु है. त टेलिफोन लाइन मार्फत हामी कुराकानी गरिरहेका छौँ र यति बेला क्रममा हामीलाई कृष्ण परियारले नाउडाँडाको शिला टेलरदेखि कार्यक्रम सुनेर सम्झिनु भएछ. खुसी लाग्यो. के छ हजुर हालखबर? म त पसलमा छु भन्नुभएको छ. काम गर्दै होइन त. काम त गर्नु पर्यो कि. काम त गर्नु पर्यो. काम गरिएन भने फेरि माम खानु पाइन्न कि होइन. ओके 11:41 स्टुडियो घडीमा 0161 543 0040 मार्फत तपाईँसँग कुराकानी गर्ने कार्यक्रम पोखरा कलिनमा छौं. पोखरा कलिन भनेको यस्तो एउटा कार्यक्रम हो जुन कार्यक्रम आइसके पछाडि सायद म सुन्ने मान्छे कमै हुन्छ होला होइन. ल ठिक छ. अब नेपालमा गएको भदौ 10 गते विनाशकारी एउटा बाढ़ी आयो. रसुवा बाढ़ीले निकै ठूलो विपत्ति नेपालमा भोग्नु पर्यो. सयौं हजारौं मानिसहरूको मृत्यु भयो. धेरै ठूलो जनधनको क्षति भयो. भौतिक संरचनामा क्षति पुग्यो. र अब पछिल्लो समय कस्तो छ भन्दाखेरि एउटा राहतको कुराहरू छ, पुनस्थापनाको कुराहरू छ होइन. यसमा चाहिँ सरकार चुक्नु हुँदैन होइन. यो भनेको एउटा अब मलमपट्टि लगाउनुपर्छ कि होइन. अब विद्यार्थीहरूसँग उनीहरूलाई पढ्ने वातावरण मिलाउनु पर्यो. अब एक्जामहरू नजिकै आउँदैछ, कसरी हुन्छ एउटा व्यवस्थित तरिकाले अब त्यो लैजाने काम चाहिँ गर्नु पर्यो. अब त्यही ठाउँमा पुनस्थापना हुन फेरि पनि गाह्रो होला, किनकि त्यहाँ त अब सम्भावनै देखिँदैन. तपाईँ हामीले पनि देखेका छौँ फोटोहरु कस्तो छ अवस्था भन्ने कुरा भिडियोहरु कतिपय त गएर पनि आइसक्नु भयो होला रात छोडेर हैन त्यही भएर अब अवस्था त्यस्तै त्यस्तै छ यो एकदमै जटिल अवस्थामा हैन देश रोइरहेको जटिल अवस्थामा यो प्राकृतिक विपत्तिले गर्दाखेरि अब सचेत बन्नुपर्ने अवस्था छ हैन धेरै ठाउँमा त्यस्ता घटनाहरु हुन सक्छन् कि भन्ने अनुमानका साथ अड्कलबाजीहरु पनि हुन्छन् ओके ठीक छ अहिलेको लागि चलचित्र रोजबाट एउटा आवाज यहाँहरूको लागि म राख्छु त्यस पछाडि म

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0161-527-426-537-526।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-8071।

0: मौका यही हो।
1: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनाऊ सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो।
2: फिस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ।
3: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो। फिस्टल हस्पिटल में खुले फिस्टल आयुर्वेद केन्द्र समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साच्चै हो र
2: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेज MBBS फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इन्डिया असिस्टेड रिप्रोडक्टिव टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525।
4: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा खिनानी खनी तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
4: ए नई छाबा मार दोकान पो मोना नई पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा कोपिम ओछे।
5: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
4: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रवा ता क्रिवा ज्याल जाति क्रिवा छतैरा नत खैमा दिलन चन्नै यामो
4: रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
7: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
8: विशेषज्ञ सेवाहरू
7: न्युरो सर्जरी युरोलोजी क्यान्सर रोग मृगौला रोग तथा डायलसिस सेवा आँखा तथा हात रोग पेट छाती तथा मुटु रोग
8: डायबिटिज थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग शिशु तथा बाल रोग प्रसूति तथा स्त्री रोग परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा नसा तथा मनोरोग
7: हार जोड्ने मेरुदण्ड तथा बाप रोग नाक कान घाँटी रोग छाला तथा यौन रोग ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा फिजियोथेरापी श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा ल्याब फार्मेसी एक्सरे सिटी स्क्यान तथा एम्बुलेन्स सेवा सादा तथा रङ्गीन भिडियो एक्सरे मुटु र नसाको भिडियो एक्सरे भिडियो इन्डोस्कोपी भिडियो इइजी तथा PFT सेवा
8: ICU NICU सेवा प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
7: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-999।

0: Hello, Pokhara calling.
1: अघि कार्यक्रम पोखरा कलिङ सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हामी छौं। अब भने आज भएको कार्यक्रममा टेलिफोन सहभागिता हामी लिन सक्दैनौ, होइन? अब अन्तिम एउटा गीत पनि सुन्नु पर्यो, त्यस पछाडि आजका सबै साथीहरूलाई धन्यवाद पनि दिनै पर्यो। आज फोन गर्नुभयो काबिर मिया मियापाटनबाट, गोविन्द सुवेदी हुनुहुन्थ्यो अमरदीपबाट, अमृत केसी हुनुहुन्थ्यो अर्चल बोर्डबाट, मुकेश गुरू हुनुहुन्थ्यो वालिङबाट। अब भोलिको श्रृंखलामा हामी फेरि उपस्थित हुने नै छौं। रेडियो सुन्नुभयो तपाईँलाई धन्यवाद, फोन गर्नुभयो तपाईँलाई पनि विशेष आभार, फेसबुक लाइभमा कमेन्ट गर्नुभयो तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच। बगेको खोलीले पनि फर्किन्छु भन्दैछ अरे, कालले पनि एकछिन पर्खिन्छु भन्दैछ अरे, समयले भने पर्खिँदैन होइन। ल थ्याङ्क यू सो मच सबैजनालाई, सबै नर्को श्रृंखला सम्मको लागि छुटिन्छु, यहाँहरूको दिन शुभ रहोस्, जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला मध्याह्नको 12 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेन्स
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0279
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 9834-0324-98-38-59-321-061-581
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
2: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: तपाई हाम्रो शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: आईसीयू सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हजुर सुन्नुहोस् न, खुशीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ।
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-32-29 98028-59-321-061।

0: फ्रिस्टाइल आईबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन अत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आईबीएफ केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342, 433-640।

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579, 98560 26579।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: काम ठंडू बाम।
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार में उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-07-29

0: 7.7 सधैं रिवार्डेड।
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856026579 9856026579।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 0161-590-162-590-163।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: रेडियो अन्नपूर्णा 93.4।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
2: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार। फोन 061-411-777। मोबाइल 98-560-89-2।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 5 54 834।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT एक्सप्रेस न्यू रोड ओखा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061538369 TNT एक्सप्रेस द पिपुल नेटवर्क

0: अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: फिस्टुला आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टुला आईवीएफ केन्द्र, फिस्टुला हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज।
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
6: फोन 061-572-648-549।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि हरेक

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना किनानी खनी तोला
2: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलाडी तोला
1: ए नई साबा मार दुकान पो मोना नई प्रेसलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाई तो होनी जगा मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाब पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
1: जगा मात्र आंगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुताई रबा ताक रिबा ज्याला जाति कृबा छतैरा नत खैमा बिलन चन्नै यामो
1: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्त्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061 454 6 89 452 7115।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856927।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: एनसेल प्याक हिन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेंट।

0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274257526।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560265779।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598 2591 98190।
5: 93.4।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0165917828, मोबाइल 9856 0279।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला। गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 योगसना डिजिटल प्रस्तुत गर्दछ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार है उपहार बम्पर मा यामाहा रेजियर
8: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेंट।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: नगर्ने
1: पाठ जसले सम्बन्ध गाँस्छ ज्ञान मसला
0: ज्ञान मसला
2: 93.4 शुभारंभ डिजिटल म्यूजिक प्राली प्रस्तुत गर्दछ।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: दुर्गाको कि टाउको दुख्न छिनमै दुर्गाले झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको कि टाउको दुख्ने छिनमै आरा झन्डु बाम
2: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
1: झन्डु बाम
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752
0: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2977।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: फिस्टिल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ,
3: रेडियो अन्नपूर्ण 93.4।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा,
0: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: स्वाद जस्ते सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरामा उपभोक्ता अदालत स्थापना गर्न सरकारवालाको जोड़, केन्द्रमा मात्र सीमित हुँदा समस्या भएको उल्लेख। पद्मनरसिंह होमको सैया थप्न तत्कालीन मन्त्रीले घुस मागेको आरोप, एमाले गठन गर्यो 3 सदस्यीय छानबिन समिति। एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने समावेश भएन। राहत र पुनर्स्थापनाप्रति बाढ़ी पीड़ित आक्रोशित, मृत्यु दर्तामा पनि झमेला। डेंगू संक्रमितको संख्या 5238 पुग्यो, बागलुङ नगरपालिका सर्वाधिक प्रभावित। कास्की आइडल 2 को पहिलो एलिमिनेशन राउण्ड सम्पन्न, गायन र नृत्यतर्फ 22 जना अर्को चरणका लागि छनौट। साउदीको राजधानीमा ब्यालेस्टिक क्षेपणास्त्र प्रहार गरेको उठीको दावी। पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 5 लडाकू मारिए, 23 नागरिकको उद्धार। र एसियाली खेलकुदको महिला भलिबलमा नेपालको पहिलो जित, एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशको राजधानी पोखरामा उपभोक्ता अदालत स्थापना गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। उपभोक्ता अदालत केन्द्रमा मात्र सीमित हुँदा उपत्यका बाहिरका नागरिकलाई न्यायमा पहुँच पाउन समस्या भएकोले पोखरामा समेत उपभोक्ता अदालत आवश्यक रहेको उनीहरूको निष्कर्ष छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आइतबार पोखरामा भएको उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगका कारणहरू रोकथाम सम्बन्धी नागरिक समाजको पैरवी विषयक सरकारवालासँग छलफल कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा बोल्दै कास्की जिल्ला अदालतका न्यायाधीश देव कुमार गिरीले उपभोक्ता अदालत कहाँ स्थापना गर्ने, यसको क्षेत्राधिकार कस्तो हुने, कति विषयलाई समेट्ने तथा कोर्ट फी लगायतका विषयमा थप छलफल आवश्यक रहेको बताउनुभयो। उहाँले उपभोक्ता अदालत सम्बन्धी विषयमा छलफलका क्रममा धेरै महत्वपूर्ण कुराहरू उठेको भन्दै मञ्चले त्यसलाई ग्रहण गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो। उपभोक्ता अदालतको अवधारणा अमेरिकाबाट शुरू भएको र नेपालमा 2075 सालदेखि कानूनी रूपमा यसको शुरूआत भएको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा प्रस्तुत कार्यपत्रबाट उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगको कारणबारे जानकारी पाएको उल्लेख गर्दै न्यायाधीश गिरीले नसर्ने रोगका कारण र जोखिमप्रति सचेत हुन आग्रह गर्नुभयो। उहाँले प्रस्तुत विषयमा सचेत रहन सके स्वास्थ्य समस्याबाट बच्न सकिने बताउनुभयो। गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले गण्डकी प्रदेशमा पहिलो उपभोक्ता अदालत गठन हुने अवस्था आए प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले प्रदेशमा घरेलु मदिरा सम्बन्धी ऐन पारित भइसकेको जानकारी पनि दिनुभयो। उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता ज्योति बानियाले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने लक्ष्यका साथ मञ्चले काम गरिरहेको बताउनुभयो। यसका लागि वर्तमान सरकारको समेत साथ रहेको उहाँको भनाइ थियो। कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराका महानिर्देशक मनमोहन मिश्र र मञ्चका उपमहासचिव श्रृंग ऋषि काफ्रेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रादेशिक जनस्वास्थ्य केन्द्र पोखराका निमित्त निर्देशक डाक्टर मधुरजी ढकालले नसर्ने रोगका सम्बन्धमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा मञ्चका केन्द्रीय महासचिव वरिष्ठ अधिवक्ता विष्णु तिमल सेना, पोखरा उद्योग वाणिज्य संघीय अध्यक्ष शोभा गौतम, राष्ट्रिय मानवाधिकार आयोग गण्डकीका प्रमुख नितु गर्तौला, कास्की जिल्ला अदालत बार एसोसिएशनका गणेश आले, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, मञ्च गण्डकीका अध्यक्ष पुण्यप्रसाद पौडेल लगायतले धारणा राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन मञ्चकी गण्डकी उपाध्यक्ष शान्ति गुरूङले गर्नुभएको थियो। हाल काठमाडौँमा रहेको उपभोक्ता अदालतले उपत्यका 3 जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरलाई मुख्य कार्यक्षेत्र बनाएको छ। पद्मनरसिंह होमलाई 50 सयबाट 100 सयको अस्पताल सञ्चालन अनुमति दिने क्रममा आर्थिक लेनदेन भएको आरोपलाई सार्वजनिक भएपछि नेकपा एमाले गण्डकीले 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। एमाले गण्डकी प्रदेशसभा संसदीय दलले 15 दिनभित्र घटनाको तथ्य र सत्य छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यदेशसहित समिति गठन गरेको छ। दलका प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीको संयोजकत्वमा गठित समितिमा संसदीय दलका सदस्य तथा संसदीय बोर्ड सदस्य वेदबहादुर गुरूङ र एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाड़ी सदस्य हुनुहुन्छ। एमाले प्रदेशसभा संसदीय दलको कार्यालयले 2083 असोज 4 गते जारी गरेको पत्रमा पद्मनरसिंह होमलाई 100
जिल्लाको अस्पताल सञ्चालन अनुमति दिने विषयमा आर्थिक सौदाबाजी भएको समाचार सार्वजनिक भएपछि दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। उक्त पत्रमा तत्कालीन स्वास्थ्य मन्त्री तथा एमालेका प्रदेशसभा सदस्य लक्ष्मण बहादुर पाण्डे र उहाँका स्वकीय सचिव यादव पौडेलको संलग्नता सम्बन्धी विषयमा समाचार सार्वजनिक भएको उल्लेख गरिएको छ। उक्त विषयमा 15 दिनभित्र तथ्य सार्वजनिक गरी प्रतिवेदन पेश गर्न समिति गठन गरिएको पत्रमा उल्लेख गरिएको छ। समितिलाई आवश्यक कार्यदेश समेत दिएर छानबिनको काम अगाडि बढ़ाइएको एमालेले जनाएको छ। पद्म नर्सिङ होमको सयशैयाको अस्पताल सञ्चालन अनुमति प्रक्रियामा तत्कालीन स्वास्थ्य मन्त्री पाण्डे, उहाँका स्वकीय सचिव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसवालाको भूमिकामाथि प्रश्न उठाउँदै यसअघि अनुसन्धानात्मक सामग्री सार्वजनिक भएको थियो। उक्त सामग्रीमा अस्पतालको क्षमता विस्तारको अनुमति दिलाउने क्रममा 20 लाख 25 लाख हुँदै 30 लाख रूपियाँसम्मको रकमबारे कुराकानी भएको दावी गरिएको थियो। अस्पतालको खाताबाट यादव पौडेलको नाममा 30 लाख रूपियाँको चेक काटिएको विवरण समेत सार्वजनिक गरिएको थियो। पौडेलले भने आफूले उक्त रकम नलिएको र आफ्नो नाममा चेक किन काटियो भन्ने आफूलाई जानकारी नभएको दावी गर्दै आउनुभएको छ। तत्कालीन स्वास्थ्य मन्त्री पाण्डेले पनि आफूले कुनै रकम नलिएको बताउनु भएको छ। उहाँले अस्पतालले आवश्यक मापदण्ड पूरा गरेको भए नियम अनुसार अनुमति दिनुपर्ने पक्षमा आफू रहेको दावी गर्नुभएको छ। सार्वजनिक गरिएको संवादमा मन्त्रीको निवासमा अस्पताल संचालकसँग रकम सम्बन्धी कुराकानी भएको देखाइएको थियो। पाण्डेले भने रोकिएको काम पुकाउन स्वकीय सचिवसँग समन्वय गर्न भनेको तर आफूले रकम लिन नभनेको बताउनु भएको छ। स्वकीय सचिव पौडेलले सार्वजनिक संवादमा रकम सम्बन्धी कुराकानी भएको स्वीकार गरे पनि आफूले रकम नलिएको दावी गर्नुभएको छ। उहाँले रकमको विषय स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसवालासँग जोड़िएको दावी गर्नुभएको छ। अस्पताल संचालक यादव गौतमले पनि आफूलाई मन्त्रालयका सचिवले रकम मागेको दावी गरेको सार्वजनिक सामग्रीमा उल्लेख छ। बसवालाले भने आफूले कुनै रकम नलिएको र गलत काम नगरेको बताउनु भएको छ। यसअघि सार्वजनिक भएको सामग्रीमा अस्पतालको अनुमति प्रक्रिया अघि बढ़ेको र त्यसपछि अनुमति प्राप्त भएको विषयलाई रकम सम्बन्धी आरोपसँग जोडेर प्रश्न उठाइएको थियो तर रकमको वास्तविक लेनदेन भएको हो वा होइन भन्ने विषय भने सार्वजनिक सामग्रीबाट अन्तिम रूपमा पुष्टि भएको छैन। एमाले गठन गरेको छानबिन समितिले यही विषयमा तथ्य र सत्य पत्ता लगाउने गरेर 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। समितिको प्रतिवेदनले तत्कालीन मन्त्री पाण्डे र उहाँका स्वकीय सचिव पौडेलको भूमिकासँगै सार्वजनिक भएका आर्थिक लेनदेन सम्बन्धी आरोपमा दलको आन्तरिक तहबाट थप धारणा बनाउन आधार दिनेछ। गण्डकी प्रदेश सरकारमा एमालेबाट सहभागी स्वास्थ्य मन्त्री पाण्डेसहित 4 मन्त्रीले गत भदौ 9 गते सरकारबाट बाहिरिने निर्णयसँगै राजीनामा दिएका थिए। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई प्रदेश स्तरमा अस्पताल नर्सिङ होम तथा अन्य स्वास्थ्य संस्थाको दर्ता सञ्चालन अनुमति र नियमनको जिम्मेवारी रहेको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ तर बहुप्रतिशत मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले बदलिँदो जनमनोविज्ञान पार्टीले सामना गरिरहेको चुनौती र एमालेलाई एकताबद्ध बनाएर अगाडि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। यसअगाडि विभिन्न नेताहरूले छुट्टाछुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग अलग प्रतिवेदन नभई मस्तो छ तर बहुप्रतिशत मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको

पार्टी सचिवालय बैठकमा पेश हुनेछ। सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ। भोटेपछि बाढ़ीमा परि ज्यान गुमाएकाहरूमध्ये 1436 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आज बिहान 11 बजेसम्म रसुवामा 223, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 365, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 गरी 1434 शव फेला परेका हुन्। फेला परेका शव पहिचानको लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानको लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको छ। पहिचान नभएको 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका लागि हालसम्म 7975 प्रहरी परिचालन गरिएको छ। बेपत्ता भएका 4655 जनाको खोजी भइरहेको छ। सरकारले ल्याएको राहत प्याकेजमा बाढ़ी पीड़ितहरूले असहमति जनाएका छन्। सरकारले राहत तथा पुनर्स्थापनाको लागि पीड़ितको लागि विभिन्न शर्त राखेपछि बाढ़ी पीड़ित आक्रोशित बनेका हुन्। सरकारले ल्याएको राहत तथा पुनर्स्थापना अन्तर्गत विभिन्न बुदामध्ये तफसील राखेर शर्त राखेको छ। विस्थापितको लागि सरकारले व्यवस्थापन गरेको ठाउँमा मंजूर हुनुपर्ने शर्त राखिएको छ। सरकारले पीड़ितका लागि राखेको पहिलो शर्तमा नेपालभर आफ्नो र आफ्नो परिवारको नाममा बसोबासयोग्य घर नभएको साथै बसोबास र जीविकोपार्जनका लागि अन्यत्रबाट अनुदान प्राप्त नगरेको सम्भव घोषणा गरेको हुनुपर्ने भनेको छ। दोस्रो बुदामा सरकारले अस्थायी आवासको व्यवस्थापन गरेमा उक्त आवासमा बस्न मंजूर भएको र त्यसपश्चात बसोबास र जीविकोपार्जनको अनुदान दावी नगर्ने प्रतिबद्धता जनाउनुपर्ने उल्लेख छ। नुवाकोट विदुर दश बेत्रावतीका योगेश डंगोलले सरकारले दिन भन्दैनौ यसरी लिन मान्छौ कि मान्दैनौ भन्दै प्रश्न गर्नुभएको छ। सरकारले पीड़ितलाई राहत दिने नाममा हल अड्काउने काम गरेको भन्दै आक्रोश पोख्नु भएको छ। उहाँले भन्नुभएको छ, नेपालभित्र अलि पर बचेको खोस्री र खाने सानो गोठ घर बारी केहीको पक्कै छ। त्यति रहेकै भरमा पीड़ितले अर्को दुःख खेप्नुपर्ने देखियो। भदौ 10 भोटेपछि बाढ़ीका दिन योगेश मुस्किलले बस्नु भएको थियो। बाढ़ीले उहाँको बेत्रावतीमा रहेको घण्टी घर तहस नहस बनाएको छ। आफ्नो ठाउँ बेत्रावतीलाई केही गरौं भन्दै कहिले झोलुङ्गी पुल निर्माण, कहिले मन्दिर निर्माणमा संलग्न डंगोलले गाउँका सबैलाई समयको सूचना दिउं भनेर आफ्नै घरमा ठूलो घड़ी राख्नु भएको थियो। तर उक्त घर भोटेपछि बाढ़ीमा क्षति पुगेको छ। बाढ़ीबाट विस्थापित नुवाकोट किस्पाङ गाउँपालिकाका जीवन श्रेष्ठ सरकारले ल्याएको राहत तथा पुनर्स्थापनाको कार्यक्रम पीड़ित मैत्री नभएको बताउनुहुन्छ। उहाँले प्रश्न गर्नुभयो, अरूलाई कति चित्त बुझ्यो थाहा छैन, मलाई सरकारको योजना चित्त बुझेन। घर परिवार गुमाएर बाढ़ीबाट विस्थापित नुवाकोट विदुर साथ चोलेका स्थानीय अश्विन रैला पनि सरकारले ल्याएको योजना पीड़ित मैत्री नभएको बताउनुहुन्छ। सरकारले राहत पुनर्स्थापनाको योजना त ल्यायो तर हातखुट्टा बाँधेर ल्याएको जस्तो भयो। उहाँले भन्नुभयो, सिंहको गाउँ बगरमा परिणत भएको छ। घर जग्गा र परिवार गुमाएका हामी पीड़ितका लागि सरकारले मलम लगाउनु पर्नेमा राहत लिने भए मेरो शर्त पूरा गर भन्नु गलत हो, पीड़ित रैलाले भन्नुभएको छ। रसुवा उत्तर गया गाउँपालिकाका सुरेन्द्र आचार्यको पनि उस्तै गुनासो छ। बाढ़ीले घर जग्गा विस्थापित भएपछि हाल उहाँ काठमाडौँमा बसिरहनु भएको छ। काठमाडौँमा कोठा खोजेर बसोबास गरिरहनुभएका आचार्य हाल विस्थापित परिवारको पुनर्स्थापना र राहतको कार्यक्रमबाट सन्तुष्ट हुनुहुन्न। बाढ़ीबाट सर्वस्व गुमिसक्यो, यस्तो अवस्थामा पहिला मैले कहीँबाट दाताले दिएको सहयोग लिएको छैन भनेर शर्त राख्ने र बसोबास गर्ने ठाउँ नभए मात्रै राहत दिन्छु भन्नु सरकारको गैर जिम्मेवारको पराकाष्ठ हो, आचार्य भन्नुहुन्छ। सिंहको बस्ती नै सखा भइसक्यो, अब पनि राहतको नाममा शर्त राख्नु गलत छ। सरकारले एकातिर राहत तथा पुनर्स्थापनाको लागि पीड़ितलाई शर्त अगाडि सारिरहेको बेला आफ्नो प्रियजन हराएर नभेटिएपछि काजक्रिया पूरा गरेकाहरूको मृत्यु दर्ता नहुँदा अर्को झमेला थपिएको छ। नुवाकोट विदुर नगरपालिका साथका राजकुमार भट्टले भोटेकोशी बाढ़ीमा हराएका आफ्नो परिवारको काजक्रिया पूरा गरेपछि मृत्यु दर्ता गरे पनि जिल्ला प्रहरीले स्वीकार गरेन। झन्झटिलो कानूनी अडचनका कारण भट्ट मात्र होइन, धेरैले अहिले आफ्नो गुमिएको आफन्तको मृत्यु दर्ता गर्न सकिरहेका छैनन्। विदुर साथका वडा अध्यक्ष रविन्द्र नेपाल आफ्ना वडाका पीड़ित परिवारलाई मृत्यु दर्ताको लागि सहजीकरण गरे पनि प्रहरीकाले कानून पढ्न अनि मात्रै मृत्यु दर्ता गर्न भनेर आफूलाई फोन मार्फत भनेको बताउनुभयो। त्यसकारण मृत्यु दर्ता प्रक्रिया रोकिएको उहाँको भनाइ छ। मैले सकेसम्म पीड़ितलाई सहजीकरण गरिदिएकी छु तर कतिपय कुरा राज्यले कानूनी अडचन देखाउँदा आफू समस्यामा परेको नेपाल बताउनुहुन्छ। भोटेपछि बाढ़ी आएर सिंहको बस्ती नै तहस नहस बनाएदेखि नै वडाध्यक्ष नेपाल विस्थापित परिवार र मृतक परिवारको राहतको लागि अहरात्र खटिरहनु भएको छ। बाढ़ीबाट वडाध्यक्ष नेपाल आफै विस्थापित
हुनुहुन्छ। व्यक्तिको मृत्यु भएको प्रमाण कानूनी र प्रशासनिक प्रयोजनको लागि पेश गर्न चल अचल सम्पत्तिको हक हस्तान्तरण वा अधिकार प्रत्यायोजन लगायतका लागि मृत्यु दर्ता गराउनुपर्छ। सामाजिक सुरक्षा भत्ता लिन, विधवा प्रमाणित हुन तथा राज्यबाट प्रदान गरिने

0: सेवा सुविधा लिन पनि मृत्यु दर्ता गर्नुपर्ने व्यवस्था छ। हालको कानूनी व्यवस्था अनुसार बेपत्ता भएका र हराएकाको हकमा मृत्यु दर्ता गर्न मिल्दैन। यस्ताको हकमा 12 वर्ष वा विशेष परिस्थितिमा 3 वर्षपछि मृत्यु सरह मानिने व्यवस्था छ। यसबाहेक अदालतबाट मृत्युको न्यायिक घोषणाको प्रमाणपत्र ल्याएमा त्योभन्दा अगाडि नै मृत्यु दर्ता गराउन मिल्छ। मुलुकी देवानी संहिता 2074 दफा 40 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भई मृत्यु भएको मानिन्छ, तर 80 वर्ष उमेर भएका व्यक्तिको हकमा 5 वर्ष, दुर्घटना भएको वायुयान, पानीजहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भए दुर्घटना भएको 3 वर्षमा मृत्यु सरह मानिने कानूनी व्यवस्था छ। त्यस्तै विपद वा दुर्घटनामा परेको भनेर न्यायिक घोषणा गरिपाउ भनी अदालत जान पनि पाइन्छ। बेपत्ता भएको मिति, ठेगाना, कारण र आधारसहित निवेदन दिएमा अदालतले मृत्युको न्यायिक घोषणा गर्न सक्ने प्रावधान छ। मृत्यु दर्ता बनाउन बुबा, आमा, पति पत्नी, छोरा वा छोरी र उनीहरूको परिवारका सदस्य 18 वर्ष पुगेकाको सूचक बन्न पाउने कानूनी व्यवस्था रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल, स्कूटर चलाउन सक्ने, एसईई उत्तीर्ण भएको, मेहनती, इमान्दार 2 कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल, चिप्ले ढुङ्गा, पोखरा। मोबाइल नम्बर 9856279।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 9834320239, 9808-59321, 061-581-871।
6: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू:
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162, 590-163। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
11: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
12: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-8-34।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। देशभर डेंगू संक्रमितको संख्या 5238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुष 17 2083 भाद्र 30 गते सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संख्यामा डेंगू संक्रमणको तथ्याङ्क सार्वजनिक भएको हो। महाशाखाले हाल विशेष गरी वर्षा र वर्षापछिको समयमा डेंगू संक्रमण थप बढ़न सक्ने चेतावनी दिँदै निरन्तर अवस्थाको विश्लेषण रोकथाम तथा नियन्त्रणका सुझाव जारी गरिरहेको छ। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लाहरूमा संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। स्थानीय तथ्याङ्क हेर्दा बागलुङ नगरपालिकामा सबैभन्दा बढ़ी 1017 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी पोखरा महानगरपालिकामा 185 जना, इटरी नगरपालिकामा 119 जना र भद्रपुर नगरपालिकामा 107 जना डेंगू रोगी भेटिएका छन्। संक्रमण बढ़ी देखिएका क्षेत्रहरूमा नियन्त्रणका क्रियाकलापहरू तीव्र पारिएको छ। खास गरी अति प्रभावित बागलुङ नगरपालिकामा महाशाखाबाट किट विज्ञ, रोग अनुसन्धान विज्ञ र प्रयोगशाला कर्मीहरूको टोली परिचालन गरी विशेष निगरानी तथा खोज अनुसन्धान भइरहेको छ। प्रतिभाको खोजी र अवसरको यात्रामा अघि बढ़िरहेको कास्की आइडल सिजन 2 को पहिलो एलिमिनेशन राउण्ड सम्पन्न भएको छ। गायन र नृत्यतर्फबाट समान 22 जना गरी 44 जना प्रतियोगी अर्को चरणको लागि छनौट भएका छन्। साँझ क्रिएशन्स प्रालीको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको एलिमिनेशन राउण्डमा प्रतियोगीहरूले आफ्नो गायन तथा नृत्य प्रस्तुत गरेका थिए। छनौट भएका प्रतियोगी अब आगामी चरणमा प्रवेश गर्नेछन्। आयोजकले सार्वजनिक गरेको विवरण अनुसार अर्को राउण्ड असोज 10 गते हुनेछ। धम्पुस पोखरी घोताने चेलीबेटी समूह पोखराले रसुवाको भोटेकोसी बाढ़ी पीड़ितको लागि 1,00,000 रूपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। संकलित रकमलाई प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरे पश्चात समूहकी अध्यक्ष माया कुमारी गुरूङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको हात फैलाउन अपील गर्नुभएको छ। तीज पर्वको अवसरमा उनी परम्परागत दर खाने कार्यक्रमको खर्च कटौती गरी समूहले उक्त रकम संकलन गरेको हो। इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा तथा लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालिस्टिक क्षेत्रास्त्र आक्रमण गरेको बताएको छ। साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेत्रास्त्रलाई निस्तेज गरिएको बताएका छन्। थप आक्रमण भए वा नभएको र त्यसमा मानिसहरू परे वा नपरेको उनीहरूले पुष्टि नगरेको बीबीसीले जनाएको छ। इरान समर्थित हुथीहरूले जुलाई यता साउदी अरबमाथि बढ़ाएको आक्रमणपछि पहिलोपटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यसअगाडि गएको एक हप्तामा साउदी अरबले यमनभरि 300 हवाई आक्रमण गरेको हुथीका सैन्य प्रवक्ता याह्या अल सारेयालेको आरोप रहेको छ। पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कार्यवाहीमा 5 लडाकू मारिएका छन् भने 23 अपहरित नागरिकको उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको संचार तथा जनसम्पर्क शाखा इन्टर सर्भिसेस पब्लिक रिलेशनका अनुसार कलात नजिकै पाकिस्तान हाइवेमा लडाकूहरूले यात्रुहरूलाई अपहरण गरी फिरौती असुल्ने, रकम उठाउने तथा सवारी साधन कब्जा गर्ने उद्देश्यले अवैध चेकपोस्ट स्थापना गर्न खोजेका थिए। लडाकूहरूको गतिविधिबारे जानकारी पाएपछि सुरक्षा बलले तत्काल कार्यवाही अघि बढ़ाएको थियो। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9-12 स्थानको लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्नेहरूबाट बाहिरिसकेको छ। नेपाल समूह चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला कराँतेको कुमिते विधामा नेपालकी एरिका गुरूङ पदकविहीन हुनुभएको छ। नागियामा भएको 68 केजीमाथिको काँस्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित हुनुभयो। एक समयसम्म अग्रता बनाउनु भएको एरिका अन्तिम समयमा 2 अंक गुमाउँदा पदकविहीन हुनुभएको हो। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालको लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुनुहुन्छ। यसपटक उहाँबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको प्रतिस्पर्धामा नेपालका मीनबहादुर तामाङले काँस्य पदकबाट चुक्नु भएको छ। तामाङ साउदी अरेबियाका अलबासेर एसएबीसँग 2-0 पराजित हुनुभयो। त्यस्तै 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काँस्य पदक जित्न असफल हुनुभएको छ। मानन्दर मलेसियाका कालियन सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित हुनुभयो। यसै गरी कराँतीमा 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङले भोलि क्वार्टर फाइनलमा खेल्दै हुनुहुन्छ भने टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ।
साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरामा उपभोक्ता अदालत स्थापना गर्न सरकारवालाको जोड़, केन्द्रमा मात्र सीमित हुँदा समस्या भएको उल्लेख। पद्मनरसिंह होमको सैया थप्न तत्कालीन मन्त्रीले घुस मागेको आरोप, एमाले गठन गर्यो तीन सदस्यीय छानबिन समिति। एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने समावेश भएन। राहत र पुनर्स्थापनाप्रति बाढ़ी पीड़ित आक्रोशित, मृत्यु दर्तामा पनि झमेला। डेंगू संक्रमितको संख्या 5238 पुग्यो, बागलुङ नगरपालिका सर्वाधिक प्रभावित। कास्की आइडल दुईको पहिलो एलिमिनेशन राउण्ड सम्पन्न, गायन र नृत्यतर्फ 22 जना अर्को चरणको लागि छनौट। साउदीको राजधानी ब्यालिस्टिक क्षेत्रस्थ प्रहार भएको हुथीको दावी, पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 5 लडाकु मारिए, 23 नागरिकको उद्धार र एसियाली खेलकुदको महिला भलिबलमा नेपालको पहिलो जित, एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन। अवस्था साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ। बर्जर पेंट

0: एक बाम तीन काम ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648, 572-849।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हाँ यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
6: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त,
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97-150-0031। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु

देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टेल आइबीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061-590-162 590-163।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो

0: शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
3: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्येश्वर ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702।
5: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालको नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
7: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-010-31, 97150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-1717, 98025817-1717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: साथ जस्ते संबंध गास्त ज्ञान मसाला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162 590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही असोज 16 शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 शनिबार मध्याह 12 बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
13: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ
1: रंग बहार
14: वर्ज संगे उपहार बम्परमा यामाहा रेजियर
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
14: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
1: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्ज पेंट।
15: हेलो
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
19: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
20: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
19: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
20: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
21: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
18: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007, 97-623-36-817।
21: होम केयर सेवा।
18: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
21: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
21: हाम्रा सेवा बच्चाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
21: सुत्केरी नवजात शिशुको हेरचाह,
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
21: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
18: डाक्टर ल्याब सेवा,
21: औषधि डेलिभरी सेवा,
18: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569-2277।
0: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
1: ए अँ अँ मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9846667887
5: तन्ना आजै फेरि हाल्नुहोस्
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: टाइम चेक
8: यति बेला रातिको 8 बजेको छ
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा विपद प्रति कार्यमा सैनिक युनिटहरूले निर्वाह गरेको विशेष जिम्मेवारी सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। रसुवाको भोटेको सीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ी पश्चात नेपाली सेना अग्रपंक्तिमा रही खोज तथा उद्धार कार्य गरिरहेको छ। नुवाकोट स्थित विपद प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर अन्तर्गत परिचालित फौजले नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा बेस खड़ा गरी खोज तथा उद्धार गरिरहेको हो। यसक्रममा नेपाली सेनाले प्रभावित क्षेत्रबाट 3912 जना स्वदेशी तथा 283 जना विदेशी गरी 4195 जनाको हवाई उद्धार गरेको छ। पछिल्लो समय नेपाली सेनाले स्वदेशी तथा विज्ञ प्राविधिक तथा जलविद्युत आयोजनाका प्रतिनिधिहरूसँगको समन्वय र सहकार्यमा विभिन्न जलविद्युत आयोजनाको सुरुङहरूमा खोजी कार्य गरिरहेको छ। यस क्रममा असोज 3 गते माथिल्लो त्रिशुली 1 को अडिट टनेलबाट 11 शव निकाली सैनिक हेलिकप्टरबाट त्रिशुली पुर्याइएको छ। यस्तै असोज 2 गते नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले उक्त आयोजनाको टनेलभित्र ढलान गर्न बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा भेटिएका 13 जनाको शव निकालेको थियो। यस्तै त्रिशुली 3A को टनेल तथा पावर हाउस इलाकामा खोजी कार्य जारी छ भने त्रिशुली 3B को पावर हाउस इलाकामा उत्खनन गरी खोजी गरिरहेको छ। यसै गरी लाङटाङ र चिलिमे जलविद्युत आयोजनाको सुरुङमा समेत खोजी कार्य जारी छ। यस क्रममा चिलिमे जलविद्युत आयोजनाको सुरुङको अन्तिम किनारासम्म पुगी नेपाली सेनाको गोताखोर सहितको खोज तथा उद्धार टोलीले भदौ 31 गते 4 शव र 1 मानव अंग निकालेको छ। चिलिमेको सुरुङमा भदौ 15 गते समेत 1 शव तथा 1 मानव अंग फेला परेको थियो। यस्तै रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन र नवलपरासी पूर्वका विभिन्न क्षेत्रहरूमा नेपाली सेनाका 8000 भन्दा बढ़ी फौजले समन्वयात्मक रूपमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क तथा पुल सुचारू एवं आपतकालीन उपचार सेवा दिइरहेको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार सेवा तथा मेडिकल पटुलबाट हालसम्म 3996 जनाले स्वास्थ्य सेवा लिएका छन्। यसै गरी बाढ़ी प्रभावितहरूलाई अत्यावश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनका लागि नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट बाढ़ी प्रभावित स्थानमा राहत सामग्री ढुवानी गरिरहेको छ। यस क्रममा दुर्गम तथा सड़क सम्पर्कबाट विच्छेद भएका स्थानहरूमा ड्रोनको प्रयोग गरी राहत सामग्री ढुवानी गरिएको छ। यस क्रममा नेपाली सेनाको ड्रोन मार्फत असोज 2 गतेसम्ममा नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानहरूमा 30,027 केजी राहत सामग्री तथा अत्यावश्यक सामग्रीहरू ढुवानी गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी असोज 3 गति स्वदेश फिर्ता हुनुभएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जङ केसीले स्वागत गर्नुभएको थियो। भ्रमणको क्रममा प्रधान सेनापतिले भदौ 31 गति चिनिया रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको थियो। भेटवार्ताको क्रममा उहाँहरूबीच आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो। चीन भ्रमणका क्रममा प्रधान सेनापतिले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय लगायत चिनिया सैनिक तालिम तथा शिक्षण संस्था एवं इकाईहरूको निरीक्षण गर्नुभएको थियो। भदौ 28 गते चीन प्रस्थान गर्नुभएका प्रधान सेनापति बेजिङमा सञ्चालित 13 बेजिङ स्याङसन फोरममा समेत सहभागी हुनुभएको थियो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलालाई असोज 1 गते हवाई उद्धार गरेको छ। बेसले रूकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिका 1 की 30 वर्षीय मीना केसीलाई हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको भदौ 28 गते हवाई उद्धार गरेको छ। बेसले जाजरकोट जिल्ला कुसे गाउँपालिका 7 की 42 वर्षीय लालसरा रोकायालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै बेसले रूकुम पश्चिम जिल्ला सानीभेरी गाउँपालिका 6 स्थित कोटगाउँ सिमली सड़क खण्डमा जीप दुर्घटनामा घाइते 4 जनाको भदौ 28 गते हवाई उद्धार गरेको थियो। पश्चिम पिर्तना अन्तर्गतका विभिन्न युनिटहरूबाट साउन 30 गतेबाट खटिएको संयुक्त टोलीले नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क पुनर्निर्माण गरेको छ। पुननिर्माण भएको सड़क पश्चिम प्रेतनापति उपराती श्री भोलानाथ थापाले असोज दुई गते अन्नपूर्ण गाउँपालिका वडा नम्बर आठका अध्यक्ष श्री विष्णु बहादुर केसीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। पुननिर्माण भएसँगै उक्त सड़क खण्डमा सवारी साधन सञ्चालनमा आएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विपद प्रति कार्यमा सैनिक युनिटहरूले निर्वाह गरेको विशेष जिम्मेवारी सम्बन्धी रेडियो सामग्री।
3: श्रोता, नेपाल चीन सीमा क्षेत्र नजिकैको लेन्ती खोलाको माथिल्लो भेगबाट भदौ 10 गते भुटेकोशी नदीमा ठूलो बाढ़ी आयो। बाढ़ीले भुटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रका बस्ती, जलविद्युत आयोजना, सड़क, पुल र पूर्वाधारहरूमा ठूलो जनधनको क्षति पुर्यायो, जसमध्ये मानवीय क्षति सबैभन्दा ठूलो र अपूरणीय बन्यो, किनकि बाढ़ीले भत्काएका जलविद्युत, सड़क, पुल र घरहरू कालान्तरमा फेरि बन्लान्, तर बाढ़ीले जीवन गुमाएकाहरूले पुनर्जीवन कहिले पाउने छैनन्। बाढ़ीले आफन्त गुमाउन पर्नेहरूको पीड़ामा लगाउने औषधि कतै पाइने छैन।
4: भुटेकोशी बाढ़ीको विपद जति त्रासदीपूर्ण थियो, त्यसपछिको विपद प्रतिकार समेत कठिन थियो। हो, यही संवेदनालाई बुझेर राज्यले बाढ़ी प्रभावित क्षेत्रबाट जीवितै उद्धार गर्ने प्रयासमा आफ्नो सम्पूर्ण साधन, स्रोत र सामर्थ्य प्रयोग गर्यो। नेपाल सरकारका संघीय, प्रदेश र स्थानीय तहका सबै संयन्त्रले अभूतपूर्व एकता र दृढताका साथ कार्य गरे। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सम्पूर्ण सरकारवाला निकायहरूले देखाएको साहस र जोखिमका साथ गरेको कार्य उत्तिकै प्रशंसनीय रह्यो। विपद प्रतिकारमा मित्र राष्ट्रहरू, दात्री निकाय र शुभेच्छुकहरूले दिएको सहयोग र साथ अविस्मरणीय बन्यो।
3: यसैबीच सरकारवाला सबै पक्षसँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गरी नेपाली सेनाले विपद प्रतिकारमा बहुआयामिक भूमिका खेल्यो र खेल्दैछ। यस क्रममा सैनिक संरचनाभित्रका विभिन्न अंगहरू विपद प्रतिकारमा एकसाथ खटिए। तालिम, अनुभव, जिम्मेवारी, विशेषज्ञताका आधारमा कार्य विभाजन गरी विपद प्रतिकारको आवश्यकता अनुसार खटाइएका फौजहरूले आफ्नो क्षमता अनुसार कार्य गरी विपद प्रतिकारलाई प्रभावकारी त बनाएकै छन्। समग्रमा संस्थाकै नाम उच्च भएको छ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा विपद प्रतिकारमा विशेष जिम्मेवारी सहित खटिएका सैनिक युनिटहरूले कसरी काम गरे र गरिरहेका छन् त यसबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी सबिना तामाङ
4: र म प्राविधिक उपसेनानी मनिष अधिकारी। भुटेकोशी बाढ़ीपछिको विपद प्रतिकार्य असाध्यै चुनौतीपूर्ण थियो। खास गरी विपदको प्रकृति, सड़कहरूमा पुगेको क्षति र भौगोलिक अवस्थितिले खोज, उद्धार, उपचार र राहत कार्यमा हेलिकप्टर नै सबैभन्दा प्रभावकारी माध्यम बन्न पुग्यो। विपद प्रतिकारको संवेदनशीलतालाई दृष्टिगत गरी नेपाल सरकारले सैनिक तथा गैर सैनिक हवाई साधनहरूको प्रयोग गरेको हो।
3: यसै क्रममा नेपाली सेनाका हवाई साधन मार्फत विभिन्न प्रभावित इलाकाहरूबाट हालसम्म 4,195 जनाको उद्धार गरिएको छ, जसमध्ये 283 जना विदेशी नागरिक रहेका छन्। बाढ़ी लगत्तै विद्युत गृह क्षेत्रहरूबाट 279 जना र सुरुङभित्रबाट 3 जना गरी कुल 282 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कार्यमा परिचालित हवाई फौजको तयारी, परिचालन र कार्य सम्पादनबारे जानकारी गराउनु हुँदै हवाई प्राविधिक सेवाकी सेनानी श्री शर्मिला खड्का।
5: प्रारम्भिक चरणमा प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेर देशबाट चाहिँ अब हेलिकप्टरहरू कहाँ कहाँ ल्यान्ड गर्न सक्छ, कुन कुन एरियाबाट चाहिँ तत्काल उद्धार गर्ने भनेर पहिला चाहिँ हामीले यो जोखिममा रहेको नागरिकको उद्धारको लागि प्रायोरिटी दिएर उद्धार, घाइते र बिरानीको स्थानान्तरण र त्यसपछि चाहिँ बल्ल राहत सामग्रीहरूको ढुवानी गर्यौं। भदौ 10 गतेदेखि असोज 2 गतेसम्म राहत सामग्रीहरू चाहिँ 1,40,018 केजी ढुवानी गरेछौ। एउटै संयुक्त रूपमा आर्मीले नै लिड गरेर सबै हेलिकप्टरहरू चाहिँ केन्द्रित रूपमा आवश्यकता अनुसार उद्धार

0: भोटेकुसी बाढ़ीले निम्त्याएको विपद कल्पना भन्दा बाहिरको थियो। त्यसैले खोज, उद्धार र राहत जस्ता कार्यहरू समेत असाध्यै कठिन बन्यो। यसबीच अति विषम भौगोलिक परिस्थिति, उसिएका अँध्यारा सुरुङहरू, निरन्तरको वर्षा र पहिरोको उच्च जोखिमका बावजुद विशेष फौज बाहिनी अन्तर्गतका सकल दर्जाले आफ्नो जीवनलाई जोखिममा राखेर देखाएको त्याग र साहस नेपाली सेना र राष्ट्रकै लागि गौरवको विषय बनेको छ। विशेष फौजका बाहिनीपति सहायक रथी श्री अनुप विक्रम राणा,
1: विशेष गरी टनेलमा इन्ट्री हुने र सोच्दै नसकेको छ, एकदमै हाई स्केलमा यो ड्यामेज भएको कारणले चाहिँ गाउँ बस्ती नै घरहरू नै नदेखि त्यसरी पुर्याइरहेको हुँदा यो सोचेको भन्दा धेरै अप्ठ्यारो किसिमको र यस्तो किसिमको लागि हाम्रो तयारी नगर्दा पनि हाम्रो फौजले निकै नै बहादुरीका साथ जोखिम लिएर चाहिँ रेस्क्यूमा कटिबद्ध भएर खटेका थिए। विशेष गरी यो टनेल इन्ट्रीको दौरान आवश्यक रेस्क्यू इक्विपमेन्टहरू, थर्मल डिटेक्टर, ड्रोन, अक्सिजन सिलिन्डरहरू, अत्याधुनिक रेस्क्यूको सामानहरूको चाहिँ अलिक कमी हामीले सम्भाव जोड्यौं, पछि त आयो। त्यसै यो टनेल रेस्क्यू दौरान यो विद्युतीय टनेलहरूमा चाहिँ रेस्यो गर्दा इलेक्ट्रिसियन तथा दक्ष टनेल एक्सपर्टहरूको चाहिँ उद्धार कार्यमा कठिनाई हुन्छ। त्यसलाई पनि एक दिनमा हामीले 21 हेलिकप्टर पनि चलायो, न्यारो एयर स्पेसबाट उड्नु पर्ने, त्यस्तै उद्धार गर्नुपर्ने ठाउँहरूमा हेलिप्याडहरू नहुनु, होभर गरेर कति जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूलाई रेस्यू गर्नुपर्ने र हामीहरू झरेर देखि हेर्नुपर्ने र सिलिङ गरेर स्काइबेटरहरू, मिनी स्काइबेटरहरू, त्यो कम्प्रेसरहरू, हेभी इक्विपमेन्टहरू चाहिँ हेलिकप्टरको माध्यमबाट हामीमा भएको MI-17 मात्रै सम्भव थियो र आवश्यक स्तरमा बाटोघाटो नहुनु, त्यो ठाउँ चाहिँ एकदम दलदल र हिलो लेदोले भरिपूर्ण भएर एकदमै अप्ठ्यारो। र अर्को भने मौसमी हालत, यो बर्खाको समय भावनाले मौसमी परिवर्तन, एयर स्पेसमा खुल्ला नहुने, 2:30-3 बजे पश्चात चाहिँ धुम्ची इलाकामा चाहिँ हामीले एयर अपरेसन गर्न सक्दैन थियो, हुसु लाएर एयर क्लियर नभावना, यो विभिन्न किसिमका यस्ता किसिमका हामीले अनुभवहरू जुन चाहिँ अब हामीले भविष्यमा यस्ता किसिमका घटनाहरूलाई चाहिँ सहज रूपमा लिन हामीले यसलाई ठूलो लेसन लर्नको रूपमा लिएका छौँ।
2: भोटेकुसी बाढ़ीको सबैभन्दा चुनौतीपूर्ण र प्राविधिक रूपमा जोखिमपूर्ण भनेको नै जलविद्युत आयोजनाका भूमिगत सुरुङहरूमा फँसेका कामदारहरूको खोजी तथा उद्धार थियो। बाढ़ीको भेलसँगै सुरुङभित्र फँसेको ढुङ्गा, बालुवा, भग्नावशेष सहितको लेदोका कारण खोज तथा उद्धार झनै जटिल बन्न पुग्यो। सुरुङभित्र अक्सिजनको अभाव, विषाक्त ग्यास, निष्पट्ट अन्धकार र शरीर नै भाँसिने हिलोले उद्धार निकै चुनौतीपूर्ण बनेको थियो।
0: यस क्रममा नेपाली सेनाले उद्धार कार्यमा अन्य सुरक्षा निकायहरू, स्थानीय सरकारवाला निकायहरू र मित्र राष्ट्रका विशेषज्ञ टोलीहरूसँग समेत समन्वय गरेको थियो। यस्तै जलविद्युत आयोजनाका इन्जिनियर तथा प्राविधिकहरूसँगको परामर्श भारत, चीन, संयुक्त अरब एमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया र मलेसियाबाट आएका विशेषज्ञहरूसँग मिलेर उद्धार गरिएको थियो। जस अन्तर्गत नेपाली सेनाको इन्जिनियरिङ फौजले सुरुङमा फँसेकाहरूको उद्धारमा गरेको कार्यबारे बताउनुहुँदै महासेनानी श्री सञ्जय केसे,
3: त्रिशुली 3A डेब्रिजले आएर केबल टनलको ग्राउन्डलाई पुरेको थियो। करिब 20,000 घनमिटर चाहिँ त्यो डेब्रिजहरूलाई चाहिँ निकालेर त्यो केबल टनलको फेस देखाउनलाई चाहिँ इक्विपमेन्टहरू, ब्लास्टिङ र डिवाटरिङ, यो तीनटा कामलाई चाहिँ समन्वय मिलाएर चाहिँ हामीले त्यो कार्य गर्यौँ। त्यस पश्चात त्यो टनलबाट 170 मिटरभित्र गएपछि मात्रै त्यो पावर हाउस आउने हुँदाखेरि त्यो टनलभित्र जमेका लेदो तथा त्यो साना साना डेब्रिजहरूलाई चाहिँ हामीले वाटर जेटको सहयोगले त्यसलाई चाहिँ फोर्सले हानेर त्यसलाई निकालेपछि अग्लो टनलसम्म जाने बाटो चाहिँ खुलेको। अब यो ब्लास्टिङको कार्य चाहिँ कहाँ गर्नु पर्यो भनेदेखि जब त्यो पावर हाउसभित्र छिर्नलाई त्यो टनलको मुख जुन चाहिँ 15 मिटर माथि बुझिएको थियो त्यो खोल्दाखेरि त्यहाँ चाहिँ खोलाले बगाएर ल्याएको ठुल्ठुला बल्डोजहरू, ढुङ्गाहरू त्यो चाहिँ मिसिनले नसकिने हुँदाखेरि त्यसमा चाहिँ कम्ब्याट इन्जिनियर्सको समन्वयमा चाहिँ हामीले त्यो आवश्यकता अनुसार कुन कुन चाहिने हो हामीले आइडेन्टिफाई गरेर त्यसलाई ब्लास्ट गरेर चाहिँ एउटा त्यहाँभित्र छिर्ने एक्सेसको लागि चाहिँ ब्लास्टिङको प्रयोग गर्नु परेको। अर्को चाहिँ बाटोहरू बिगारेको अवस्था छ गल्छीदेखि र बेत्रावतीसम्मको, त्यसमा चाहिँ अर्को एउटा टिमले चाहिँ त्यसको ड्यामेज असेसमेन्ट गर्ने र त्रिशुली बजार दुईतिरको बजारमा चाहिँ बाटो नभएको हुनाले अहिले तत्काल गर्न सक्ने चाहिँ त्यहाँ चाहिँ समन्वय गरेर चाहिँ दुई ठाउँमा चाहिँ ट्विनको व्यवस्था गर्ने कार्यमा हामीले सहयोग गरेको। कृष्णभीरमा चाहिँ हामीले हामीसँग भएको कम्प्रेसरको एक्सेसरिजहरू, ज्याकहामर अनि त्यसपछि होस पाइप, त्यसपछि ड्रिल बिट, ड्रिल रडहरू लगेर त्यहाँ चाहिँ अहिले बाटोलाई वाइडनिङ गर्ने कार्यमा चाहिँ हाम्रो यहाँ इन्जिनियर विभागबाट खटिएको छ।
2: सुरुङ उद्धारमा एउटा गलत निर्णयले उद्धारकर्ताको जीवन समेत जोखिममा पर्न सक्ने सम्भावना हुन्थ्यो। त्यसैले इन्जिनियरिङ ज्ञान, जोखिम मूल्याङ्कन, प्राविधिक प्रयास, उपकरणको सही प्रयोग गर्दै उद्धार अभियान सञ्चालन गरिएको थियो। फलस्वरूप असम्भव प्राय मानिएको सफलता हासिल भयो। बाढ़ी गएको 10 दिनपछि अप्पर त्रिशुली 3A सुरुङबाट 2 नेपाली नागरिक र 11 दिनपछि अप्पर त्रिशुली 1 सुरुङबाट 1 चिनियाँ नागरिकको जीवितै उद्धार सफल पनि भयो। लामो समयसम्म बाहिरी सम्पर्कमा नरही सुरुङको चिसो र अन्धकारमा बाँच्न सफल व्यक्तिको जीवित उद्धार विपद

0: कार्यकै इतिहासमा दुर्लभ र ऐतिहासिक उपलब्धि बन्यो भने उद्धारकर्ताका लागि निरन्तर प्रयासको औचित्य पुष्टि गर्ने क्षण बन्न पुग्यो।
1: भुटेकोशी बाढ़ीपछि खटिएका सबैको साझा प्रयासमा विपद प्रतिकारका कामहरू भएका हुन्। यस क्रममा अन्तर्राष्ट्रिय प्रविधि र विशेषज्ञहरूसँगको संयुक्त सहकार्यले विपद प्रतिकारमा हासिल भएका प्रविधि, ज्ञान, सिप र अनुभवको समेत प्रयोग भएकाले उद्धार कार्य थप प्रभावकारी बनेको छ। उद्धार कार्यमा खटिनुभएका विशेष फौज पाइनीका सेनानी श्री मिलन कुमार जोशी,
2: विदेशी उद्धार कर्मीहरूसँग हामीले 10 गतिको निकालेको थियो, उहाँसँग धेरै नै नर्मल पर्टिकुलर डे रेस्क्यूको डे भन्दा पनि सजिलो लाग्यो। उहाँको विज्ञताको सहकार्य गर्दाखेरि चाहिँ हामीलाई धेरै भयो, किनभने टनेल ब्रिचिङ चाहिँ हाम्रो लगभग फिल्डमा नै फर्स्ट टाइम हो। उनीहरूको विज्ञताबाट चाहिँ उनीहरूको चाहिँ एउटा चाहिँ उनीहरूको आईआरहरू युज गरेको थियो र उनीहरूको चाहिँ यो कम्युनिकेसन मिडियमहरू जहाँसम्म चाहिँ उनीहरूको रेडियो सेटले काम गर्छ त्यो युज गरेको थियौँ, बाइक पनि नगरे उनीहरूको फिल्ड सिग्नल र अर्को हामी थुप्रै छिरिसकेपछि हाम्रै त्यो रेस्क्यु डेमा नै टोलीलाई प्लान गरेर ब्रिफिङ त गरेको छ, तर उनीहरूको चाहिँ टोटल होल टिम नछिरिकन बाहिर यदि मेन हामी चाहिँ जुन टिमलाई लिएर गएको थियो हाम्रो युद्धहरूको टिम ट्र्याप भइहालेको थियो, फेरि रेस्क्यु गर्नलाई पनि उनीहरूले प्लान गरेको थियो। त्यो चाहिँ उनीहरूको विज्ञता र उनीहरूको अनुभवको आधारमा चाहिँ त्यो चाहिँ धेरै राम्रो लाग्यो मलाई। उनीहरूसँग उनीहरूको साथ सहयोग उनीहरूको एक्सपर्टिजहरूले युज गर्दाखेरि चाहिँ हामीलाई धेरै नै मदत पुग्यो। उनीहरूको प्रोफेसनल नलेज र एडभान्स टेक्नोलोजी युज गर्दै धेरै सजिलो भएको थियो हामीलाई।
0: विपद व्यवस्थापनका दौरान खोज तथा उद्धारसँगै घाइतेहरूको स्वास्थ्य उपचार र मनोवैज्ञानिक पूर्ण लाभ सबैभन्दा संवेदनशील पक्ष हो। यो पक्षलाई समेत भुटेकोशी बाढ़ीपछिको विपद प्रतिकारमा ध्यान दिँदै नेपाली सेनाको मेडिकल टीम प्रभावित क्षेत्रमा परिचालन भएको छ। वीरेन्द्र अस्पतालबाट परिचालित मेडिकल टोलीले त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा आपतकालीन फिल्ड अस्पताल स्थापना गरी घाइतेहरूको प्राथमिक उपचार गरेको थियो भने सघन उपचार आवश्यक पर्नेलाई अवस्था हेरी हवाई उद्धार मार्फत अस्पताल पठाइएको थियो। यस दौरान प्रभावित क्षेत्रमा खटिएको सैनिक मेडिकल टीमले वहन गरेको जिम्मेवारी बारे प्रस्ताउँदै प्रमुख सेनानी श्री सरिता दुवाल,
3: जुन घटना घट्यो त्यसै दिनमा चाहिँ हाम्रो हस्पिटलबाट डीआरएमसीबाट चाहिँ हाम्रो टोली ईएमआरटी टोली चाहिँ खटिएको थियो, चाहिँ हाम्रो यो महामारी फैलिन सक्ने अवस्थाको जोखिमलाई पनि हामीले मध्यनजर राखेर चाहिँ 27 जनाको टोली चाहिँ प्रस्थान भयो, जसलाई चाहिँ हामीले यो फिल्ड मेडिकल टीम र इपिडेमियोलोजिकल सर्भाइलेन्स एण्ड आउटब्रेक म्यानेजमेन्ट टीम भनेर चाहिँ हामी त्यहाँ खटिएका थियौँ। अब त्यसमा हामीले गरेको कार्यहरूमा चाहिँ सर्वप्रथम त हामीले त्यहाँ फिल्ड मेडिकल पोस्ट खडा गर्यौँ, जहाँनिर चाहिँ हाम्रो यो भारत सरकारको सहयोगबाट प्राप्त भएको भीष्म जुन क्युब छ, भीष्म क्युब भनिन्छ, त्यसलाई प्रयोग गरेर हामीले यो जति पनि रेस्क्यु भएका सर्भाइभर्सहरू छ उहाँहरूलाई चाहिँ मेडिकल साधारणदेखि स्पेसलिस्ट सेवासम्मका सेवाहरू चाहिँ हामीले दियौँ, जसमा चाहिँ हामीले रिफरल सम्बन्धी पनि सेवा दियौँ।
1: भुटेकोशी बाढ़ीले पुर्याएको क्षतिको कुरा गर्दा कमै चर्चा हुने तर अत्यन्तै महत्वपूर्ण पक्ष हो संचार। बाढ़ीले टेलिफोनका टावरहरू र विद्युत आपूर्तिमा भएको अवरोधका कारण बाढ़ी प्रभावित क्षेत्रमा टेलिफोन र मोबाइल नेटवर्कमा ठूलो समस्या देखिएको थियो। यस दौरान नेपाली सेनाले दूरसंचार प्राधिकरणसँग समन्वय र सहकार्य गरी टेलिफोन टावरहरूको पुनर्निर्माण, आवश्यक सामानहरूको ढुवानीमा सहयोग गर्नुका साथै सैनिक मिलापका साधनहरू प्रयोग गरी बाढ़ीपछि पूर्व सतर्कता र सूचना संकलनमा खेलेको भूमिका अर्को सराहनीय कार्य हो। महाबलगढ़का गणपति प्रमुख सेनानी श्री गौरव कार्के,
4: यो इनिसियल फेजमा कसुवा र नुवाकोट जिल्लामा सिभिल कम्युनिकेशनहरू जब सबै डाउन भएको थियो त्यति बेलामा चाहिँ हामी आएर यहाँ सिग्नल सेन्टर खडा गर्यौं, त्यही अनुसारले चाहिँ हामीले तीन ठाउँमा एउटा चाहिँ रसुवाको धुन्चेमा, एउटा चाहिँ नुवाकोट दरबारमा र एउटा चाहिँ मैथली ब्यारेकमा चाहिँ हामीले रिपेयर स्टेशन खडा गर्यौं। त्यो रिपेयर स्टेशन खडा गरेपछि चाहिँ हामीले युएचएफ हाम्रो वाकी टकी रेडियो सेटको माध्यमबाट चाहिँ कम्युनिकेसन इस्टाब्लिस भयो। त्यस्तै अनुसारले हाम्रो जुन यो एचएफ कम्युनिकेसनहरू छ रसुवाको लागि धुन्चेमा र यो नुवाकोट प्लस रसुवासँग कम्युनिकेट गर्नको लागि विशेष गरी हामीले चाहिँ कम्ब्याट कम्युनिकेसनलाई चाहिँ बढी जोड दिएर त्यहाँबाट चाहिँ हामीले कम्युनिकेसन इस्टाब्लिस गर्यौँ। त्यति बेला चाहिँ मोबाइलको नेटवर्कहरू प्लस टेलिफोन लाइनहरू केही पनि नभएको अवस्थामा पनि हाम्रो यो खोज तथा उद्धारको लागि खटिएको नेपाली सेनाको फौजलाई चाहिँ निरन्तर मिलाप कायम गर्नको लागि चाहिँ हामीले यो सिग्नल सेन्टर स्थापना गरेर चाहिँ इफेक्टिभ कम्युनिकेसन चाहिँ इस्टाब्लिस गरिरहेको।
0: बाढ़ी प्रभावित क्षेत्रहरूका हरेक आवश्यकता र जनअपेक्षामा नेपाली सेना जोड़िएको छ। नेपाल सरकारको प्राथमिकता अनुसार नेपाली सेनाले उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काम गरिरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म पैदल गस्ती, सब खोज तलास र स्वास्थ्य शिविरहरू सञ्चालन भएका छन् भने सड़क पूर्वाधारतर्फ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार स्थित अवरूद्ध सड़क खुलाउन कड़ा चट्टान फुटाउन ब्लास्टिङ गरिएको छ।
1: सैनिक इन्जिनियरिङ टोलीले छिटो गर्न सकिने निर्माण र मर्मतका कार्यहरूलाई विशेष प्राथमिकतामा राखी उपलब्ध जनशक्ति र स्रोत साधन परिचालन गर्दै एक्रो ब्रिज तथा तुइन चढ़ान, झुलुङ्गे पुल मर्मत लगायतको कार्य गरेको छ। यस दौरान नेपाली सेनाले नुवाकोटको देवीघाट स्थित ताँदी खोलामा 57.9 मिटर लम्बाई र 60 टन क्षमताको एक्रो ब्रिज 5 दिनको निरन्तर प्रयासमा जडान गरी भदौ 24 गते सञ्चालनमा ल्याइएको छ। साथै स्याप्रवेशी चिलिम्बे र इन्द्रणी चौरबा पुइन तथा खोला तर्नका लागि काठको अस्थायी फड्केहरू जडान गरिएको छ। यसबारे जानकारी दिनुहुँदै नम्बर 14 वाहिनीपति सहायकरथी श्री जगदीश खड्का,
5: नेपाली सेनासँग रहेको एक्रो ब्रिज गजुरीबाट ढुवानी गरी रनिङ टाइम झन्नै 72 घण्टाको कार्य अवधिमा नुवाकोट जिल्लाको तादी खोला स्थित देवीघाटमा 60 टन भार वहन क्षमताको ब्रिज जडान गर्ने कार्य भाद्र 24 गते सम्पन्न भएको थियो। हाल हामी बेत्रावतीमा त्यस्तै एक्रो ब्रिज हाल्नको लागि आवश्यक तयारी गरिरहेका छौं। त्यस्तै भाद्र 16 गते विदुर बजार अगाडि इन्द्रेणी घाटमा कम्ब्याट इन्जिनियर्स फौजले तुइन जडान गर्ने कार्य समेत पूरा गरेको थियो। स्याप्रिवेशी इलाकामा बाढ़ीले बगाएको हाइड्रो पावरको एक्सप्लोसिभ तथा एक्सेसरीजहरू, सर्वसाधारण व्यक्तिको सुरक्षामा हुन सक्ने सम्भावित खतरालाई न्यूनीकरण गर्न 4 टिमहरू परिचालन गरी त्यस्ता विस्फोटक जन्य पदार्थ खोज्ने कार्य भाद्र 18 बाट नै शुरू गरिएको थियो। त्यस्तै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन र स्वदेश तथा मित्र राष्ट्रहरूबाट प्राप्त राहत सामग्रीहरू हामीले लगभग 70 वटा ट्रक मार्फत नम्बर 1 सैनिक तालिम केन्द्र त्रिशुलीमा पुर्याउने कार्य समेत हाम्रै इन्जिनियर्सबाट भएको थियो। यसका साथै खोज तथा उद्धार कार्यको दौरान म स्वयं बहुराष्ट्रिय सैनिक समन्वय केन्द्र तथा हवाई तथा राहत ढुवानी समन्वय केन्द्रमा संयोजकको रूपमा खट्टी खोज तथा उद्धार टीम परिचालन र स्वदेश तथा विदेशबाट प्राप्त राहत सामग्रीहरू बुझ्ने, दुरूस्त अभिलेख राख्ने र प्राथमिकताको आधारमा वितरणको कार्यमा साथै खोज तथा उद्धार र राहत वितरणमा हेलिकप्टर उडानको समेत समन्वयात्मक भूमिका निर्वाह गरेको थिएँ।
0: भुटेकुसी बाढ़ीका कारण नेपाली सेनाका 45 जना सकल दर्जा सम्पर्क विहीन भएका छन् भने प्रभावित क्षेत्रमा रहेका सैनिक सुरक्षा पोस्टहरूमा समेत क्षति हुन पुगेको छ। तर आफ्नै क्षतिको बावजूद पनि नेपाली सेनाका तालिमप्राप्त जनशक्ति मात्रै होइन, भर्खरै सेवा प्रवेश गरी सैन्य आधारभूत तालिम गरिरहेका नवजवानहरू समेत काँधमा काँध मिलाई आफूभन्दा ठूलो देश भन्ने युक्तिलाई चरितार्थ गरिरहेका छन्।
6: सैन्य भावना नायक, देशको सेवा गर्ने एक पवित्र संगठन नेपाली सेना, सानैदेखिको मेरो सपना भनेकै नेपाली सेना भन्ने हो। देशमा महाविपत्ति आयो, फर्स्ट चरणमा आएर देशको सेवा गर्न पाएकोमा एकदमै खुसी छु, भाग्यमानी पनि ठानेको छु। किनभने हामी देशको सेवा गर्न नै आएका हौ र यस्तो तालिम प्राप्त जवान नभएर पनि हामीले वृद्ध आमा बुवा, विपत्तिमा परेका साना बाल बालिकाहरूलाई हेलीबाट उतारेर उनीहरूलाई सान्त्वना दिएर आरामका साथ उनीहरूको सामान, साना 2-3 महिनाका बाल बच्चाहरूलाई पनि काखमा बोकेर, घाइते भएका चोटपटक लागेका दाई दिदीहरूलाई पनि बोकेर हामीले धेरै काम गर्न पायौं।
7: सैन्य स्वागत छ। हामीले सामानहरू बोकेर हेलीमा हाल्थ्यौँ, त्यसपछि अनलोड लोड गर्थ्यौँ ट्रक, हेभी ट्रकहरूबाट, डिलिभरी ट्रकहरूबाट अनलोड लोड गरेर गर्थ्यौँ। हेलीबाट उहाँ उतार गरेको व्यक्तिहरूलाई 2-3 जना जोडाहरूसँग मिलेर उतातिर नामहरू टिपाउने गर्ने काम गरे, गर्व फिल भइरह पहिलो कुरो। दोस्रो कुरो, नेपाली सेनाको ले के गर्छ भन्ने सिभिलमा थाहा थिएन, अहिले ब्यारेकभित्र छिरेपछि, प्यारिमिटरभित्र छिरेपछि बल्ल थाहा भयो कति खटिन रहेछ, के गर्ने रहेछ भनेर।
8: सैन्य बेन्जुबिक, मलाई चाहिँ यो काम गर्दाखेरि एउटा गौरवताको, एउटा मानवताको, एउटा सहयोग भावना चाहिँ आइरहेछ। देशको सुरक्षा गर्न पाइरहेछु, आफूले सक्ने सहयोग पनि गरिरहेछु। मैले चाहिँ यहाँ आएर केही राहतहरू बाँड्नुभएको थियो, उसको सामान ओसार पसार गरिरहेछु, अनि जुन मान्छे उद्धारको लागि आउनुभएको छ नि उहाँहरूलाई सहयोग गरिरहेछु। मैले यो सेनामा आएर थोरै समयमा पनि मेरो कर्तव्य र जिम्मेवारी निभाउनु मेरो एउटा गौरवता।
1: बाढ़ीको खबर प्राप्त हुन साथ नेपाली सेनाले हवाई, स्थल तथा जल जहाँबाट जे जस्तो सम्भव थियो त्यसै अनुरूप द्रुत गतिमा सचेतना, खोज, उद्धार, उपचार र राहत जस्ता कार्य गरेको थियो। यसै क्रममा सेनाको विपद व्यवस्थापन निर्देशनालयले समेत समग्रमा प्रभावित क्षेत्रको अवस्था विश्लेषण, उपलब्ध स्रोत साधनको परिचालन, सम्बन्धित निकाय तथा अन्य सरकारवाला निकाय बीचको समन्वय र विपद प्रतिकारीको प्राथमिकता निर्धारण गरी कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यू टीम परिचालन गरेको थियो। विपद व्यवस्थापन निर्देशनालयका निमित्त निर्देशक महासेनानी श्री सीतल पानिया,
9: हामीले एकल रूपमा चाहिँ काम गरेका छैनौ, जहाँ पनि संयुक्त फौजको हिसाबले नै काम गरिरहेछौ। हामीले यो माथिल्लो त्रिशुली त्रिए जलविद्युत परियोजनामा चाहिँ धेरै फौजहरू खटिएको थियो। यसमा चाहिँ हाम्रो नम्बर एक विपद व्यवस्थापन गण सुन्दरी जलबाट गणपतिको कमाण्डमै फौज खटिएको थियो। त्यहाँ चाहिँ धेरै लामो टनल वर्क पछि त्यो कठिन काम पनि थियो। 19 गते दुईजनाको जीवितै उद्धार गर्न सफल भएका थियौँ हामी। सोही दिन चाहिँ एउटा सप पनि त्यहाँबाट एक्सट्राक्ट भएको थियो। यसको अलावा चाहिँ त्यो त्रिएको नदी वरपरको इलाकाबाट पनि थप 6 वटा सप निकाली प्रहरी प्रशासनलाई बुझाइएको थियो। त्यस्तै गरेर चिलिमेमा पनि हाम्रो फौजहरू थियो, यसले पनि स्पेशल फोर्सको फौजदेखि लिएर अन्य फौजहरूसँग इन्डियनहरू पनि थिए। त्यसमा चाहिँ टनेलसम्म जाने पहुँच मार्ग थिएन, सोको निर्माण गरेर चाहिँ हेभी इक्विपमेन्टहरू एक्सकेभेटरहरू त्यहाँसम्म लैजानलाई चाहिँ त्यो फौजले राम्रो भूमिका खेलेको थियो। टनेल भित्रबाट चाहिँ 5 जनाको सब एक्सट्राक्ट भएको छ र हाल चाहिँ त्यहाँ स्कुबा टिमद्वारा पनि सर्च एन्ड रेस्क्यूको काम भइरहेको छ।
0: यसरी बाढ़ी प्रभावित नागरिकहरूका लागि तत्काल राहत, अल्पकालीन आवास, स्वास्थ्य र अत्यावश्यक सेवा व्यवस्थापनका लागि नेपाली सेनाले खेलेको भूमिका बहुआयामिक छ। विपद प्रतिकार्यमा नेपाल सरकारको एउटा महत्वपूर्ण शक्तिका रूपमा सेना नागरिक सेवामा जसरी समर्पित छ त्यो प्रशंसित समेत बनेको छ। नेपाली सेनाको उच्च व्यावसायिकता, अनुशासन र समर्पणका समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूमा प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण भइरहेका छन्।
10: नवेश क्षेत्रका रोइटर्स न्यूज एजेन्सीको भिजुअल जर्नलिस्ट, ग्यारुङ बोर्डरदेखि लिएर नुवाकोटसम्म हामी चाहिँ हेलिकप्टरमा जाँदाखेरि चाहिँ जति पनि घरहरू थियो त्यहाँ चाहिँ अहिले हेर्दाखेरि बगर जस्तो देखेको छ होइन। टनल्सहरूमा चाहिँ नि आर्मीको दाजुभाइहरूले चाहिँ नि एकदमै रात दिन खटेर काम गरेको देखेँ मैले होइन। एकदमै मुस्किल परिस्थिति छ, त्यहाँ पुगेर हेर्दाखेरि चाहिँ नि त्यो काम गर्ने चाहिँ वातावरण एकदम मुस्किल वातावरण छ, गर्मी छ होइन, पानी छैन, तर पनि उहाँहरूले ट्राई गरिराख्नु भएको छ। यदि नेपाल आर्मी नभएको भए चाहिँ नि यतिसम्म पनि गर्नलाई पनि सायद मुस्किलै छ होइन। त्यही भएर एप्रिसिएसन गर्नुपर्छ होइन, तर अझ पनि एफर्ट लाउनुपर्छ। नेपाल आर्मी नभएको भए चाहिँ टनलमा को पुग्थ्यो होला होइन। सो त्यसमा चाहिँ म एकदमै आइ एम भेरी ह्याप्पी द्याट आर्मी सक्सेसफुल्ली manage to find people and survivors भनौँ न।
11: म चाहिँ वर्षा शाह, म देश संचारमा आबद्ध भएर चाहिँ काम गर्छु। सुरुङमा पस्नेदेखि लिएर सुरुङको खोज तथा उद्धारमा जसरी उहाँहरू खटिराख्नु भएको छ, बस्ने ठाउँ नहुँदा पनि त्यहाँ बस्ने कसरी हुन्छ भन्ने कुरा जेन तेन म्यानेज गरेकन जसरी उहाँहरू आधा शरीरलाई डुबाएर चाहिँ त्यहाँ छिरेर त्यस्तो खालको दृश्य हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने त्यो स्प्रिट, त्यो लेभलको इन्टिमेसी या त्यो लेभलको नागरिक प्रतिको जिम्मेवारी आफ्नो नागरिकसँग त हाम्रै सुरक्षाकर्मीलाई हुन्छ नि, जुन चाहिँ उहाँहरूले त्यो प्रुभ गर्नु भएको छ कि होइन। जसरी उहाँहरूले आफ्नो नागरिकलाई सकेसम्म कसरी हुन्छ बचाउने भन्नेमा या कसरी हुन्छ उद्धार गर्ने कार्यमा लाग्नुपर्छ भनेर आफूलाई डुबाएर आफ्नो ज्यान पनि जोखिममा राखेर जसरी गर्नुभयो त्यो चाहिँ एकदमै तारिफ योग्य छ। सँगसँगै जुन जुन टिम मेडिकलदेखि लिएर फिल्डमा उद्धारमा खटिने, सुरुङमा खटिनेदेखि लिएर पैदल रूपमा खटिनेदेखि लिएर होइन के अरे एयरबेसको उदेखि लिएर हरेक उसले चाहिँ आफ्नो जिम्मेवारी चाहिँ एकदम महत्वको साथ या एकदमै लागि परेर गरेको जस्तो चाहिँ मैले देखेँ।
1: भुटेकोशी बाढीपछि नेपालमा भएको विपद प्रतिकार्य अतुलनीय, ऐतिहासिक र प्रशंसनीय बनेको छ। यस क्रममा हालसम्म हासिल भएका सफलता र नेपाली सेनाको अग्रणी भूमिकाले नेपाली सेना नेपाली जनताको सच्चा संरक्षक र देशको भरोसाको बलियो स्तम्भ रहेको पुनः प्रमाणित भएको छ।
12: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल गर्न सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुविधार सुदीप ढकाल सँगै म प्राविधिक सुविधार शोभा विष्ट पनि बिदा हुन्छु। नमस्ते।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: रंगबहार रंगबहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्ट
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59321-581-871.
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
10: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
11: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-1031। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781000253।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9851355928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165686536। मोबाइल 9856000536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: रंग बहार रंग बहार
11: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
10: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्ज पेन्स।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274253752।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
16: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
17: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6989 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार आजको पास त उतै होला हुन्छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड भन मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9846-48082
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरामा उपभोक्ता अदालत स्थापना गर्न सरोकारवालाको जोड़, केन्द्रमा मात्र सीमित हुँदा समस्या भएको उल्लेख। पद्म नरसिंहमको सैया थप्न तत्कालीन मन्त्रीले घुस मागेको आरोप। एमाले गठन गर्यो 3 सदस्यीय छानबिन समिति। नेपाली कांग्रेसको 15 महाधिवेशन दोस्रो दिनसम्म 73 जिल्लाका 6132 वडामा अधिवेशन सकियो। केही ठाउँमा 5 गति पनि अधिवेशन जारी रहने। राहत र पुनर्स्थापनाप्रति बाढ़ी पीड़ित आक्रोशित, मृत्यु दर्तामा पनि झमेला। डेंगू संक्रमितको संख्या 5238 पुग्यो। बागलुङ नगरपालिका सर्वाधिक प्रभावित। कास्की आइडल 2 को पहिलो एलिमिनेशन राउण्ड सम्पन्न। गायन र नृत्यतर्फ 22 जनाहरूको चरणका लागि छनौट। साउदीको राजधानीमा ब्यालिस्टिक क्षेपणास्त्र प्रहार गरेको हुथीको दावी। पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 5 लडाकु मारिए, 23 नागरिकको उद्धार। र एसियाली खेलकुदको महिला भलिबलमा नेपालको पहिलो जित, एरिका गुरूङ पदकविहीन। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशको राजधानी पोखरामा उपभोक्ता अदालत स्थापना गर्नुपर्नेमा सरोकारवालाले जोड़ दिएका छन्। उपभोक्ता अदालत केन्द्रमा मात्र सीमित हुँदा उपत्यका बाहिरका नागरिकलाई न्यायमा पहुँच पाउन समस्या भएकोले पोखरामा समेत उपभोक्ता अदालत आवश्यक रहेको उनीहरूको निष्कर्ष छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आइतबार पोखरामा भएको उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगका कारणहरू रोकथाम सम्बन्धी नागरिक समाजको पैरवी विषयक सरोकारवालासँगको छलफल कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा बोल्दै कास्की जिल्ला अदालतका न्यायाधीश देवकुमार गिरीले उपभोक्ता अदालत कहाँ स्थापना गर्ने, यसको क्षेत्राधिकार कस्तो हुने, कति विषयलाई समेट्ने तथा कोर्ट फी लगायतका विषयमा थप छलफल आवश्यक रहेको बताउनुभयो। उहाँले उपभोक्ता अदालत सम्बन्धी विषयमा छलफलका क्रममा धेरै महत्वपूर्ण कुरा उठेको भन्दै मञ्चले त्यसलाई ग्रहण गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो। उपभोक्ता अदालतको अवधारणा अमेरिकाबाट शुरू भएको र नेपालमा 2075 सालदेखि कानूनी रूपमा यसको शुरूआत भएको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा प्रस्तुत कार्यपत्रबाट उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगका कारणबारे जानकारी पाएको उल्लेख गर्दै न्यायाधीश गिरीले नसर्ने रोगका कारण र जोखिमप्रति सचेत हुन आग्रह गर्नुभयो। उहाँले प्रस्तुत विषयमा सचेत रहन सके स्वास्थ्य समस्याबाट बच्न सकिने बताउनुभयो। गण्डकी प्रदेशका मुख्य महान्यायाधिवक्ता चिरञ्जीवी शर्माले गण्डकी प्रदेशकामा पहिलो उपभोक्ता अदालत गठन हुने अवस्था आए प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले प्रदेशमा घरेलु मदिरा सम्बन्धी ऐन पारित भइसकेको जानकारी पनि दिनुभयो। उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता ज्योति बानियाले साथै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने लक्ष्यका साथ मञ्चले काम गरिरहेको बताउनुभयो। यसका लागि वर्तमान सरकारको समेत साथ रहेको उहाँको भनाइ थियो। कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराका महानिर्देशक मनमोहन मिश्र र मञ्चका उपमहासचिव श्रृंग ऋषि काफ्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रादेशिक जनस्वास्थ्य केन्द्र पोखराका निमित्त निर्देशक डाक्टर मधुरजी ढकालले नसर्ने रोगका सम्बन्धमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा मञ्चका केन्द्रीय महासचिव वरिष्ठ अधिवक्ता विष्णु तिमल सेना, पोखरा उद्योग वाणिज्य संघीय अध्यक्ष शोभा गौतम, राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख नितु गर्तौला, कास्की जिल्ला अदालत बार एसोसिएशनका गणेश आले, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, मञ्च गण्डकीका अध्यक्ष पुण्य प्रसाद पौडेल लगायतले धारणा राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन मञ्चकी गण्डकी उपाध्यक्ष शान्ति गुरूङले गर्नुभएको थियो। हाल काठमाण्डुमा रहेको उपभोक्ता अदालतले उपत्यका 3 जिल्लाहरू काठमाण्डौ, ललितपुर र भक्तपुरलाई मुख्य कार्यक्षेत्र बनाएको छ। पद्म नर्सिंहमलाई 50 सैयाबाट 100 सैयाको अस्पताल सञ्चालन अनुमति दिने क्रममा आर्थिक लेनदेन भएको आरोप सार्वजनिक भएपछि नेकपा एमाले गण्डकीले 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। एमाले गण्डकी प्रदेशसभा संसदीय दलले 15 दिनभित्र घटनाको तथ्य र सत्य छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यदेशसहित समिति गठन गरेको हो। दलका प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीको संयोजकत्वमा गठित समितिमा संसदीय दलका सदस्य तथा संसदीय बोर्ड सदस्य वेदबहादुर गुरूङ र एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाड़ी सदस्य हुनुहुन्छ। एमाले प्रदेशसभा संसदीय दलको कार्यालयले 2083 असोज 4 गते जारी गरेको पत्रमा पद्म नर्सिङ होमलाई 100 सैयाको अस्पताल सञ्चालन अनुमति दिने विषयमा आर्थिक सौदाबाजी भएको समाचार सार्वजनिक भएपछि दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
उक्त पत्रमा तत्कालीन स्वास्थ्य मन्त्री तथा एमालेका प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डे र उहाँका स्वकीय सचिव यादव पौडेलको संलग्नता सम्बन्धी विषयमा समाचार सार्वजनिक भएको उल्लेख गरिएको छ। उक्त विषयमा 15 दिनभित्र तथ्य सत्य छानबिन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरिएको पत्रमा उल्लेख छ। समितिलाई आवश्यक कार्यदेश समेत दिएर छानबिनको काम अघि बढ़ाइएको एमाले जनाएको छ। पद्मनरसिंह मोमको सयशय्याको अस्पताल सञ्चालन अनुमति प्रक्रियामा तत्कालीन स्वास्थ्य मन्त्री पाण्डे, उहाँका स्वकीय सचिव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसुलाको भूमिकामाथि प्रश्न उठाउँदै यस अगाडि अनुसन्धानत्मक सामग्री सार्वजनिक भएको थियो। उक्त सामग्रीमा अस्पतालको क्षमता विस्तारको अनुमति दिलाउने क्रममा 20 लाख, 25 लाख हुँदै 30 लाख रूपियाँसम्मको रकमबारे कुराकानी भएको दावी गरिएको थियो। अस्पतालको खाताबाट यादव पौडेलको नाममा 30 लाख रूपियाँको चेक काटिएको विवरण समेत सार्वजनिक गरिएको थियो। पौडेलले भने आफूले उक्त रकम नलिएको र आफ्नो नाममा चेक किन काटियो भन्ने आफूलाई जानकारी नभएको दावी गर्दै आउनुभएको छ। तत्कालीन स्वास्थ्य मन्त्री पाण्डेले भने आफूले कुनै रकम नलिएको बताउनुभएको छ। उहाँले अस्पतालले आवश्यक मापदण्ड पूरा गरेको भए नियमअनुसार अनुमति दिनुपर्ने पक्षमा आफू रहेको दावी गर्नुभएको छ। सार्वजनिक गरिएको संवादमा मन्त्रीको निवासमा अस्पताल संचालकसँग रकम सम्बन्धी कुराकानी भएको देखाइएको थियो। पाण्डेले भने रोकिएको काम फुकाउन स्वकीय सचिवसँग समन्वय गर्न भनेको तर आफूले रकम लिन नभनेको बताउनु भएको छ। स्वकीय सचिव पौडेलले सार्वजनिक संवादमा रकम सम्बन्धी कुराकानी भएको स्वीकार गरे पनि आफूले रकम नलिएको दावी गर्नुभएको छ। उहाँले रकमको विषय स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौलासँग जोडिएको दावी गर्नुभएको छ। अस्पताल संचालक यादव गौतमले पनि आफूलाई मन्त्रालयका सचिवले रकम मागेको दावी गरेको सार्वजनिक सामग्रीमा उल्लेख छ। बसौलाले भने आफूले कुनै रकम नलिएको र गलत काम नगरेको बताउनु भएको छ। यसअगाडि सार्वजनिक भएको सामग्रीमा अस्पतालको अनुमति प्रक्रिया अघि बढ़ेको र त्यसपछि अनुमति प्राप्त भएको विषयलाई रकम सम्बन्धी आरोपसँग जोडेर प्रश्न उठाइएको थियो तर रकमको वास्तविक लेनदेन भएको हो वा होइन भन्ने विषय भने सार्वजनिक सामग्रीबाटै अन्तिम रूपमा पुष्टि भएको छैन। एमाले गठन गरेको छानबिन समितिले यी विषयमा तथ्य र सत्य पत्ता लगाउने गरेर 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। समितिको प्रतिवेदनले तत्कालीन मन्त्री पाण्डे र उहाँको स्वकीय सचिव पौडेलको भूमिकासँगै सार्वजनिक भएका आर्थिक लेनदेन सम्बन्धी आरोपमा दलको आन्तरिक तहबाट थप धारणा बनाउन आधार दिनेछ। गण्डकी प्रदेश सरकारमा एमालेबाट सहभागी स्वास्थ्य मन्त्री पाण्डेसित 4 मन्त्रीले गत भदौ 9 गते सरकारबाट बाहिरिने निर्णयसँगै राजीनामा दिएका थिए। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई प्रदेश स्तरमा अस्पताल, नर्सिङ होम तथा अन्य स्वास्थ्य संस्थाको दर्ता, सञ्चालन अनुमति र नियमनको जिम्मेवारी रहेको छ। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत 2 दिन असोज 4 गते 73 जिल्लाका 6,132 वडामा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया अघि बढ़ेको छ। आगामी असोज 16 देखि 19 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे अनुसार 2 दिन पनि वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको छ। केन्द्रीय निर्वाचन समिति अनुसार ताप्लेजुङ, पाँचतर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुकुम्बु, ओखलढुङ्गा र उदयपुरमा अधिवेशन अघि बढ़ेको छ। यस्तै झापा, मोरङ क्षेत्र नम्बर 6 बाहेकका क्षेत्र, सुनसरी र सप्तरीका क्षेत्र नम्बर 2 र 4 बाहेकका क्षेत्रमा अधिवेशन प्रक्रिया अगाडि बढ़ेको छ। धनुषा, महोत्तरी, सर्लाही क्षेत्र नम्बर 2 बाहेक, रौतहट क्षेत्र नम्बर 1 बाहेक 12 र 15 निर्वाचन कार्यक्रम अगाडि बढ़ेको छ। दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँमा पनि अधिवेशन अघि बढ़ेको छ। गण्डकी प्रदेशका गोर्खा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपुरमा अधिवेशन अगाडि बढ़ेको छ। लुम्बिनी प्रदेशका परासी क्षेत्र नम्बर 2 बाहेक रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दियामा अधिवेशन अघि बढ़ेको छ। कर्णालीका रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेतमा अधिवेशन अघि बढ़ेको छ। सुदूरपश्चिमको बाजुरा, बजाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधोरा, कञ्चनपुर र कैलालीमा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया अगाडि बढ़ेको छ। असोज 3 गतेदेखि शुरू भएको यो प्रक्रियामा छूट भएका वडाहरूमा असोज 5 गते सोमबार पनि अधिवेशन निरन्तर जारी रहनेछ। रसुवा, नुवाकोट र धादिङ बाहेक सप्तरीका क्षेत्र नम्बर 2 र 4, सिराहा, मोरङ क्षेत्र नम्बर 6, रौतहट क्षेत्र नम्बर 1, सर्लाही क्षेत्र नम्बर 2 र परासी क्षेत्र नम्बर 2 मा असोज 5 गते पनि अधिवेशन जारी रहनेछ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भन्नुभएको छ। नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाउन सहमति गरेको छ। भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तयका लागि आज अपरान्ह बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो। 10 औं सचिवालय बैठकले यसअगाडि कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको महासचिव शंकर पोखरेलले बताउनु भएको छ। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको प्रतिवेदनलाई सचिवालय बैठकले निचोड़मा पुर्याएको छ। उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन संयोजन गरेर
एकीकृत प्रतिवेदन बनाइएपछि यसलाई अनुमोदन गरिएको हो। पछिल्लो प्रतिवेदन भने अध्यक्ष केपी ओलीको निर्देशन अनुसार पूर्व उपमहासचिव प्रदीप गेवालले तयार गर्नुभएको थियो। यो प्रतिवेदनमा देशभरबाट आएका सुझावलाई अनुसूची बनाएर राख्ने र ओलीको तत्काल राजीनामा पुनर्गठन शब्दलाई हटाइएको छ। कार्यदल सचिवालय बसेसँगै भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठक थापा बादलले पेश गरेको प्रतिवेदनलाई सचिवालय बैठकले निचोड़मा पुर्याएको छ। उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन संयोजन गरेर

प्रासी तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 गरी 1434 शव फेला परेका हुन्। फेला परेका शव पहिचानको लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानको लागि मृतकको 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको छ। पहिचान नभएको 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका लागि हालसम्म 7975 प्रहरी परिचालन गरिएको छ। बेपत्ता भएका 4655 जनाको खोजी भइरहेको छ। सरकारले ल्याएको राहत प्याकेजमा बाढ़ी पीड़ितहरूले असहमति जनाएका छन्। सरकारले राहत तथा पुनर्स्थापनाको लागि पीड़ितको लागि विभिन्न शर्त राखेपछि बाढ़ी पीड़ित आक्रोशित बनेका हुन्। सरकारले ल्याएको राहत तथा पुनर्स्थापना अन्तर्गत विभिन्न बुदामध्ये तफसील राखेर शर्त राखेको छ। विस्थापितको लागि सरकारले व्यवस्थापन गरेको ठाउँमा मंजूर हुनुपर्ने शर्त राखिएको छ। सरकारले पीड़ितको लागि राखिएको पहिलो शर्तमा नेपालभर आफ्नो र आफ्नो परिवारको नाममा बसोबास योग्य घर नभएको, साथै बसोबास र जीविकोपार्जनको लागि अन्यत्रबाट अनुदान प्राप्त नगरेको शो घोषणा गरेको हुनुपर्ने भनेको छ। दोस्रो बुदामा सरकारले अस्थायी आवासको व्यवस्थापन गरेमा उक्त आवासमा बस्न मंजूर भएको र त्यस पश्चात बसोबास र जीविकोपार्जनको अनुदान दावी नगर्ने प्रतिबद्धता जनाउनुपर्ने उल्लेख छ। नुवाकोट विदुर 10 बेत्रावतीका योगेश टंगुलले सरकारले दिन्न भन्दैनौ, यसरी लिन मान्छौ कि मान्दैनौ भन्दै प्रश्न गर्नुभएको थियो। सरकारले पीड़ितलाई राहत दिने नाममा हल अड्काउने काम गरेको भन्दै आक्रोश उहाँले पोख्नु भएको हो। भदौ 10 को भोटेकोशी बाढ़ीको दिन योगेश मुस्किलले बस्नु भएको थियो। बाढ़ीले उहाँको बेत्रावतीमा रहेको घण्टी घर तहस नहस बनाएको छ। आफ्नो ठाउँ बेत्रावतीलाई केही गरौं भन्दै कहिले झोलुङ्गी पुल निर्माण, कहिले मन्दिर निर्माणमा संलग्न डंगोलले गाउँका सबैलाई समयको सूचना दिउं भनेर आफ्नै घरमा ठूलो घड़ी राख्नु भएको थियो, तर उक्त घर भोटेकोशी बाढ़ीमा क्षति पुगेको छ। बाढ़ीबाट विस्थापित नुवाकोट किस्पाङ गाउँपालिकाका जीवन श्रेष्ठ सरकारले ल्याएको राहत तथा पुनर्स्थापनाको कार्यक्रम पीड़ित मैत्री नभएको बताउनुहुन्छ। घर परिवार गुमाएर बाढ़ीबाट विस्थापित नुवाकोट विदुर साथ सोलेका स्थानीय अश्विन रैला भने सरकारले ल्याएको योजना पीड़ित मैत्री नभएको बताउनुहुन्छ। रसुवा उत्तर गया गाउँपालिकाका सुरेन्द्र आचार्यको पनि उस्तै गुनासो छ। बाढ़ीले घर जग्गा विस्थापित भएपछि हाल उहाँ काठमाडौँमा बसिरहनु भएको छ। काठमाडौँमा कोठा खोजेर बसोबास गरिरहनुभएका आचार्य हाल विस्थापित परिवारको पुनर्स्थापना र राहतको कार्यक्रमबाट सन्तुष्ट हुनुहुन्न। बाढ़ीबाट सर्वस्व गुमिसक्यो, यस्तो अवस्थामा पहिला मैले कहीँबाट दाताले दिएको सहयोग लिएको छैन भन भनेर शर्त राख्ने र बसोबास गर्ने ठाउँ नभए मात्रै राहत दिन्छु भन्नु सरकारको गैर जिम्मेवारको पराकाष्ठ हो, उहाँले भन्नुभएको छ। सरकारले एकातिर राहत तथा पुनर्स्थापनाको लागि पीड़ितलाई शर्त अगाडि सारिरहेको बेला आफ्नो प्रियजन हराएर नभेटिएपछि काजक्रिया पूरा गरेकाहरूको मृत्यु दर्ता नहुँदा अर्को झमेला थपिएको छ। नुवाकोट विदुर नगरपालिका साथका राजकुमार भट्टले भोटेकोशी बाढ़ीमा हराएका आफ्नो परिवारको काजक्रिया पूरा गरेपछि मृत्यु दर्ता गरे पनि जिल्ला प्रहरीले स्वीकार गरेन। झन्झटिलो कानूनी अडचनको कारण भट्ट मात्र होइन, धेरैले अहिले आफ्नो गुमेका आफन्तको मृत्यु दर्ता गर्न सकिरहेका छैनन्। विदुर साथका वडाध्यक्ष रविन्द्र नेपाल आफ्ना वडाका पीड़ित परिवारलाई मृत्यु दर्ताको लागि सहजीकरण गरे पनि प्रहरीकाले कानून पढ्न अनि मात्रै मृत्यु दर्ता गर्न भनेर आफूलाई फोन मार्फत भनेको बताउनु भएको छ। भोटेकोशी बाढ़ी आएर सिंगो बस्ती नै तहस नहस बनाएदेखि नै वडाध्यक्ष नेपाल विस्थापित परिवार र मृतक परिवारको राहतको लागि अहोरात्र खटिरहनु भएको छ। देशभर डेंगू संक्रमितको संख्या 5238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुष 17 देखि 2083 भाद्र 30 गतेसम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संख्यामा डेंगू संक्रमणको तथ्याङ्क सार्वजनिक भएको हो। महाशाखाले हाल विशेष गरी वर्षा र वर्षापछिको समयमा डेंगू संक्रमण थप बढ़न सक्ने चेतावनी दिँदै निरन्तर अवस्थाको विश्लेषण, रोकथाम तथा नियन्त्रणका सुझाव जारी गरिरहेको छ। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लाहरूमा संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। स्थानीय तहको तथ्याङ्क हेर्दा बागलुङ नगरपालिकामा सबैभन्दा बढ़ी 1017 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी पोखरा महानगरपालिकामा 185 जना, इटहरी नगरपालिकामा 119 जना र भद्रपुर नगरपालिकामा 107 जना डेंगू रोगी भेटिएका छन्। संक्रमण बढ़ी देखिएका क्षेत्रहरूमा नियन्त्रणका क्रियाकलापहरू तीव्र पारिएको छ। खास गरी अति प्रभावित बागलुङ नगरपालिकामा महाशाखाबाट किट विज्ञ, रोग अनुसन्धान विज्ञ र प्रयोगशाला कर्मीहरूको टोली परिचालन गरी विशेष निगरानी तथा खोज अनुसन्धान भइरहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856026579, 9856026579।
3: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061587266 र 553834।
0: फ्रिस्टाइल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061450424, 9804846625।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम। सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061527426537526।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। त्रिवेणी संगीतालय पोखरा कास्कीले बाल प्रतिभाको खोजी अभियान अन्तर्गत आयोजना गरेको सुपर भोइस अफ त्रिवेणी किड्सको चौथो संस्करणमा 42 जना बाल प्रतिभा क्वार्टर फाइनलका लागि छनौट भएका छन्। शनिबार भएको प्रतिस्पर्धाबाट 60 जना प्रतिस्पर्धी मध्ये 42 जना छनौट गरिएको कार्यक्रम संयोजक सुनिल बरालले जानकारी दिनुभएको छ। यसरी छनौट हुनेमा आहना गुरूङ, आरोहा अधिकारी, आयन गहतराज, आसिमा सेन, आरोही विके, आविष्कार पुन, अंकित छन्त्याल, अंकित सुवेदी, अनुमा वज्राचार्य, अम्सिका गिरी, अंशु भुजेल, अन्वेषा घिमिरे, अपार गुरूङ, आर्य लामिछाने, आर्यश्री लामिछाने, अश्विन सुवेदी, विद्या तामाङ, विजय अधिकारी, दिया थापा मगर, दीपसिका थापा र दृष्टान्त सापकोटा रहनुभएको छ। यसै गरी एरिका रंजित, इभा बास्तोला, इभान रंजित, इभाना तामाङ, कृपा विके, ओमिसा गुरूङ, ओभिया गुरूङ, प्रवेश बस्ताकोटे, प्राप्ति पौडेल, प्रशंसा ढुंगाना, प्रसंग ढुंगाना, प्रतिष्ठा कणेल, रहाना पहाड़ी, रिहान सुनार, रूबल आले, सक्सेस बुढा मगर, समीप श्रेष्ठ, सन्ध्या ढकाल, सात्विक लामिछाने, शिवानी अधिकारी र सिजल श्रेष्ठ पनि क्वार्टर फाइनलको लागि छनौट भएको संयोजक बरालले जनाउनु भएको छ। त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक नवराज बरालका अनुसार प्रारम्भिक चरणमा करिब 250 जनाबाट 180 जना छनौट गरिएको थियो। त्यसपछि 180 जनाबाट 102 जना हुँदै 60 जना छनौट गरिएको थियो। अब 42 जनाबाट 20 जना छनौट गरी फाइनल चरणमा 20 जनाबीच प्रतिस्पर्धा गराइनेछ। फाइनल प्रतिस्पर्धाबाट उत्कृष्ट 10 जना बाल प्रतिभाले पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा विभिन्न जिल्लाका विभिन्न विद्यालयबाट बाल प्रतिभाको सहभागिता रहेको बरालले जानकारी दिनुभएको छ। प्रतिभाको खोजी र अवसरको यात्रामा अघि बढ़िरहेको कास्की आइडल सिजन 2 को पहिलो एलिमिनेशन राउण्ड सम्पन्न भएको छ। गायन र नृत्य तर्फबाट समान 22 जना गरी 44 जना प्रतियोगी अर्को चरणका लागि छनौट भएका छन्। साँझ क्रिएशन्स प्रालीको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको एलिमिनेशन राउण्डमा प्रतियोगीहरूले आफ्नो गायन तथा नृत्य प्रस्तुत गरेका थिए। डम्पुस पोखरी घोतानी चेलीबेटी समूह पोखराले रसुवाको भोटेकुसी बाढ़ी पीड़ितको लागि 1 लाख रूपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। संकलित रकमलाई प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरे पश्चात समूहकी अध्यक्ष माया कुमारी गुरूङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सहयोगको हात फैलाउनको लागि अपील गर्नुभएको छ। ईरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा तथा लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालिस्टिक क्षेत्रास्त्र आक्रमण गरेको बताएको छ। साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेत्रास्त्रलाई निस्तेज गरिएको बताएका छन्। थप आक्रमण भए वा नभएको र त्यसमा मानिसहरू परे वा नपरेको उनीहरूले पुष्टि नगरेको बीबीसीले जनाएको छ। ईरान समर्थित हुतीहरूले जुलाई यता साउदी अरबमाथि बढ़ाएको आक्रमणपछि शनिबार पहिलोपटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यसअघि गएको एक हप्तामा साउदी अरबले यमनभरि 300 वटा हवाई आक्रमण गरेको हुतीका सैन्य प्रवक्ता याह्या अल सारियालेको आरोप छ। हुतीले पछिल्लो महिनामा कैयौं पटक साउदी अरबभित्र आक्रमण गरिरहेको छ। हुती र साउदी समर्थित सरकारी फौजबीचको लड़ाईमा शनिबार 48 जनाको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तानको दक्षिणी पश्चिम बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कार्यवाहीमा 5 जना लड़ाकु मारिएका छन् भने 23 जना अपहरित नागरिकको उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको संचार तथा जनसम्पर्क शाखा इन्टर सर्भिसेस पब्लिक रिलेशन्स का अनुसार कलात नजिकै पाकिस्तान हाइवेमा लड़ाकुहरूले यात्रुहरूलाई अपहरण गरी फिरौती असुल्ने, रकम उठाउने तथा सवारी साधन कब्जा गर्ने उद्देश्यले अवैध चेकपोस्ट स्थापना गर्न खोजेका थिए। लड़ाकुहरूको गतिविधिबारे जानकारी पाएपछि सुरक्षा बलले तत्काल कार्यवाही अगाडि बढ़ाएको थियो। त्यसक्रममा भएको गोली हानाहानमा 5 जना लड़ाकु मारिएको आईएसपीआरले जनाएको छ। सुरक्षा बलले त्यसपछि लड़ाकुहरूको एउटा आश्रयस्थलमा छापा मारेर 23 जना अपहरित नागरिकलाई सकुशल उद्धार गरेको थियो। कार्यवाहीका क्रममा लड़ाकुहरूले कब्जामा लिएका भनिएका 6 वटा ट्रक, 3 वटा बस र 2 वटा कार समेत बरामद गरेको सेनाले जनाएको छ। त्यसै गरी सुरक्षा बलले ठूलो परिमाणमा हतियार, गोलीकट्टा तथा विस्फोटक पदार्थ पनि बरामद गरेको जनाएको छ। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 को सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 ले जित्यो। अब नेपालले 9औंदेखि 12औं स्थानको लागि हङकङसँग खेल्नेछ।
नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। नेपाल समूह चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला करान्तिको कुमिते विधामा नेपालकी एरिका गुरूङ पदक विहीन हुनुभएको छ। नागोयामा भएको 68 केजी माथिको काँस्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित हुनुभयो। एक समयसम्म अग्रता बनाउनु भएको एरिका अन्तिम समयमा 2 अंक गुमाउँदा पदकविहीन हुनुभएको हो। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुनुहुन्छ। यसपटक उहाँबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको प्रतिस्पर्धामा नेपालका मीनबहादुर तामाङले काँस्य पदकबाट चुक्नुभयो। तामाङ साउदी अरेबियाका अल्बासिर एसएबीसँग 2-0 पराजित हुनुभयो। त्यस्तै 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काँस्य पदक जित्न असफल हुनुभएको छ। मानन्दर मलेसियाका कालियान सुन्दरसँग 9-1 फराकिलो अन्तरले पराजित हुनुभयो। यसै गरी करादेमा 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङले भोलि क्वार्टर फाइनलमा खेल्दै हुनुहुन्छ भने टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरामा उपभोक्ता अदालत स्थापना गर्न सरकारवालाको जोड़, केन्द्रमा मात्र सीमित हुँदा समस्या भएको उल्लेख। पद्मनरसिंह होमको सैया थप्न तत्कालीन मन्त्रीले घुस मागेको आरोप, एमाले गठन गर्यो 3 सदस्यीय छानबिन समिति। नेपाली कांग्रेसको 15 महाधिवेशन दोस्रो दिनसम्म 73 जिल्लाका 6132 वडामा अधिवेशन सकियो, केही ठाउँमा 5 गते पनि अधिवेशन जारी रहने। राहत र पुनर्स्थापनाप्रति बाढ़ी पीड़ित आक्रोशित, मृत्यु दर्तामा पनि झमेला। डेंगू संक्रमितको संख्या 5238 पुग्यो, बागलुङ नगरपालिका सर्वाधिक प्रभावित। कास्की आइडल 2 को पहिलो एलिमिनेशन राउण्ड सम्पन्न, गायन र नृत्यतर्फ 22-22 जना अर्को चरणका लागि छनौट। साउदीको राजधानीमा ब्यालेस्टिक क्षेत्रास्त्र प्रहार गरेको हुदीको दावी, पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 5 लडाकु मारिए, 23 नागरिकको उद्धार र एसियाली खेलकुदको महिला भलिबलमा नेपालको पहिलो जित, एसियाली खेलकुदमा एरिका गुरूङ पदकविहीन। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेंट
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ बिल हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
9: नेपालीको गौरव
10: नेपालीको पहिचान
9: पालिखे ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
11: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
9: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526-483
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
9: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
12: ढाका
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
12: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
13: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
12: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
16: किन्नुस अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
17: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
16: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
17: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
16: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
17: फोन
16: 5308-15-5308-15,
17: मोबाइल नम्बर 9956-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
18: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
19: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
20: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
19: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
20: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
19: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
20: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
19: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
20: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
19: नेपाल आदिवासी जनजाति महासंघ।
21: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग।
1: शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
21: हेलो
22: हजुर, नमस्कार।
21: हेलो
22: नमस्कार काका, सुन्नु भएन?
21: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
22: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
21: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
22: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
22: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
21: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
23: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
24: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
23: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
25: रंग बहार रंग बहार,
26: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
25: वर्ज पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
26: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
25: वर्ज पेन्ट

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।